स्वादपूर्ति का निमित्त निरीह पशु पक्षी को हत्या करते विभिन्न किसिम का कोई दुखी छ माग्ने छ भने उसलाई विचार पैसा सहयोग गर्छौ। बुढा बुढी अशक्त आदि इत्यादि छन् भने उनीहरूका निमित्त हामी सहयोगी बन्दछौ। यी हामी स्वयंले सम्मान प्राप्त गर्ने पवित्र कामहरू हुन्। सबैभन्दा पहिला हामीले राम्रो गरेको कामको मूल्याङ्कन हाम्रो आत्माले गर्छ, हाम्रो ब्रह्मले गर्छ। प्रियजन, हामी स्वयंले हाम्रो काम ठिक हो कि बेठिक हो मूल्याङ्कन गर्छौँ, र सँगसँगै हामी खुसी भएका छौँ भने बाहिरका मानिसहरू पनि खुसी हुन्छन् र उनीहरूले पनि सम्मान गर्छन्, हामीलाई धन्यवाद दिन्छ। र हामीले बदमासी गरेका छौँ भने, बेठिक गरेका छौँ भने, कसैको आँखा छलेर गर्न नहुने अनैतिक क्रियाकलापहरू गरेका छौँ भने हामी स्वयंबाट त्रसित हुन्छौ, स्वयंबाट अपमानित भइरहेका हुन्छौ र बिस्तारै बाहिरका मानिसहरूबाट पनि त्रस्त र अपमानित हुने अवस्था सृजना हुन थाल्दछ। यस प्रकार हाम्रो सम्मान, हाम्रो शक्ति, योग्यता, सबै कुरा हामी स्वयंलाई भन्दा बढ्ता दोस्रो कसैलाई पनि थलाउँदैन। हामीसँग कति क्षमता छ, कति गर्न सक्छौ, हाम्रो कर्तव्य के हो, गर्नुपर्ने के थियो, हामीले गर्यौं कि गरेनौ, गर्नुपर्ने के छ, अब हामीले कसरी गर्नुपर्ला, धेरै कुराहरू हामी स्वयंलाई राम्ररी थाहा हुन्छ। बाहिर मानिसहरूसँग सोध्न सक्छौ, हामीले परामर्श लिन सक्छौ, उनीहरूका सल्लाह र सुझावहरू पनि हामीले संकलन गर्न सक्दछौ। यी सबै कुराहरू गरिसकेपछि निर्णय भने हामी स्वयंले गर्दछौ। हामीभन्दा महत्वपूर्ण हाम्रो जीवनका लागि दोस्रो कुनै व्यक्ति छैन। प्रिय सज्जन, हामीले कसैलाई पनि महत्व दिन जरूरी छैन। हाम्रो समस्याका लागि सल्लाह लिन सक्छौ हामीले, कसैलाई पनि महत्व दिन जरूरी छैन भन्नुको अर्थ हामी अभिमानी हुनुपर्छ भन्ने होइन, अरू कसैलाई आफू बाहेक दोस्रो कसैलाई अपमानित गर्नुपर्छ भनेको पनि होइन। प्रिय सज्जन, हामीले हाम्रो समस्याका अगाडि समाधानकर्ताका रूपमा दोस्रो कसैलाई भन्दा हामी स्वयंलाई उभ्याउन जरूरी छ। आज हामीले आफैलाई मूल्य नदिएको अवस्था छ, हामी स्वयंबाट भागेको अवस्था छ। हामी दोस्रोलाई महत्वपूर्ण किन ठान्छौ त भन्दा हामीले आफूलाई कमजोर ठानेका हुनाले। त्यसकारण सबैभन्दा पहिला हामीले आफैलाई विश्वास गर्नु छ। आफैप्रतिको अन्धविश्वास होइन, फेरि तर्कसंगत विश्वास, तथ्यसंगत विश्वास। प्रिय सज्जन, यसैले सम्मान प्राप्त गर्ने, शक्ति प्राप्त गर्ने यी सबै कुराहरू बाहिर नभएर हामी स्वयंभित्र घटित हुने गर्दा रहेछ। हामीले सबैभन्दा पहिला आफूले सम्मानित हुने काम गर्नु पर्यो। के काम गर्यो भने हाम्रो ब्रह्मले हामीलाई सम्मानित गर्ला त त्यो प्रश्न छ। हामी भित्र पनि बाहिरको समाज छ। प्रिय सज्जन, बाहिरको समाजमा हामी भित्रको अस्तित्व छ र हामी भित्र पनि बाहिरको समाजको अस्तित्व छ। हामीले बोल्नु, हामीले चिन्तन गर्नु नै समाजले पनि चिन्तन गर्नु। समाजले जुन धारणा बनाएको छ त्यो धारणा हामी भित्र पनि निर्मित भएर बसेको छ। त्यसो भएका हुनाले समाजले कुन कुन कुरालाई ठिक भनेको छ, कुन कुन कुरालाई बेठिक भनेको छ, कुन कुन कुराहरू स्वीकृत गरेको छ, कुन कुन कुराहरू अस्वीकृत गरेको छ, हाम्रा महत्वपूर्ण शास्त्रहरूमा, ग्रन्थहरूमा कुन कुन कुराहरूलाई हामीलाई गर्नका निमित्त अनुमति प्रदान गरिएको छ, ती सबै कुराहरूलाई हामीले बुझ्नु पर्यो। र त्यसै अनुसार हामीले काम गर्न थाल्यौँ भने हामी अपमानित हुनुपर्ने अवस्था आउँदैन। मानिसहरूले जुन कुरा गर्दाखेरिमा हामीलाई धन्यवाद दिनेछन्, हामीलाई प्रशंसा गर्नेछन्, हाम्रो सम्मान हुनेछ, त्यो काम हामीले गर्नु पर्यो। बस त्यसो भयो भने हामी स्वयंबाट पनि सम्मानित हुनेछौँ। मानिसहरू आज आफैबाट अपमानित भएको अवस्थामा छन्। हामी स्वयंले हाम्रो सम्मान बचाउन नसकेको अवस्था छ। प्रिय सज्जन, किनभने हामी लोभका पछाडि दौडिएका छौँ, कामना वासनाका पछाडि दौडिएका छौँ। काम, क्रोध, लोभ, मोह यी कुराहरू हाम्रा पूर्वजहरूले धेरै चर्चा गर्दै आएका छन्,
र यी काम क्रोध लोभ मोह मद मात्सर्य आदि इत्यादिका पछाडि दौडने मान्छे न घरको हुन्छ न घाटको हुन्छ भनेर भन्दै आएका छन्। हामीले राम्रोसँग ध्यान दिएन, यो भन्ने कुरा हो भन्ने हामीलाई लाग्यो, तर वास्तवमा यिनै काम क्रोध लोभ मोह मद आदि इत्यादिका पछाडि दौडने मान्छे न स्वयंबाट सम्मानित हुन्छ न त समाजबाट सम्मानित हुन्छ, न हामीले स्वयंको सम्मान प्राप्त गर्न सक्छौँ यसो गर्दा, न त समाजको नै सम्मान प्राप्त गर्न सक्दछौँ। त्यसैले कामलाई, क्रोधलाई, लोभलाई, मोहलाई, मदलाई, मात्सर्यलाई व्यवस्थित गर्न सक्यो भने, तिनलाई नियन्त्रित गर्न सक्यो भने, तिनको स्वामी बन्न सक्यो भने, तिनका विजेता बन्न सक्यो भने हामी साँच्चै नै विजेता हुन्छौँ। बाहिरका मान्छेहरूसँग हामीलाई पराजित गर्ने कुनै ताकत छैन प्रिय सज्जन, याद गर्नुहोस्। बाहिरको कुनै पनि शक्तिले हामीलाई पराजित गर्न सक्दैन, पराजित त हामी आफैभित्रको शक्तिबाट हुन्छौँ, विजेता पनि हामी आफैभित्रको शक्तिका कारणले हुने, हामीभित्रको ध्वंसात्मक शक्ति, हामीभित्रको नकारात्मक शक्तिले हामीलाई जित्यो भने हामी अपमानित हुन्छौँ जीवनको यात्रामा, होइन हामीभित्रको सकारात्मक ऊर्जाले हामी परिचालित हुन थाल्यो भने, हामीभित्रको सकारात्मक शक्तिले हामी जागृत हुन थाल्यो भनेदेखि, चल्न थाल्यो भने, जीवनमा अगाडि बढ्न थाल्यो भनेदेखि बस फेरि हामीलाई कसैले पनि पराजित गर्न सक्दैन, किनकि हामी स्वयं विजेता बन्दछौँ। त्यसैले प्रिय सज्जन, हामीले आफैले आफैभित्र स्वयंले स्वयंलाई सम्मान गर्ने वातावरणको निर्माण गरौँ। जे जे काम गर्दा हामीले आफैले आफैलाई सम्मान दिन्छौँ, ती कामहरूमा आफ्नो चित्तलाई लगाऊ, समयलाई खर्च गरौँ, शक्तिलाई खर्च गरौँ। हामी हाम्रो भविष्यका सबैभन्दा सुन्दर दृष्टा हौ। हाम्रो शक्ति कति छ हामीलाई भन्दा दोस्रो कसैलाई थाहा छैन, त्यसैले हाम्रो भविष्य कस्तो हुन्छ, कसरी अगाडि बढ्नुपर्छ, गहिराईका साथ, शान्तिका साथ सोचेर विचार गरेर त्यसै अनुसारको काम गरौं, हामी कहिल्यै पनि असफल हुनु पर्दैन, विद्वानहरूले यही कुरा बताएका छन्। यसैले प्रिय सूचन, स्वयंभित्र आत्मविश्वास जागृत गर्दै, स्वयंबाट स्वयं सम्मानित हुँदै, सद्वृत्तिहरू धारण गर्दै जीवनको यात्रामा अगाडि बढ र जीवनलाई सुखमय र आनन्दमय बनाऊ। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै, अर्को श्रृंखलासम्मका निमित्त म लक्ष्मण भण्डारी बिदा चाहन्छु, बिदा दिनुहोस्।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता। नमस्कार, मेरो नाम शान्ति सापकोटा हो। आफ्नो मनको बहलाई कोरेकी छु पञ्च चामर छन्दमा, स्वर अक्षरमा विरचित छ यो

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: प्रतिशुद्धिकरण अनुसन्धान प्रक्रियामा सरकारको त्रुटिपूर्ण कदम, अध्यादेश पारित गर्ने सन्दर्भमा राष्ट्रिय सभा विभाजित,
1: कंग्रेस इतर पक्षका अभिव्यक्ति पार्टी फूटमा केन्द्रित, पूर्व राष्ट्रपति भण्डारीलाई एमाले दियो स्पेस,
0: स्वास्थ्य संस्थामा चरम व्यतिथि रहेको तथ्य सार्वजनिक, अधिकांश अस्पतालमा करोड़ौं मूल्यका उपकरण अलपत्र अवस्थामा,
1: कंगोले युगाण्डामा युवलाका कारण 90 जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनले गर्यो स्वास्थ्य आपतकाल घोषणा,
0: र आईपीएल क्रिकेटमा बेंगलुरू प्लेअफमा

0: ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री अर्जुन राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब साढे तीन दशक शासन सत्ताको केन्द्रमा बसेका देउवा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतार देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याएको भनी आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम साता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो, तर देउवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम साता अर्को पत्राचार गरेको छ। पूर्व प्रधानमन्त्री देउवा 21 फागुनको चुनाव अघि नै उपचारका लागि भनेर सिंगापुर गएका थिए। चुनाव अघि नै दिल्ली गएकी आरजू पनि उतैबाट सिंगापुर पुगेकी थिइन्। विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीका अनुसार देउवा दम्पति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण इन्टरपोलमा पेश गरिएको छ। त्यसमा गैर कानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवैजना विरूद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पर्जी जारी भएको दावी त्यसमा गरिएको थियो। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चल्यो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउवा दम्पति विरूद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, गत 24 भदौमा घरमा भेटिएका जालिका नोटको फोरेन्सिक रिपोर्ट लगायत विवरण उल्लेख गरेर विभागकै अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाफ आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए। इन्टरपोलले अस्वीकार गरेपछि कतिपय कारणविदले पहिल्यै निष्कर्षमा पुगेर मुद्दा अघि बढ़ाउन खोजिएको त होइन भनी शंका व्यक्त गरेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि आवश्यक पूर्वाधारबारे नेपालका अनुसन्धानकारी निकायले भन्दा इन्टरपोलले गर्ने व्याख्या फरक छ कि भन्ने समेत प्रश्न उठेको छ। नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मी अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा कान्तिपुरमा समाचार छ।
4: सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र नेकपाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको राष्ट्रपाको राष्ट्रिय सभामा उपस्थिति छैन। शुरूमा एमाले र कांग्रेसबीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रवाहसँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यसपछि दलहरूले आफ्नै ढंगले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका

0: छन्। सरकारले 28 वैशाखमा सहकारी पहिलो संशोधन अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति विशेष व्यवस्था सहितको अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशका साथै संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश सदनमा पेश गरेको छ। संसद सचिवालयका अनुसार 10 सांसद रहेको इमालेले 8 अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ। 24 सीट भएको कांग्रेसले संवैधानिक परिषद, केही नेपाल ऐन संशोधन, विश्वविद्यालय र सार्वजनिक खरिद ऐन संशोधन सम्बन्धी अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ। अध्यादेश बारे राष्ट्रिय सभामा विवादित दलहरू नयाँ पत्रिकामा समाचार छ।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा 29 वैशाखमा एमाले नेता रामबहादुर थापा बादलले रासोपाको राजनैतिक उदय र सेनाका विषयमा दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै रासोपाका सांसद मनिष खनालले रेकर्डबाट हटाउन माग गर्नुभयो। सेना सम्बन्धी अभिव्यक्ति हटाउन राप्रपा सांसद खुशबु ओलीले पनि माग गर्नुभएको थियो। भोलिपल्ट सभामुख डोलप्रसाद अर्यालले थापाका अभिव्यक्तिलाई असंसदीय भन्दै संसदको रेकर्डबाट हटाउन आदेश दिनुभयो। यो घटनापछि संसदमा प्रयोग हुने कस्ता भाषा असंसदीय वा अमर्यादित हुन्छन् भन्ने बहस शुरू भएको छ। यो प्रश्नमाथिको बहस अहिले मात्र होइन, पञ्चायतदेखि नै हुँदै आएको छ। रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईको पुस्तक रुदानेमा राष्ट्रिय पञ्चायतको एउटा प्रसंग छ। 2038 राष्ट्रिय पञ्चायत बोल्ने पालो आउँदा रूपचन्द्र विष्ट रुदाने उठ्नुहुन्छ र भन्नुहुन्छ, मुखमा राजा देश र व्यवस्था लेखिएका तर जनताको अधिकार भुक्ने टोक्ने कुकुरहरू हाम्रा मुख्य राजनैतिक समस्या हुन्। बैठकमा तत्काल हल्लाखल्ला मचिन्छ। राष्ट्रिय पञ्चायत सदस्य हिरालाल विश्वकर्मा उठेर आपत्ति जनाउनुहुन्छ। सभापति कमल शाहले विष्टलाई शब्द फिर्ता लिन आदेश दिनुहुन्छ। त्यसपछि रूपचन्द्रले व्यङ्ग्यात्मक शैलीमा भन्नुहुन्छ, मैले बोलेका शब्दहरू हो, तिनीहरूको काम सकियो, ल फिर्ता आओ। रुदानीमा समेत समेटिएको उल्लिखित घटनाको 4.5 दशक बितिसक्यो। व्यवस्था फेरिए, संविधान फेरिए, संसद फेरिए, तर संसदको रेकर्डबाट शब्द हटाउने विवाद भने उही छ अहिलेसम्म। संसदमा कुन शब्द संसदीय हो र कुन असंसदीय हो भन्ने बहस जटिल छ। वैशाख 29 प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले नेता थापा रोस्टममा उभिनु भएको थियो। उहाँले रासोपाको राजनैतिक उदय, जेन्जी आन्दोलन र नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउनुभयो। थापाको अभिव्यक्तिप्रति रासोपाका सांसद खनालले आपत्ति जनाउनुभयो। थापा बोलिरहेकाले सभामुख अर्यालले बोलिसकेपछि नियमापत्तिको समय दिने बताउनु भएको थियो। त्यसपछि थापाको भाषण सकिए लगतै खनालले असंसदीय शब्द भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो। राप्रपा सांसद ओलीले पनि सेनामाथिको टिप्पणीलाई रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
0: जेन्जी आन्दोलन र गत फागुनको निर्वाचन अघि सक्रिय राजनीतिमा फर्कने हरेक प्रयासलाई अवरूद्ध गर्दै आएको केपी ओलीले अब भने पूर्व राष्ट्रपति विद्या भण्डारीको लागि ढोका खुल्ला गरेको सन्देश दिनुभएको छ। इमालेले पहिलो पटक पूर्व उपाध्यक्षको हैसियतमा भण्डारीलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर उहाँको सक्रिय राजनीतिमा पुनरागमनको संकेत गरेको छ। इमालेमा नेतृत्व परिवर्तनको बहस र वामपन्थी शक्तिबीच नयाँ एकताको प्रयास जारी रहँदा भण्डारीलाई प्रोजेक्ट गर्नु राजनैतिक रूपमा अर्थपूर्ण मानिएको छ। पार्टी सदस्यता नवीकरण नगर्ने विषय निर्णय गरेर सक्रिय राजनीतिमा फुलस्टप लगाएको एमाले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी कार्यक्रमको मुख्य अतिथि बनाएर पुनरागमनको रेड कार्पेट बिछाएको हो। एमाले 33 मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खो परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाएसँगै भण्डारीको सम्भावित यात्राको जनाउ दिएको छ। जबकि अघिल्लो 6 साउनमा केन्द्रीय कमिटी बैठकबाटै पार्टी राजनीतिमा सक्रिय हुने भण्डारीको योजनामाथि एमाले निर्णय नै लिएर ब्रेक लगाएको थियो। कार्यक्रम संचालकका महासचिव शंकर पोखरेलले भण्डारीलाई कमरेड शब्द समेत सम्बोधन गर्दै पूर्व उपाध्यक्ष र पूर्व राष्ट्रपतिका रूपमा मंचमा आसन ग्रहण गराउनु भएको थियो। त्यति मात्रै होइन, उहाँले वक्ताको आमन्त्रण गर्दा समेत पूर्व उपाध्यक्ष सम्बोधन गरेर एमालेमा भण्डारीको आगमनलाई राजनीतिक रूपले अनुमोदन गर्नुभएको छ। महासचिव पोखरेलले आगामी दिनमा पार्टीको औपचारिक फोरमबाट पनि निर्णय गर्ने सन्देश दिनुभएको छ। अध्यक्ष ओलीकै सहमतिमा महासचिव पोखरेलले भण्डारीलाई पूर्व उपाध्यक्षको हैसियतमा पार्टी कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गर्नुभएको हो। यसको संकेत बुझ्ने गरी निमन्त्रणा पत्र लिएर केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारी शुक्रबार बालोटार स्थित भण्डारी निवास पुग्नु भएको थियो। ओली कार्यक्रममा सहभागी नहुने निश्चित भएपछि शनिबार भण्डारीलाई नै प्रमुख अतिथि बनाई दिने जानकारी गराइएको थियो। यसअघि पनि स्मृति दिवसको तयारीबारे औपचारिक सुझाव र निर्देशन लिन सचिव तथा मोर्चा फाँट प्रमुख सहित जनवर्गीय संगठनका नेताहरूको टोली एक महिना अघि मदन भण्डारी फाउण्डेशनको बानेश्वर स्थित कार्यालय पुगेर भण्डारीसँग छलफल गरेको थियो। भण्डारीकै सुझावका अनुसार एमाले देशव्यापी रूपमा स्मृति दिवस सम्बन्धी कार्यक्रम अघि बढ़ाएको थियो। यही कारण मदन भण्डारीको हीरक जयन्तीले आयोजना गर्ने तयारीमा रहेको केही कार्यक्रम समेत तत्कालको लागि स्थगित गरिएको फाउण्डेशनका एक पदाधिकारीले बताएका छन्। अध्यक्ष ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको र उहाँले सक्रिय राजनीतिमा फर्कन चाहेको सदस्यता नवीकरण रोक्ने सम्बन्धी अघिल्लो निर्णयमाथि समेत पुनर्विचार हुन सक्ने संस्थापन पक्षका नेताहरू बताउँछन्। यसै सन्दर्भमा अघिल्लो आइतबार ओली र भण्डारी बीच भक्तपुरको गुण्डु स्थित ओली निवासमा दुई घण्टासम्म लामो छलफल भएको थियो। प्रमुख अतिथिको हैसियतमा विद्याले पनि राजनीतिक भाषण गर्नुभएको छ। एमाले भित्रको इतर पक्ष मात्र होइन, ओलीका नेताहरू पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले समेत उहाँलाई अघि बढ़ाउने प्रयास गरिरहनु भएको छ। विद्यालय बल्कुबाट वैधता शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
1: पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुट्न सक्ने चेतावनी दिएकै भोलिपल्ट कंग्रेस सभापति गगन थापाले फुटबाट पार्टी जोगाउन आफूले सबै प्रयास गरिरहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा सहभागी नरहेको पक्षलाई पनि सँगसँगै लिएर जान र पार्टीलाई एकताबद्ध बनाउन आफूले हर प्रयास गरिरहेको थापाको दावी छ। नेताहरूको घर घरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने आरोप लगाइरहेको भन्दै थापाले असन्तुष्टि पोख्नुभयो। के गर्दा पार्टी एकताका लागि प्रयास हुन्छ? थापाको प्रश्न थियो। पूर्व संस्थापन पक्षको सहभागिता बिनै विशेष महाधिवेशन गरेर नेतृत्व चयन भएपछि कंग्रेस विवाद चर्केको थियो। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने विशेष महाधिवेशनमा को आएको थियो वा आएको थिएन भन्ने आधारमा पार्टीमा मूल्यांकन नहुने बताउनुभयो। अर्कोतिर पूर्व संस्थापन पक्षका शीर्ष नेताहरू कि त राम्ररी पार्टी सम्हाल्नुपर्ने नभए आफूहरू नेतृत्व लिन तयार रहेको सन्देश थापालाई दिइरहेका छन्। निवर्तमान उपसभापति खड्काले त पार्टी गम्भीर मोडमा उभिएको र विभाजनको डीलमा पुगेको भन्दै वक्तव्य नै दिइसक्नुभयो। खड्काको भनाइमा दुईवटा सन्देश रहेको उहाँ निकट नेताहरू बताउँछन्। पहिलो, पार्टी विभाजनको डीलमा पुग्यो सम्हाल्नुहोस् भनेर थापालाई सन्देश दिनुभएको हो। दोस्रो, सम्हाल्न नसके आफू नेतृत्व लिन तयार रहेको सन्देश उहाँको थियो। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
3: त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
2: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
3: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराऊ, दुर्घटनाबाट बाँचौ र बचाऊ।
2: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: को एकमात्र डीटीएच के बाद डिस्काउंट
1: देशो खुशी को कनेक्शन
2: यो हो महा संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार, महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालहरूमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। यस्तै उसले करोड़ रूपियाँ स्वास्थ्य उपकरणमा करोड़ौं रूपियाँका स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकोले प्रभावकारी प्रयोगमा ल्याउन सुझाएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका छन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्काएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यथितिबाट राज्यलाई ठूलो आर्थिक भार परिरहेको छ। महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लगत तयार गरी प्रयोगमा ल्याउन भनिएको छ। स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरिद गरेका 4,72,20,000 रूपियाँ बराबरका 28 प्रकारका, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका 47,70,000 रूपियाँ बराबरका 6 प्रकारका र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले खरिद गरेका 1,43,75,000 रूपियाँ बराबरका 601 थरीका औषधि र किटजन्य सामानको म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोड़का औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन नागरिक दैनिकमा समाचार छ।
3: कानून अनुसारको सुविधा पाएको भए सुन्दारा केन्द्रीय कारागार स्थित महिला बन्दी गृहमा कैद सजाय भुक्तान गरिरहेकी 76 वर्षीय नोखी खत्री जेलबाट जेलमुक्त भइसकेकी हुन्थिन्, तर कानून कार्यान्वयन नहुँदा उनी अहिले पनि कारागारमै छिन्। कर्तव्य ज्यान कसुरमा 8 वर्ष 6 महिना कैद सजाय ठहर भएकी उनी 2077 कारागारमा छिन्। शारीरिक रूपमा अशक्त उनको हात र खुट्टाका औंलाहरूमा खिल पल्टिएका छन्। घाउका कारण खुट्टा सुन्निएका छन्। खानपानदेखि नित्य कर्म गर्न समेत उनलाई सहयोगी चाहिन्छ। ज्येष्ठ नागरिक ऐन 2063 दफा 12 अनुसार 65 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक कैद सजाय कट्टा भई जेलमुक्त हुन पाउँछन्। दफाको उपदफा 1(क)(ख)(ग) अनुसार 65 वर्ष उमेर पुगेकाले 35%, 70 वर्ष उमेर पुगेका 50% र 75 वर्ष उमेर पुगेकाले 75% कैद सजाय कट्टाको भुक्तानी पाउन सक्छन्। कानूनको यो दफा अनुसार खत्री यस बेलासम्म कैदमुक्त भइसक्नुपर्ने थियो, तर कानून कार्यान्वयन नहुँदा उनी हालसम्म पनि जेलमै बस्नुपर्ने अवस्था आएको छ। अड्डा सरकारका लागि अनुरोध गर्दा समेत सुन्दरास्थित कारागार कार्यालय आएकी खत्रीकी बुहारी नेगी खत्रीले भनिन्, बिरामी भएको खबरपछि सासू भेट्न आएकी हुँ। उहाँको अवस्था नाजुक छ। हात र खुट्टाका औंलाहरूमा खिल छन्। कानून अनुसार उहाँहरूले त कैद सजाय कट्टाको सुविधा पाउनुहुन्छ भन्ने सुनेकी थिए, तर त्यस्तो हुन सकेको छैन। उहाँलाई घर रहेको पर्ने घर पाएको पर्ने जिल्ला मात्रै सार्न पाए पनि हुन्थ्यो। कार्यान्वयनमा आएन कैद कट्टा सुविधा शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
4: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई श्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण शुरू भएर पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। श्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षको लागि 29,07,19,00,000 रूपियाँ श्रोत सहमति दिएको छ। श्रोत सहमति पाएसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। उक्त रकमबाट चालू आर्थिक वर्षमा 70 पुल, 10 कलभट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ। काली गण्डकी करिडोर अन्तर्गत बेनी जमसम कोरोला खण्डका लागि 3,15,00,000,000 रूपियाँको श्रोत सहमति दिएको छ। यस्तै यही खण्ड अन्तर्गत 5 पुल निर्माण गर्नको लागि छयानब्बे करोड़ अस्सी लाख रूपियाँ उपलब्ध गराइएको छ। राष्ट्रिय तथा रणनीतिक सड़कलाई स्रोत सहमति शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: घरको भित्तामा झुण्डिएको एउटा फोटो अहिले सत्तरीको तिलाठी कोइलाडी गाउँपालिका पाँच बनरझुलाकी बाह्र वर्षीय काजल कुमारी रायको संसार नै बनेको छ। बिहान उठ्ने बित्तिकै उनी त्यही तस्विरतिर हेर्छिन्। राति सुत्नु अघि पनि आमाकै अनुहार अंगालेर आँसु पुच्छिन्। उनलाई अझै लाग्छ आमा कतैबाट फर्केर आउनुहुन्छ, तर त्यो प्रतीक्षा अब केवल बालसुलभ आशा बनेर बाँकी छ। आमाको हत्या भएको दिनदेखि काजलको जीवन फेरिएको छ। पहिले गाउँभरि दौड़िने, साथीहरूसँग खेल्ने, अनि अहिले चुपचाप बस्न थालेकी छन्। घरमा पाहुना आउँदा उनी धेरै बोल्दिनन्। कसैले आमा कहाँ छिन् भनेर सोद्धा उनको अनुहार एकाएक मलिन हुन्छ। घरको भान्सामा अब धुवाँसँग मिसिएको आमाको गीत सुनिँदैन। आइतबार उनको घर पुग्दा घर अगाडि बसिरहेकी किरियापुत्री काजल आमाको तस्विर निहाल्दै न्यायका लागि बर्बराइरहेकी थिइन्। उनकी आमा बेपत्ता पारिएपछि जन्तीमा रहेकी काजललाई फोनमा गाई हराइसकेको भनी बोलाएका थिए, तर घर फर्किँदा गाई गोठमै देखेपछि उनले आमालाई खोज्दै पटक पटक छिमेकी र गाउँलेसँग सोधिरहन्। पछि एक सातासम्म बेपत्ता पारिएकी उनकी 36 वर्षीय आमा अनिता देवीको शव गत शुक्रबार कोशी नदीको पश्चिमी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो। आमाको फोटो हेरेर न्याय कुर्दै बाह्र वर्षीय काजल शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौ। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। चुलोमा अनुदान शीर्षकमा आजको नागरिक दैनिकमा समाचार छ।
4: विश्वको आठौं नेपालको सातौं अग्लो मनासलो हिमाल आरोहण गर्न शुरू भएको 70 वर्ष पूरा भयो। सन 1956 मे 9 8163 मिटर अग्लो मनासलो हिमाल प्रथम पटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्यालसेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए। त्यस यता यो हिमाल 3643 जनाले आरोहण गरिसकेका छन्। पर्यटन विभागले सन् 2025 तयार गरेको अभिलेखमा मनासलुको हालसम्म सफल आरोहण गर्ने संख्या उल्लेख गरिएको छ। 70 वर्षमा 3600 गरे मनासलु आरोहण। गोर्खापत्रमा समाचार छ।
3: उमेर नपुगेकाले तीव्र गतिमा सवारी चलाउनु, सवारी साधन पुराना हुनु अनि जीर्ण सड़ककै कारण मधेसमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ़दै गएको छ। सरकारले दुर्घटना न्यूनीकरणका लागि अनेक उपायहरू अवलम्बन गरेको छ, तर त्यस्ता दुर्घटनाका कारक तत्व यथावतै छन्। जसले मधेसमा 8 जिल्लामा दिनहुँ सवारी दुर्घटनाका कारण घाइते हुने र ज्यान गुमाउने सम्बन्धी समाचार बनिरहन्छन्, जुन प्रहरीका लागि पछिल्लो समय टाउको दुखाई बन्दैछ। आर्थिक वर्ष 2082-83 को 9 महिनामा अर्थात साउनदेखि चैतसम्म यहाँ 8624 सवारी दुर्घटना भएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: अस्ट्रेलियामा अध्ययन तथा रोजगारीको लागि पुगेका नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भइरहेको नयाँ अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियाको कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाइरहेका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइरहेका छन्। अस्ट्रेलियन माइग्रेट जस्टिस इन्स्टिच्युटले हालै सार्वजनिक गरेको अफ दि बुक्स इन साइट हिडेन सिस्टम अफ वर्कर्स प्रतिवेदनले अस्ट्रेलियाभर अस्थायी भिसामा काम गर्ने नेपाली सहित करिब 10,000 आप्रवासी श्रमिकको अवस्थाबारे अध्ययन गरेको हो। अध्ययनमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा श्रमिक सहभागी भएका थिए। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। करिब 1/4 श्रमिक प्रति घण्टा कम्तीमा 10 अस्ट्रेलियन डलरले ठगिएका छन्। अध्ययनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै हरेक साता करिब 61 मिलियन अस्ट्रेलियन डलर बराबरको पारिश्रमिक गुमाइरहेको अनुमान गरिएको छ। अस्ट्रेलियामा नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थीमाथि अर्बौं डलरको श्रम शोषण। कान्तिपुरमा समाचार छ।
3: र सल्यानको कालीमाटी गाउँपालिका साथका वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका छन्। सड़क संचार विद्युत सेवा जस्ता आधारभूत पूर्वाधार विस्तारको माग राख्दै उनी झुलटाँगेर धरना बसेका हुन्। गुहियाबारी स्वामीवास बबई सड़कको स्तर वृद्धि तथा कालोपत्री नेपाल टेलिकमको टावर निर्माण र गाउँमा विद्युत विस्तारको काम तत्काल अघि बढ़ाउनुपर्ने माग राखेर उनी 3 दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडि धरनामा बसेका छन्। नयाँ पत्रिकामा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। कंगो र युगाण्डाका विभिन्न भागमा इबोला संक्रमणबाट 90 जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ। संगठनले मे 17 आधिकारिक भनाई जारी गर्दै उक्त संकटकाल घोषणा गरेको हो। संगठनका अनुसार कंगोमा मे 16 भित्र इबोला जन्य लक्षण सहितका 79 जनाको मृत्यु भएको छ भने 246 जना संक्रमित फेला पारेका छन्। त्यसै गरी युगाण्डामा इबोला पुष्टि भएका 2 मध्ये 1 को मृत्यु भएको छ। युगाण्डामा पुष्टि भएका र मृत्यु भएका व्यक्ति केही दिन अघि कंगोको इटुरीबाट युगाण्डा गएका थिए। कंगोको बुनिया रो आमपुरा र मंगोलियाका 3 वटा क्षेत्रमा इबोला संक्रमण फैलिएको छ भने युगाण्डाको काम्पलामा संक्रमण फेला परेको हो। कंगोको इटुरीका विभिन्न क्षेत्रमा अचानक मृतकहरू फेला परेका समाचारहरूमा जनाइएको छ।
3: अब खेल समाचार। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू 19 इण्डियन प्रिमियर लीग आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। बेंगलुरूले धर्मशाला मैदानमा आइतबार पंजाब किंग्सलाई 23 रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो। लगातार 6 खेल गुमाउँदा पंजाबको प्लेअफको सम्भावना कमजोर बनेको छ। बेंगलुरूले 13 खेलबाट सर्वाधिक 18 अंक बटुलेको छ। पंजाबले समान खेलबाट 13 अंक जोड़ेको छ। यसैबीच आईसीसी विश्वकप लीग 2 जितका साथ पुनरागमन गरेको नेपालले आज शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै 9 विकेटको शानदार जीत निकालेको थियो। नेपालले यही जीतलाई निरन्तरता दिने मनसाएका साथ प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियमअनुसार 2 रनले पराजित भएको थियो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सम्पत्ति शुद्धिकरण अनुसन्धान प्रक्रियामा सरकारको त्रुटिपूर्ण कदम अध्यादेश पारित गर्ने सन्दर्भमा राष्ट्रिय सभामा दलहरू विभाजित।
3: कंग्रेस इतरपक्षका अभिव्यक्ति पार्टी फुटमा केन्द्रित, पूर्व राष्ट्रपति भण्डारीलाई एमालेले दियो स्पेस।
4: स्वास्थ्य संस्थामा चरम व्यतिथि रहेको तथ्य सार्वजनिक, अधिकांश अस्पतालमा करोड़ौं मूल्यका उपकरण अलपत्र अवस्थामा।
3: कंगो र युगाण्डामा इबोलाका कारण 90 जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनले गर्यो स्वास्थ्य आपतकाल घोषणा।
4: र आईपीएल क्रिकेटमा बेंगलुरू प्ले अफमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
9: संसारमा रोल्पाली आवाज यो रेडियो जलजला अध्ययन छानेको थुप्रो 4 MHz।
10: बाजे के भयो, किन गालामा हात?
11: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
10: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर हाम्रा सेवाहरू।
10: हजुर, जस्तो सुकै बाङ्गा चिङ्गा दाँत सुविधा बनाउने,
14: नदुखाई दाँत निकाल्ने,
10: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
14: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
14: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
10: 9805-14652।
13: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
15: त्यही दानामा होला दाना, हालिदेऊ नानी।
16: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
15: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
10: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9876-50571 र 9855-24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवाङ टुडेखेल रोल्पा।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। वीरेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको दुई महिना पनि पुगेको छैन, तर सरकारप्रति कतिपयका आशंकाहरू व्यक्त हुन थालेका छन्। कतिपयले बेनिफिट अफ डाउट अथवा सरकारलाई शंकाको सुविधा दिएर हेर्ने एक खालको धारणा पनि बनाएको पाइन्छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदलाई अपमान गरेको भन्ने आरोप लगाएका छन्। खास गरी सरकारको नीति तथा कार्यक्रम पेश भइरहँदा र त्यसमाथिको छलफल भइरहँदा त्यसबाहेक जवाफ दिने कुरामा पनि प्रधानमन्त्री उत्तरदायी नबनेको, जवाफदायी नबनेको विपक्षी दलहरूको आरोप छ र संसदलाई अपमान गरेको आरोप छ। त्यसबाहेक सरकारले कयौं सुधारका कार्यक्रमहरू अगाडि बढ़ाएको छ। ट्रेड युनियन संगठनहरू जो दलीय आबद्धतासँग जोड़िएका हुन् ती ट्रेड युनियन संगठनहरू खारेज गर्ने सरकारले निर्णय गरेको छ अध्यादेश मार्फत। त्यसै गरी विद्यार्थी संगठनहरू पनि युनिभर्सिटीबाट खारेज गरिएका छन्। यसले चाहिँ सुधारका केही प्रयासहरू भएको र राम्रै परिणाम निस्कन सक्ने अपेक्षा पनि कतिपयबाट भएको देखिन्छ। खासमा सरकारका कामहरू कस्तो बाटोमा अगाडि जाँदैछन्, विपक्षीको भूमिका कस्तो हुँदैछ, यिनै विषयहरूमा आजको द न्यूज प्लस कार्यक्रममा कुराकानी गर्दैछौं। कुराकानीका लागि राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर प्रेम शर्मा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब नमस्कार। कार्यक्रममा स्वागत छ यहाँलाई। ठ्याक्कै पछिल्लो पटक संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा र त्यसको जवाफ दिने सन्दर्भमा प्रधानमन्त्री अनुपस्थित भएको विषयलाई लिएर प्रधानमन्त्रीले डेमोक्रेसीका भ्याल्यूजहरू अवमूल्यन गरेको जस्ता आरोपहरू लागेका छन्। यी सार्वजनिक रूपमा अलिक बढ़ी नै यी आरोपहरू सुनिए, दलहरूले त लगाए नै विपक्षी दलहरूले। यहीँबाट शुरू गरौं, तपाईँलाई कस्तो लागेको छ?
1: पहिलो कुरा, अहिलेको प्रधानमन्त्रीले जुन पहिलो अधिवेशनको सम्बोधन लगत्तै सम्बोधनकै क्रममा अलिकति व्यवस्था गरेको जस्तो बाहिर आवास आएको छ, कतिपय कुरा यस सत्य रूपबाट भन्यो भने यो अलिकति उहाँको परिपक्वता नदेखिएको भन्दछु म। त्यसमा किन भन्दा उहाँले अलिकति यस्तो गम्भीर अवस्थाको यो सदनको गरिमालाई अलिकति ओजनमा नराखे भए हुन्थ्यो, त्यो अलिकति कता कता परिपक्वता नभएको जस्तो देखा पर्थ्यो। तर त्यो पनि अब विभिन्न कारण हुनसक्छ, हामी हाम्रो नजरबाट हेर्ने एउटा दृष्टिकोण हो, तर उहाँको सुविधा अथवा उहाँलाई शारीरिक कुराहरू हुनसक्छ, अन्य कुराहरू कार्यव्यस्तता हुनसक्छ, त्यस्तै कारणले उहाँले कसैलाई त्यो आफ्नो जिम्मेवारी एसाइन गराइसकेपछि त दिइसकेपछि त्यो खासै कुरो विवादको कुरो त होइन, किन मौजुदा ऐन कानुन छ, सञ्चालन ऐनभित्रै पनि त्यति प्रावधानहरू भएको चिज हो, त्यो कुनै नौलो कुरो त थिएन। तर अहिले जुन प्रतिपक्षीय दलहरू जुन आवाज उठाउनु भएको छ, उहाँहरूको पनि के भने लामो समयसम्म सत्तामा आफ्नो दलहरू गाडिएको अवस्थाबाट अहिले विमुख हुनुपर्ने अवस्थाको एउटा क्रोधन पनि हो, र अझै उहाँहरूमा पनि अलिकति यो हताश तरिकाले कुरा गर्ने अब यो अपरिपक्वता उहाँले पनि देखाइराख्नु भएको छैन। यो दोहोरै परिपक्वता अलिक नदेखिएको अवस्था हो, त्यसमा यो सहज तरिकाले जान्नुपर्छ, किनभने नयाँ हामी युगमा प्रवेश गरिराखेछौँ भन्ने कुरा सबैले मान्नुपर्छ। किनभने विगतमा 37-37 वर्ष जिते गरियो, त्यसको समीक्षा पनि भएन, त्यसबाट जनता सन्तुष्ट पनि भएनन्, विदेशमा पैदा भयो हाम्रै कारणले भयो, क्रियाकलापले भयो भन्ने कुरा अहिलेका प्रतिपक्ष त हिजो शासन चलाएर बसेका थिए, त्यसमा ती व्यक्ति दलहरूले पनि आत्मालोचना गर्नु सट्टा अलिकति हताश तरिकाले विरोधै गरे जस्तो लाग्छ मलाई।
0: हजुर, जस्तो यो कुरालाई चाहिँ दलहरूले खास गरी जवाब दिन नआएको भन्ने मात्रैले भन्दा पनि यो डेमोक्रेसीको भ्याल्युजको अपमान, अटोक्रेट बन्न खोजेको भन्ने लाइनबाट विरोध गर्न थालेको जस्तो सुनिँदैछ। जस्तो संसदको हिउँदे अधिवेशनलाई पनि उहाँले सम्बोधन गर्नुभएन, वर्षीय अधिवेशन शुरू हुन साथ नीति तथा कार्यक्रम शुरू भइहाल्यो, त्यहाँ पनि उहाँको सम्बोधन भएन, अनि आफूलाई निर्वाचित गराउने सदनलाई नै सम्बोधन नगर्ने, सदनलाई सम्बोधन नगर्नुको अर्थ जनतालाई नै सम्बोधन नगर्ने, जनताबाट टाढा रहने, गोप्य बैठक गोप्य कोठामा बसेर शासन सत्ता सञ्चालन गर्ने जस्ता कुराहरू मा मान्छेहरूले प्रश्न उठाएको सुनियो कि
1: यो अलि उहाँको अशोभनीय तरिकाको व्यवहार रेफ्लेक्सन भयो कि त्यसो त त्यो अलिकति उहाँले अलिक गम्भीर हुनुपर्छ. उहाँ त सल्लाहकारहरूले यो कुरालाई पनि गम्भीरतापूर्वक लिनुपर्छ. हो टिम वर्क छ, त्यो टिमले पनि यो कुरालाई अलिकति गम्भीरतापूर्वक लिनुपर्छ. अहिले हल्का फुल्का तरिकाले लिएको मलाई पनि महसुस भएको छ. तर एउटा कुरो हो, यो डेमोक्रेसी मूल्य मान्यता भयो भएन भन्ने कुरा गर्नु भने यो पाठ पढाउने कुरो विगतका दलहरूले अलि सहँदैछ. उहाँले कस्तो पाठ पढाउनु भएको थियो र हामीले हेरेको होइन र सुशासनका केही राम्रा पक्षहरू अहिले अगाडि आइरहेको अवस्थामा उहाँहरूले अब त्यस्ता कुराहरू सिकाएर सिकिने कुरो होइन, त्यो सिकाउनको लागि सिकाइदिने कुरा हुन्छ नि. जस्तै विगतको प्रधानमन्त्रीले भन्नुहुन्थ्यो यो प्राध्यापकहरू प्रोफेसरहरू धर्तीय विद्यापारित गरे कोही होइनन् के जानेछन् भन्नुहुन्थ्यो. त्यस्तो नजरअन्दाज गर्ने तरिकाले अब राजनीति शासन चलाउने भन्ने कुरा राज्य सञ्चालन गर्ने चलन राज्य कला शासन कलाको अनुभव नभएकोले अरूलाई पास गराउनु उपयुक्त होइन. र विगतमा पनि कस्तो किसिमको ऊ थियो भ्रष्टाचार छपछप्ती भएर आज कुन कारणले आफू भित्र अपदस्थ भएको अवस्थामा गुज्रिनु परेछ भन्ने कुराको हेक्का नराखिकन यी कुराहरू अहिले गर्ने. र अर्को कुरो दुई महिनै भएको छैन, कमसे कम हो 100 दिनको समय अवधि हेर्नु पनि पर्छ. र अहिलेसम्म देखिएका क्रियाकलापहरू

0: राष्ट्रिय सभामा विरोध गरेर फेल गराउन सक्ने र त्यसलाई केही समय अप्ठ्यारोमा पार्न सक्ने अवस्था हुँदाखेरि त्यहाँनिर उनीहरूले सहयोग गरेको देखिन्छ।
1: किनभने अब कस्तो अवस्था छ, संसदको कस्तो संरचना छ भन्ने कुरा त्यो महसुस प्रतिपक्षले गरे भन्ने कुरा उहाँले आफूलाई भाग्य ठान्नुपर्छ र त्यसको क्रेडिट उहाँहरूलाई दिनुपर्छ। त्यस्तो तरिकाले चल्नु होइन कि आफ्ना नगरहरूको बारे टक्क तरिकाले चल्दैन, किन राज्य सञ्चालन गर्ने सहज तरिका होइन। वैदेशिक नीतिका कुरादेखि लिएर विगतमा गुमेका विश्वासहरू धेरै हामीले रिकभर गर्नु छ, धेरै व्यवधानहरू छन्। शक्ति विदेशी कूटनीतिक कार्यालयहरूमा के अरे राजदूतहरूको अफिसमा धेरै गुनासोहरू मैले थाहा पाएको छु। उहाँहरूले अहिले जुन राज्य सञ्चालनमा सम्पूर्ण विकास निर्माण क्षेत्र हावी भयो, राजनीति हावी भयो भन्ने कुरा महसुस भएको छ। त्यसो हुँदाखेरिमा हामी बिना दात्रिका बिना अथवा विकास साझेदार बिना हामी अगाडि बढ्न सक्दैन। अहिले वैश्विक अवस्थामा प्राविधि र सूचना प्रविधिलाई हामीले हुन त उहाँले ल्याउनु भएको छ, डिजिटलाइजेसन गरेर हामी कसरी अगाडि जाने हो भन्ने कुरा ल्याउनु छ। त्यो सुशासनको अहिलेको लेटेस्ट गभर्नेन्सको एउटा एप्स हो अथवा त्यो एप्रोच हो, त्यो एप्रोचलाई हामीले कसरी अगाडि लाने भन्ने कुरामा सन्त चित्त त हुनु भएको छ, अत्यन्त राम्रो छ। त्यसमा प्रतिपक्षले अलि धेरै छ भने यताका छिनामिना झारपात जस्ता कुराहरूमा अल्झिने होइन कि के गर्छ हेरौँ न भने संयन्ता पुरा हुनुपर्छ, खबर गर्नै पर्यो हाउसमा।
0: अब अध्यादेशका विषयमा
1: भनेको परिपक्वता होइन,
0: अब अध्यादेशका विषयमा पनि यो असन्तुष्टि अलि बढी छ किनभने संसद बैठक नबोलाइएकै अवस्था भए त केही हुँदैन थियो होला। संसद बैठक बोलाएर फेरि स्थगित गरेर अनि अध्यादेश ल्याएपछि
1: अपरिपक्वता भनेको यही हो। उहाँले त्यो दूरदर्शी तरिकाले संसद बोलाउनुभन्दा पहिले थिङ्क गर्नु पर्थ्यो उहाँले
0: यी समग्र अभ्यासहरूलाई, जस्तो संवैधानिक परिषदको जुन अध्यादेश संवैधानिक परिषदको संरचनासँग जोडिएको कुरा छ, यो विषय यस्ता यस्ता चिजहरू जोडेर कतिपयले भन्ने गरेको, उहाँले चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
1: रणनीति हो, रणनीति तय गर्नलाई चाहिँ राम्रै तरिका होमवर्क गरेर ल्याउनु पर्छ नि त, किन हताश तरिका सदन आह्वान गर्दैन, त्यो त परिपक्व त देखिएन। उहाँहरू हाला काँचा त होइन, अलि परिपक्व त नदेखिएको अवस्था सहजै अनुमान छ। यसमा सम्भवत सुधार आउँछ भन्ने अपेक्षा राखौँ। अब बारम्बार यस्तै कुरा दोहोरियो भने त कसले छिम्मा दिन्छ, विगत सार्थकलाई दिएन। कुनै पनि दल विशेषले विदेशीले नेपालमा परिवर्तन ल्याएको होइन अहिले, त्यसै कारण यो नेपाली जनताले ल्याएको परिवर्तन हो, दलमाथि विश्वास भएन। कुनै दलले ल्याएको यो नेतृत्वले ल्याएको परिवर्तन होइन, त्यसरी नेपाली सिभिल अथोरिटीले ल्याएको चिज हो, सिभिल अनरेस्टले ल्याएको चिज हो। त्यसमा यसलाई सम्मानतापूर्वक आज हामी छौँ भोलि हामी पनि रहन्छौँ रहेन भने एकता राखेर अगाडि बढ्नुपर्छ। त्यो किसिमको शासन शैली परिपक्वता हामीले अङ्गीकार गरेको शासन पद्धति के हो, मूल्य मान्यता भनेको यसभित्र हो, मूल्य मान्यता भनेको सुशासनै हो। सुशासनका दस बाह्रवटा तत्त्वहरूलाई हामीले सम्भवत पालन गर्दै जान त्यही हो सुशासन राज्य भनिन्छ नि।
0: सुकुम्बा बस्ती र अन्य अव्यवस्थित बसोबास भएका व्यक्तिहरूलाई हटाएको सन्दर्भमा पनि कतिपयले गरेको टिप्पणी कस्तो छ भने, हुन त सत्ता पक्षले अथवा सरकारले राष्ट्रपाले पनि इवन गरेको टिप्पणी चाहिँ हामीले यसलाई व्यवस्थित गर्न खोजेको, त्यो हाम्रो बाचापत्रमै उल्लेख छ, हामी भूमिहीनलाई भूमि पनि दिने हो, यो खालले उनीहरूले बचाउ गरिरहेको देखिन्छ। अहिलेसम्म जो जो सुकुम्बासी हुन् उनीहरूको नगद संकलन गर्ने र उनीहरूलाई व्यवस्थित गराउने काम शुरू भएको पनि देखिन्छ एक हिसाबले हेर्दाखेरि, तर आलोचकहरूले चाहिँ सरकारले भूमिहीन सुकुम्बासी दलित अथवा गरीबहरूको हितमा अथवा सीमान्तकृत व्यक्तिहरूको हितमा जति काम गर्नुपर्ने हो त्यस विपरीत उसले शहर सौन्दर्यीकरणका नाममा एलिटहरूको हितमा काम गर्यो भन्ने खालले आरोप लगाउँदै रहेछन्। यसमा के भन्नुहुन्छ?
1: अब यो बारेमा त अब विगतको सरकारले काम त पटक्कै गरेको होइन कि, यो अवस्थामा किन गुज्रियो? म काठमाडौँ भित्रिएको भावनगर छ भयो, पहिले के थियो बागमती किनार कस्तो थियो, विष्णुमती किनार जुन थियो, नदी नाला छेउ कस्तो थियो, सार्वजनिक पब्लिक पार्कहरू जुन बालहरू कस्ता थिए है, पार्कहरू कस्ता थिए भनेको त मैले झल्झल देखिराखेको छु भने अहिले कहाँ गएँ भन्दाखेरिमा मन्त्रीका भवन बनाएका छन् मित्र, अनि यस्तो अस्त व्यस्त त हिजो गर्ने आज गर्ने कुरामा आज यत्र आठवटा सैंतीस वर्ष में आधारित छत्तीस सैंतीस आठवटा प्रधानमंत्री भे दोहरे चार पांच चोटी भी एटा प्रधानमंत्री एवटे व्यक्ति भो वहां के हेरा बस् वहां को दल अति सत्य अलग ये गुनासा करने साथी म दलहर मे भूं वहां के हेरा भन्न दल को राज्य थे नेतृत्व थे अज प्रथम ठूल दल दोसरो ठूल दल को राज्य यहां शासन के समस्या समाधान कह ग आज देशव्यापी सुकुम्बासी समस्या भाई 2021 साल देख भूमिश लागू भे पी के समय इसको समाधान को बाटो में गई थी जब बुदली शासन पद्धति में पुनस्थापना भो पति तो यो इंटेन्सिफाइड भर गए कि समस्या समाधान जगले गांव में जगह बेचे आएर यहां राजधानी में उपियर बनाने थाली रही स्पष्ट प्रमाण सहित दिशु सुकुम्बासी यहीं को वा नागरिकता दिए कसर दी नागरिकता भन्न त वहां तो अतिथि सुकुमासी नागरिकता दी विधि पुराई दिन पे पद अस जगह की जगह बहाल करना को नागरिकता दिए यहां दुई ठाव हे मत्ती मत देखाइ यहां गंदगी से काम कर हम प्रतिभा सार्वजनिक संपत्ति राजनीतिक राज्य कर्ता आफ्ना नाममा सार्वजनिक सम्पत्ति दर्ता गरेर भोग चलन गर्ने हो भने कति भन्छ टुरिस्टमा पनि गरे हुन्छ नि खुलामा चाहिँ गरेको होइन त फुटपाथ भनेको केला हो भन्ने कुरो ठेला गाडे चलन पाइन रोएर पाइन्छ एउटा कुरा अर्को कुरो हिजो जस्तो तरिकाले गरियो हिजोका सरकारले प्रयास गरेको बाबुरामको सरकारले पनि गरेको हो अर्को कुरो केशव स्थापित हो स्थानीय सरकारले पनि गरेका थियो तर प्रयास के थियो थाहा छ मैले यो उदाहरणका साथ भन्नुहुन्छ केशव स्थापितको मेयर कार्यकालमा सायद एक 52 साल पछिको कुरा हो क्या 54 साल पछाडिको उहाँले सुकुम्बासी फार्म भर्न लगाउन 7000 जति फार्म भयो पछि ल सर्टिफिकेट लिनको निम्ति तपाईँ यहाँ आउनुहुन्छ भन्दा 6 जना कि 7 जना भयो कसैले पनि भन्नु किन भन्दा तिन पुस्ते खुलाएर तपाईँहरूको तीन पुस्ता भित्र कसैको जग्गा जमिन कुनै ठाउँमा छ भने राष्ट्रियकरण हुन्छ भन्ने प्रावधान ल्याएपछि 6-7 जनाले भर्दै भनेन अहिले अब त्यस्तो अर्थ छ नि त अहिले यो भूमि भनेको सारण सम्पत्ति सुकुम्बासीलाई दिने भनेको त्यो मजाले दिनपर्छ तर बेचबिखान गरेर अर्को चाहिँ धन कमाउनु चाहिँ त्यो जग्गा राष्ट्रिय धनलाई बुहारा गर्नुहुँदैन यसको छुट्टै व्यवस्था छ जस्तै इजरायलमा छ तीन किबुज को संपत्ति राष्ट्र को संसार को संपत्ति राष्ट्र को भोग कर मजा कर तर बेचना पाइन ते तो होनी धरती सब को एक दिन छोड़कर जाने भाई कुरा को कंसेप्ट सरकार ने अलि आधुनिक किसिम को नीति लियान्सार ये जो सुकुम्बासी राम्रो तरीके छानबीन भाग सरकार ने कर 15,000 मसिक उतु भाई काम कराने मत हो अलिक धैर्य आपूर्ण विगत कहीं नगर कारण हुटुटी भार वहां हत्या
0: दल भाई अरु को दल बाहे का मानी सावजनिक रूप आलोचना
1: तब मैं फुटपाथी क्रा कर भित्री तरीके जनसले धेरे मानसो किसिम संदेश दिया जहां जहां ये समस्या बुझ्ते नबुझिकन मानी हतोत्साहित भाई सरकार ने तो बुझाने नहीं पर्च हम कसई को बास उठी बात करने होना व्यवस्थापन करना हो भाई क्रा हो सार्वजनिक स्तर जगह में यो कह मिले व्यवस्थापन करते सरकार ने बरू तैं भो तरीका अगड़ी जान पर्यटे ठीक है पैला लालपुर अवस्थापन कर भिलना पैला छानबीन करना पे तो साँचे सुकुम्बासी हो कि अब तो चार पांच छोट ठावे सुकुम्बासी कर बस का मानस मगाड़ी लिया मेरे आप विद्यार्थी को दुई तीन ठा जगह वहां दुई तीन घर यहां कुछ हमें अलग भिद्र गए बाहर पानपटी क्रा मेडिया को कुरा में मत बड़ी

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
0: भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विफलता, पछिको दोष निवारण,
3: ग्रह
0: अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य।
0: पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।

0: वास्तु नेपाल भर एकै साथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रीय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सभी नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। 9845275223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा

के साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै राख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरत र चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवर 90.7 मेगाहर्ज सुनवर नवलपरासीबाट, सामुदायिक रेडियो दुदरी एफएम 97.2 मेगाहर्ज दुदरी सिन्धुलीबाट, रेडियो फलेरी एफएम 102.5 मेगाहर्ज छोरेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुरङ्गा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलगंज तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

आज मिति 2083 साल जेठ महीना को आज 4 गते तदनुसार ईस्वी सन 2026 मई 18 तारीख शक संवत्सर 1948 नेपाल समुद 1146 अनलाथ रोद नामक संवत्सर उत्तरायण ग्रीष्म ऋतु आज सोमवार रहेको छ अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज द्वितीय तिथि रहेको छ नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र युगमा रहेको छ सुकर्म युग कर्णमा रहेको छ बारवाह कर्ण रहेको छ चन्द्रमा वृष राशिमा श्री सूर्य नारायण पनि वृष राशिमा आनन्दादि युगमा आज प्रवर्त युग रहेको छ आज बिहान सूर्योदय 5:16 भयो भने सन सूर्यास्त 6:46 हुनेछ र आजको दिनमान घड़ी 13:30 पर रहनेछ दिन विशेष पनि रहेको छ आज चन्द्र उदयको दिन रहेको छ आज चन्द्रोदय भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ ज्येष्ठ शुक्ल पक्ष हिजोदेखि नै शुरू भएको छ आइतबार हिजोदेखि आज सोमबारको दिन आज 4 गते ज्येष्ठ शुक्ल पक्ष 17 गतेसम्म रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँ त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय आजको अशुभ समय आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई विशेष रूपमा गराउनेछु आजको कालबेला यानि कि आजको अशुभ समय रहेको छ विशेष गरी बिहानको 6:55-7 बिहानको 8:36-52 आज कालबेला रहेको छ आजको शुभ बेलाको समय रहेको छ बिहानको 8:36-52 बिहानको 10:18-36 शुभ बेला रहेको छ यस्तै गरेर लाभ बेला रहेको छ विशेष गरी दिउँसोको 3:23:50 दिउँसोको 5:05:34 लाभ बेला रहेको छ यस्तै गरेर अमृत बेला चाहिँ विशेष गरी बेलुकाको 5:05:34 साँझको 6:47:19 आज अमृत बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु यस्तै गरेर सूर्य वृष राशिमा चन्द्रमा वृष राशिमा मंगल मेष राशिमा बुध वृष राशिमा बृहस्पति मिथुन राशिमा शुक्र मिथुन राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ रोहिणीको तेस्रो चरण नाम आउँछ विकास अथवा विवेक नाम आउँछ अन्तरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजको दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बाह्र राशिफल

0: मेष राशि उनीहरूको लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताका काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दुःख फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम समेत प्राप्त हुने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन रमाइलो चम्भटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगहरूको साथीले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुँदै जानेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघरको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर समेत प्राप्त हुने सम्भावना रहेको छ। हौसला जाग्दै अगाडि बढ़दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थाभावले काम पूर्ण नहुन सक्छ। कमजोरी सच्याउन काम दोहोर्नु पर्ला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। साथीभाइको सहयोगले यात्रा हुँदै जाँदैछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। दिगो फाइदा हुने काममा जग बस्ने मौका मिल्नेछ। तर आजको लाभमा सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सहज सपटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सहज सपट तथा कर्जा मार्फत धन जुटाउन पनि सकिने खालको यो भूमि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। तारिफिक काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने सम्भावना राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय रहेको छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। पहिलेका समस्या सुल्झाउन सफल भइनेछ। तारिफको काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। दिगो योजना बन्न सक्छ। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च हुनेछ। यात्रा कष्टपूर्ण रहनेछ। अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने हुन सक्छ। लगनशीलताले लाभ उठाउन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटे दिन रमाइलो रहनेछ। साथीभाइहरूको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागेको पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुँदै जानेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आर्थिक लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्साएर अधिकार स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुँदै जानेछन्। पेसा व्यवसायमा मनका लाभ उठाउन पनि सकिने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन रोकियो काम सम्पादन हुँदै जानेछन् र नयाँ काम गर्ने अवसर समेत जुट्दै जानेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। शुभचिन्तकले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुको साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत समेत पहिचान गर्न सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रक्रिया नमिल्नाले केही काम देहानु पर्ला। हिस्सेदारीसँग असमझदारी बढ्ने सम्भावना रहेको छ। पहिलेको निर्णय पुनः विचार गर्नुपर्ने परिस्थिति आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। कृषि र पशुधनबाट मनका लाभ उठाउन सकिन्छ। विगतको कर्मको उचित प्रतिफल पाइन्छ। पेसा व्यापार व्यवसायमा पनि फाइदा उठाउने समय रहेको छ। नयाँ काम गर्ने अवसर समेत जुट्ने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। पुरूषार्थले काममा सफलता दिलाउनेछ। नामदाम इनाम समेत आर्जन गर्न सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिरहेका छौं। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गरिएका सत्य तथ्य बाह्र एटो उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेका छु, तपाईँलाई सुनाउन गइराखेका छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ अनि यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौं। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाई राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोशिशमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। शुरूमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रेको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपलमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने,
शनिबार कालो तिल काला चनाहरू दान गर्नेले पनि शनिदेव शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने, अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधारमा मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लडाई मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम राहवे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवदूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम राहवे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधना गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिकता अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नाकको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपड़ाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रेम बृहस्पतये नमः, अनि पहिलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौं। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले विशेष गरी चाहिँ। अब हामीले गहिरो विषयमा जान्छौं, कर्म। ग्रहले दिशा देखाउने गर्दछ, तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरु पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य सरलता गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरंग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि संकटाहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले। अधुरो काम पूरा गर्ने बानी मंगल समित रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ। यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ। सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा, सधैँभरि घर उज्याला हुनुपर्दछ। घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस्, तपाईँले गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ इशान कोणमा पूजा कोठा राख्दा असाध्यै राम्रो हुने गर्दछ। इशान कोण भनेको पूर्व र उत्तरको कुनालाई इशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ। यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नु यो कोठालाई पनि। अग्नि तत्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झरी झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ नैत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, इशानमा इशान कोणमा घिउको अथवा तेलको पत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सबैमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ। शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउने गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, दस बजे भन्दा उता मोबाइल हेर्ने
टीवी हेर्ने होवाला गर्ने झैझला गर्ने काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नुहोस्, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ विशेष गरी चाहिँ। म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नु पर्ने हुने गर्दछ विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरु दोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँलाई आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ विशेष गरी चाहिँ। भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तु दोष समाधान गर्नको लागि घर सफा राख्नुहोस्, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा विशेष गरी चाहिँ। तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौं र आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा नेत्र, तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यवाणी मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले। ज्योतिष, ज्योति र ईश, यी दुई शब्द बनेको छ, अनि अर्थात प्रकाश, ज्योति अर्थात प्रकाश, ईश अर्थात ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ। ज्योतिष भनेको काल भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ, दिशा कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ, ग्रह नक्षत्रको गति के कस्तो रहेको छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ। मानिसको जीवन र व्यवहार के कस्तो रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो, कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ। कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ विशेष गरी चाहिँ। ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन, तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को
ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ। त्यसैले ज्योतिषमा गणितको ठूलो भूमिका हुन्छ, ज्योतिषमा म्याथमेटिक्स ठूलो हुन्छ। हेर्नुहोस्, चिना पाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ। म्याथ नआउने हो भने, म्याथ कमजोर छ भने त्यसै ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्, कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन। ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ। हामीले चाहिँ जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय, मैले भन्छु नि तपाईँले साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ, विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ, यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो। कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ, तपाईँको मनले कसरी कर्म गर्ने त। तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बीच बाटोमा कसैको दुर्घटना परिरहेको हुन्छ, कसैको टायर पञ्चर भइरहेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा, ज्योतिषमा हेर्नु। यसले जीवनका समय, समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ। मन हाम्रो राहु दशा चलेको भए अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने, आज जान मन लागेन भन्ने पनि हुनसक्छ। शनि दशामा परीक्षा हुने गर्दछ। गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कतो जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ, शनि भन्ने ग्रह कमजोर छ भने ढिला सुस्ति हुन्छ, तर अनुशासन अपनायो भने पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अपनाए भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो। यस्तो हुन्छ भने संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ, ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ, ज्योतिषले रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई। मेरो कुन कुन क्षेत्रमा म कमजोर छु, कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र भन्छ जब उसलाई आफै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ। घर बनाउने समय कुन छ, तपाईँलाई अहिले घर बनाउन राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिरहनु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ
फलादेश चाहिँ तपाईले जब मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु तपाईले के कुरा बुझ्नुपर्छ भन्दा ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा बढाउने गर्दछ, फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौं। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भन्ने गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिन्हहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिन्ह बनाउने, कुण्डली बनाउने। अनि चिन्ह बनाउनलाई के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिन्ह बनाउनको लागि यो समय अति आवश्यक चिज हो। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिषको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु र ग्रह दशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ। कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँलाई मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन, कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभावको कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ त्यो ग्रहको प्रभावले पनि हो, त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि इत्यादि उपाय पनि धेरै उपाय पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहानमा फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ दान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राफिक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। एमाले सचिवालय बैठक आज बस्दै गुल्मीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु। केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा। पानी पर्न केही कम भएपछि देशभर गर्मी बढ़्यो। रोल्पाको सुनछरी जेलबाङमा टोल विकास पदाधिकारीलाई क्षमता विकास तालिम। रोल्पाको लिबाङमा एसटी विद्यार्थीको लागि करियर कार्यक्रम सम्पन्न। जलजला बहुमुखी क्याम्पसद्वारा रोल्पाको रमणीय शान्ति गुम्बा तथा ध्यान केन्द्र वा भव्य वनभोज कार्यक्रम सम्पन्न। राष्ट्रपति रनिङ सेल्ड भलिबल तर्फ छात्रा दुबईमा रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका प्रथम। र शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव। विश्वकप क्रिकेट लीग दुईमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै।
1: बाजे के भो किन जलामाया
2: यहाँ दुखेको छ त खाने दिन भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त गर्छन्
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल
1: बाजे के भयो किन जलामाया
2: यहाँ दुखेको छ त खाने दिन भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न

0: तथा दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बांगा टिंगा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
1: 9805014652।
0: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: अब समाचार शुरू गरौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै सम्बन्धी प्रसंगबाट नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण आजको लागि सारिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार नेताहरू जेठ 3 गते मनाइने मदन आश्रित दिवसका सन्दर्भमा व्यस्त भएका थिए। आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहित उहाँको निजी निवास गुण्डुमा बस्ने गरी तय भएको उहाँको भनाइरहेको छ। बैठकमा समसामयिक राजनीति, सुकुम्बासीका सवाल एवं जनपक्षी विषयमा छलफल हुने बताइएको छ। संघीय सदनको माथिल्लो सदन राष्ट्रिय सभाले सरकारले पेश गरेको 8 अध्यादेश यसै साथा निर्णायार्थ पेश गर्ने गरी सभाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय सभामा सत्तापक्षको प्रतिनिधित्व नरहेको र प्रतिपक्षीय दलले अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएको अवस्थामा सभाले निर्णायार्थ पेश गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो। संघीय संसद सचिवालयले जेठ 1 गतेदेखि 15 गतेसम्मको सम्भावित कार्यतालिकामा जेठ 7 गतेको बैठकमा 8 अध्यादेश निर्णायार्थ पेश हुनेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभा सञ्चालन रहेको बेला दुवै सभामा जति बेला पनि सरकारले अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न सक्ने सुविधा रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो सरकारले सो मितिमा अध्यादेश राख्न पनि पाउने भयो, नराख्न पनि सक्छ। बैठकको पूर्व सन्ध्यामा हुने कार्यव्यवस्था समितिको बैठकले कार्यसूची परिमार्जन गर्न सक्छ। सरकारले गत वैशाख 28 गतेको राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको थियो। सरकारले पेश गरेको अध्यादेशमाथि राष्ट्रिय सभाको प्रमुख 3 दल नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले तथा राष्ट्रिय जनमोर्चाले अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएको छ। 8 अध्यादेशमाथि अस्वीकार गरियोस् सूचनाको प्रस्ताव दर्ता भएको हो। राष्ट्रिय सभा नियमावलीको नियम 89 राष्ट्रिय सभाका सदस्यहरूले अध्यादेश अस्वीकार गर्ने प्रस्तावको सूचना दर्ता गर्न सक्ने व्यवस्था रहेको छ। यसरी दर्ता भएको सूचना सभाको बैठकमा पेश गरिने र सो प्रस्तावमाथि छलफल हुने नियमावली उल्लेख रहेको छ। छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अध्यक्षले अध्यादेशलाई निर्णायार्थ पेश गर्ने नियमावली व्यवस्था रहेको छ। निर्णायार्थ पेश हुँदा दुवै सदनले स्वीकार गर्नुपर्छ। नेपालको संविधान 2072 को धारा 114 संसदले स्वीकार नगरेमा यस्तो अध्यादेश स्वतः निष्क्रिय हुने उल्लेख रहेको छ। दुवै सभाबाट अध्यादेश स्वीकार भएको मितिले 7 दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न अनुमति माग्ने सूचना महासचिव समक्ष दिनुपर्ने नियमावलीको व्यवस्था रहेको छ। अध्यादेशले समेटेको कानूनी

0: प्रावधानलाई निरन्तरता दिन वा अध्यादेशको व्यवस्थालाई परिवर्तन गरेर प्रतिस्थापन गर्ने विधेयक ल्याउने अभ्यास रहेको छ। यस्तो विधेयक 60 दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्नेछ। सो अवधिभित्र प्रमाणीकरण हुन नसकेमा यस्तो प्रतिस्थापन विधेयक स्वत निस्के हुनेछ। सरकारको सिफारिशमा राष्ट्रपतिले गत वैशाख तेस्रो साता संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 सार्वजनिक खरिद अध्यादेश 2083 विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 तथा केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 जारी गर्नुभएको थियो। त्यसै गरी सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 सम्पत्ति सुदृढीकरण निवारण अध्यादेश 2083 सहकारी अध्यादेश 2083 स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 समेत जारी भएको थियो। त्यसै गरी राष्ट्रिय सभाको बैठक आज बसेछ। सो बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुनेछ। आज बस्ने प्रतिनिधि सभा बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। यसै गरी प्रतिनिधि सभा नियमावली मस्यौदा समिति प्रतिवेदन 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले पेश गर्ने कार्यसूची रहेको छ। गुल्मीको सत्यवती गाउँपालिका एक ठूला बगरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। रुद्र बेणीबाट सिमीतर्फ जाँदै गरेको लु 36/3627 नम्बरको मोटरसाइकल आइतबार हिजो राति करिब 10 बजे अनियन्त्रित भई सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्याङजाको कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी अन्दाजी 34 वर्षे लक्ष्मण थापा र सोही स्थानका अन्दाजी 45 वर्षे गिरमान सिंह राणाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर बेकको कमाण्डमा 4 जनाको टोली तथा इलाका प्रहरी कार्यालय रेडी गुल्मीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमाण्डमा 6 जनाको टोली घटनास्थल खटिएको थियो। प्रहरी टोलीले घटनास्थलबाट 2 जनालाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पठाएका थिए। उपचारको क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। केन्द्रीय कारागारबाट शुक्रबार भागेकी सपना तामाङ असनको बाङ्गे मुडाबाट आइतबार राति पक्राउ परेकी छिन्। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। अपहरण हत्या र डकैती मुद्दामा अदालतबाट 25 वर्ष कैद सजाय तोकेकी उनी शुक्रबार कारागारको पर्खालबाट भागेकी थिइन्। त्यसको 12 घण्टापछि मात्र जेल प्रशासनले थाहा पाएको थियो। 25 वर्षे तामाङको जेल ब्रेक बारे छानबिन गर्न कारागार प्रशासनले छानबिन समिति पनि गठन गरेको छ। उनलाई भगाउन सहयोग गर्ने भोजपुर घर भएका 26 वर्षे साजन श्रेष्ठलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एएसपी सन्तोष खड्काले बताउनु भएको छ। श्रेष्ठको आमा पनि उदयपुर कारागारमा रहेकी छिन्। प्रारम्भिक छानबिनमा श्रेष्ठ युवतीका प्रेमी भएको खुलेको छ। प्रहरी स्रोतका अनुसार पहिला उनको आमा पनि केन्द्रीय कारागारमै रहेकी थिइन्। आमालाई भेट्न जाँदा सपनासँग चिन्जान भएर उनीहरू प्रेम सम्बन्धमा परेका थिए। सोही अनुसार भाग्ने योजना बनाएका हुन्। युवती जेलको पर्खालबाट भागेको बेला उनले मोटरसाइकलमा राखेर लिएर गएको खुलेको छ। अब मौसम सम्बन्धी जानकारी। वर्षा कम भएसँगै देशभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुने सम्भावना रहेको छ। आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पाको सुनसहरी जेलबाङमा टोल विकास पदाधिकारीलाई क्षमता विकास तालिम, रोल्पाको लिबाङमा एसी विद्यार्थीको लागि करियर कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मन मुटुमा गुन्जि रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो साझरा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको सुनसहरी गाउँपालिका वार्ड नम्बर 7 जेलबाङमा टोल विकास संस्थाका पदाधिकारीहरूको लागि आयोजित क्षमता विकास तालिम आइतबार हिजो सम्पन्न भएको छ। सुनसहरी गाउँपालिका वार्ड नम्बर 7 को वडा कार्यालयको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। नागरिकहरूको क्षमता अभिवृद्धि गरी स्थानीय स्तरमा विकासका गतिविधिहरूलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित यस तालिममा टोल विकास संस्थाका पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वडा कार्यालयले स्थानीय नेतृत्व र विकासलाई थप व्यवस्थित बनाउनको लागि विभिन्न महत्वपूर्ण विषयमा केन्द्रित रहेर तालिमको ढाँचा तयार पारेको थियो। तालिमका क्रममा विकासको अवधारण स्थानीय तहको क्षेत्र अधिकार स्थानीय तहको योजना निर्माणको चरण र नेतृत्व सिपका बारेमा विस्तृत छलफल गरिएको थियो। यसै गरी टोल विकास संस्थाको महत्व यसको काम कर्तव्य र अधिकार तथा आफ्ना टोलहरूलाई कसरी सरसफाई शिक्षा स्वास्थ्य र सामाजिक सद्भावका हिसाबले नमूना टोली निर्माण गर्ने भन्ने व्यवहारिक ज्ञानका बारेमा समेत सहजीकरण गरिएको थियो। तालिमको मुख्य प्रशिक्षकका रूपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता खेमबुढा मगर रहनु भएको थियो। उहाँले सहभागीहरूलाई क्षमता अभिवृद्धि र संघ संस्थाहरूलाई विकास पारदर्शी एवं सुदृढीकरण गर्ने भन्ने विषयमा विभिन्न माध्यमहरूबाट सहजीकरण गर्नुभएको थियो। तालिमका क्रममा मुख्य प्रशिक्षक मगरले देश तथा विदेशका सफल अभ्यासहरू र विभिन्न उदाहरणहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रविधिको प्रयोग गर्दै पावर पोइन्ट र अन्य प्राविधिक माध्यमबाट विषयवस्तुलाई सहज रूपमा बुझाउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मगरले समाज रूपान्तरणमा नागरिक र जनप्रतिनिधि दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने कुरामा जोड़ दिनुभएको थियो। उहाँले भन्नुभयो, साँच्चीकै गाउँको विकास र समाजको परिवर्तन गर्नको लागि हामी जनप्रतिनिधि र आम नागरिकहरू दुवैको उत्तिकै ठूलो दायित्व रहन्छ। उहाँका अनुसार समाज निर्माणको जग नै टोल विकास संस्था हो। एउटा सक्षम समाज निर्माण गर्नको लागि टोल विकास संघ संस्थाहरूको भूमिका निकै महत्वपूर्ण र प्रभावकारी हुने कुरामा उहाँले जोड़ दिनुभएको थियो। संघ संस्थालाई गतिशील बनाउन पदाधिकारीहरू प्राविधिक रूपमा पनि सक्षम हुनुपर्ने र टोलको विकास नै समग्र गाउँको विकासको आधार भएको कुरा उहाँले प्रष्ट पार्नुभएको थियो। तालिममा उपस्थित ओडाका जनप्रतिनिधि तथा पदाधिकारीहरूले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता तालिमले ग्रामीण क्षेत्रका नागरिकहरूमा नेतृत्व विकास गर्न र योजना तर्जुमा प्रक्रियामा उनीहरूको पहुँच बढ़ाउन ठूलो मदत पुग्नेछ। स्थानीय स्तरमा संस्थागत विकास र सुशासन प्रबन्धनका लागि यो तालिम कोषे ढुंगा साबित हुने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्। समाजमा रहेका विकृतिहरूको अन्त्य गर्दै सुशासनयुक्त टोल निर्माणमा सबैको सहकार्य आवश्यक रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ। सुनसरी गाउँपालिका वार्ड नम्बर 7 को आयोजनामा भएको उक्त गरिमामय कार्यक्रमको संचालन तथा सहजीकरण वडा सचिव छविलाल महराले गर्नुभएको थियो। तालिम समापन सँगै सहभागी पदाधिकारीहरूले आफ्नो टोललाई नमूना टोल बनाउने सामूहिक संकल्प समेत गरेका छन्। सत्प्रयास समूह रोल्पाको आयोजनामा आइतबार रोल्पा नगरपालिका 4 लिबाङ स्थित हेरिटेज होटलमा एक कार्यक्रमका बीच एससी उत्तीर्ण विद्यार्थीहरूको लागि पेशागत विकास तथा लक्ष्य निर्धारण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष तथा सत्प्रयास समूहका संयोजक काशीराम डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि होलिभिजन आवासीय अंग्रेजी माध्यम विद्यालय लिबाङ रोल्पाका प्रधान अध्यापक ओम केसी रहनु भएको थियो। कार्यक्रममा विद्यार्थीलाई भविष्यको लक्ष्य निर्धारण, उपयुक्त पेशा छनौट, समय व्यवस्थापन तथा आत्मविश्वास अभिवृद्धि सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। एससी परीक्षापछि आगामी शैक्षिक यात्रा र पेशागत भविष्य निर्माणका विषयमा समेत विद्यार्थीहरूसँग अन्तर्क्रिया गरिएको थियो। रोल्पा प्रथम तथा पूर्व विद्यार्थी डाक्टर निरज घरती मगरले कार्यपत्र प्रस्तुत गर्दै सफल भविष्य निर्माणका लागि स्पष्ट लक्ष्य, सकारात्मक सोच र निरन्तर प्रयास आवश्यक रहेको बताउनु भएको थियो। उहाँले विद्यार्थीहरूलाई आफ्नो क्षमता र रूचि अनुसार पेश पेशा छनौट गर्न प्रेरित गर्नुभएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले सोचे भन्दा अझ राम्रो नतिजा प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला अस्पताल रेउघाका सूचना अधिकारी तथा सत्प्रयास समूहका सदस्य कुलबहादुर डाँगीले गर्नुभएको थियो। कार्यक्रममा एसी उत्तीर्ण विद्यार्थी अभिभावक तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो। जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको समन्वय तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियूको आयोजनामा हिजो रोल्पा नगरपालिका नम्बर 6 कोटगाउँ स्थित कोटा लिममा अवस्थित प्रसिद्ध शान्ति गुम्बा तथा ध्यान केन्द्र परिसरमा एक भव्य वनभोज कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा प्रधान अध्यापक कर्मचारी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। धार्मिक संस्कृति तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण हरियाली र शान्त वातावरण रहेको नयाँ गन्तव्य शान्ति गुम्बा तथा ध्यान केन्द्रमा पुगेर क्याम्पस परिवारले वनभोज मनाएको हो। उक्त कार्यक्रम सोबियो सभापति सुमन विश्वकर्माको नेतृत्व तथा टेकनाथ आचार्य र गणेश खड्काको व्यवस्थापनमा सम्पन्न भएको हो भने कार्यक्रमको सहजीकरण सोबियो सचिव गणेश खड्काले गर्नुभएको थियो। वनभोजको अवसरमा गुम्बा परिसरकै प्रांगणमा एक विशेष समीक्षा कार्यक्रम समेत आयोजना गरिएको थियो, जसको सहजीकरण पनि सोबियो सचिव गणेश खड्काले नै गर्नुभएको थियो। उक्त समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रोल्पा नगरपालिका नम्बर 6 का वडा अध्यक्ष तुलबहादुर घरती मगरले आफ्नो क्षेत्रमा रहेको पर्यटकीय धार्मिक तथा ऐतिहासिक महत्व बोकेको कोट लिम शान्ति गुम्बा तथा ध्यान केन्द्रलाई वनभोज स्थलका रूपमा रोजेर यसको प्रबन्धनमा सहयोग पुर्याएकोमा क्याम्पस परिवार तथा सोबियूलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्नुभएको थियो। त्यसै गरी कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खेमबहादुर बुढा मगरले विद्यार्थीहरूको चौतर्फी विकास मानसिक पूर्णता जगी र सिकाइको लागि वनभोज जस्ता अतिरिक्त क्रियाकलापहरू निकै उपयोगी हुने बताउनु भएको छ। गुम्बा परिसर जस्तो शान्त र रमणीय वातावरणले विद्यार्थीमा सकारात्मक ऊर्जा थप्ने बताउँदै उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूमा क्याम्पस प्रशासनले सधैँ महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सोबियो सभापति सुमन विश्वकर्माले आफ्नो नेतृत्वमा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रधान अध्यापक व्यवस्थापन पक्ष र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि सोबियोलाई अझ गतिशील बनाउनको लागि सम्पूर्ण विद्यार्थीहरू हातेमालो गर्दै अघि बढ़नुपर्ने धारणा राख्नु भएको छ। क्याम्पसका अनुसार 7 औं सेमेस्टरका विद्यार्थीहरूले 8 औं सेमेस्टरका विद्यार्थीहरूलाई विदाई गरेको भोलिपल्ट यो वनभोज कार्यक्रम आयोजना गरिएको हो। कोला हल भन्दा टाढा प्राकृतिक सुन्दरताले सजिएको नयाँ र मनोरम स्थान शान्ति गुम्बा तथा ध्यान केन्द्र भएकाले वनभोज निकै उत्साहजनक फरक र रमाइलो भएको सहभागी विद्यार्थीहरूले बताएका छन्। क्याम्पस जीवनको अन्तिमतिर विदाई लगतै यस्तो पवित्र र सुन्दर शान्ति गुम्बा तथा ध्यान केन्द्रमा आयोजना गरिएको यो पिकनिकले आफ्नो जीवनको सधैँभरिको लागि एउटा मिठो र ऐतिहासिक सम्झनाका रूपमा रहने तथा यस्ता पलहरू कहिले बिर्सन नसकिने 8 औं सेमेस्टरका विद्यार्थीहरूको भनाइरहेको थियो। उक्त वनभोज कार्यक्रम निवर्तमान क्याम्पस प्रमुख खेमबहादुर खड्का पूर्व क्याम्पस प्रमुख विष्णु आचार्य पूर्व क्याम्पस व्यवस्थापन समिति अध्यक्ष फडेन्द्र आचार्य क्षितिज प्रमुख खेमबहादुर खड्का लगायत सोबियूका विभिन्न पदाधिकारी तथा क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। गुम्बा परिसरको शीतल वातावरणमा नाचगान र अन्तर्क्रिया गर्दै वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सोबियुले जनाएको छ। रूकुम पश्चिमको सोह्रौं राष्ट्रपति रनिङ सिडमा भलिबलतर्फ छात्र छात्रा दुवैमा आठ बिस्कोट नगरपालिका प्रथम भएको छ। मुसिकोट नगरपालिका नम्बर तीनको धैरेनी चौर खेल मैदानमा भएको खेलमा छात्र छात्रा दुवैतर्फ आठ बिस्कोट नगरपालिका प्रथम भएको हो। उसले छात्रतर्फ आइतबार हिजो भएको फाइनलमा बाँफीकोट गाउँपालिकालाई 3-2 प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो भने फाइनलमा पराजित बाँफीकोट गाउँपालिका दोस्रो भन्दा चौरचहारी नगरपालिका तेस्रो भएको छ। तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उसले सानीफेरी गाउँपालिकालाई पराजित गरेको हो। भलिबल रेफ्री तेज बुढाले जानकारी दिनुभएको छ। छात्रतर्फ आठ बिस्कोट नगरपालिका बाँफीकोट गाउँपालिकालाई 3-0 सोझो सेटमा पराजित गरेको हो। बाँफीकोट गाउँपालिकाका छात्रतर्फ पनि दोस्रो भन्दा सानीभेरी गाउँपालिका तेस्रो बनेको छ। उसले मुसिकोट नगरपालिकालाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको बुढाको भनाइरहेको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्तिवार्ता ठप्प बनेपछि कड़ा चेतावनी दिनुभएको छ। उहाँले समय सकिँदै गएको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल टुथ सोशल मार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो। ट्रम्पको यस भनाईलाई इरानले तत्काल सम्झौता गर्न दवाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानी संचार माध्यमहरूका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप रहेको छ। इरानको अर्ध सरकारी समाचार संस्था मेहरले यस्तो अवस्थाले वार्तालाई गतिरोधतर्फ धकेल्ने जनाएको छ। इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टीको माग गरेको छ। साथै हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ। अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ। यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम 20 वर्षको लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिनुभएको थियो। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण शुरू गरेका थिए। अप्रेलमा युद्धविराम घोषणा भए पनि बीचबीचमा तनाव र छिटपुट आक्रमण भइरहेका छन्। इरानले अझै पनि विश्व व्यापारको लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा नियन्त्रण कायम राखिएको छ। यस मार्गबाट विश्वको झण्डै 20% तेल तथा ग्यास ओसार पसार हुने भएकाले तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ़ेको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जीत निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा रहेको छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको थियो। अमेरिका विरूद्ध कुशल भुतेलले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाएका थिए। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एक अर्का विरूद्ध 5-5 खेल जितेका छन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। एमालेको सचिवालय बैठक आज बस्दै राष्ट्रिय सभाले सरकारले पेश गरेको आठवटै अध्यादेश निर्णायक पेश गरिने। गुल्मीमा मोटरसाइकल दुर्घटना 2 जनाको मृत्यु। केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ अस्तनबाट पक्राउ। प्रेमीले नै फकाएको खुलासा। पानी पर्न केही कम भएपछि देशभर गर्मी बढ़्यो। रोल्पाको सुनसहरी जेलबागमा टोल विकास पदाधिकारीलाई क्षमता विकास तालिम। रोल्पाको लिबाङमा एसी विद्यार्थीको लागि करियर कार्यक्रम सम्पन्न। जलजला बहुमुखी क्याम्पसद्वारा रोल्पाको रमणीय शान्ति गुम्बा तथा ध्यान केन्द्रमा भव्य वनभोज कार्यक्रम सम्पन्न। राष्ट्रपति रनिङ सेट भलिबल तर्फ छात्र छात्रा दुवैमा रूकुम पश्चिमको आठ बिस्कोट नगरपालिका प्रथम। र शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी। समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव। विश्वकप क्रिकेट लीग दुईमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गल, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन जलामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7140 318 9905 14 652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
7: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर हाम्रा सेवाहरू,
2: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
2: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
2: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
2: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867 0067 467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
2: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204 र 9894493412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
10: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फोनी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सक्यो सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
13: वन
12: जङ्गल सर मेरो आरिहुरी बानी एमएल एमए छेला लिउसोकर पोतरालाई पार्जे हटे
13: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा धेने पोल घेने या इतौ चिज र
12: पिकनिक वनभोज बाको मे सोचाउँछु छिम्नी मेलै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छाम्ने तैके बारीको चुरो विधि ओरेको नै कोबाजे हुन्छ माछे
13: लान्थर नाम र लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चौसर गिलुए
12: गेछो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेज नेके लैजु अब नजिरे बनाई गेम या ल गेज नेके नालाए औले नायो के नाइए
13: वन जंगल स जुलिसियो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चाउसो सैले के खेले या
12: वन जंगल मेला दुके माइए भेला दिकिनि पार सोना खरना नार मिलि दे बनाई सानो ज नेके गेसये
13: बतासु चुलिजु बेला त जिजिम के कोटल ने के सताकिले हेनोखे म छिनि ने चाउसो गेसये
12: मेला दिने निताई के मने के बचिए सोनो अरुले मने के बचया
13: के छ थामला पोयाल मेला के किसन किनि के छटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनि कार्यालय खबर दिए
12: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: 来的。
1: 我家孩子，我是八旗哥，我是八旗哥，你怎么讲？啊，我是你咋这样不能把我拿开？你咋办？
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समय देखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
2: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: प्रसिद्ध सुन सहरी गाउँपालिका पाँच नयाबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुन सहरी गाउँपालिका सात जेलबाङ खिबाङ प्यारीको सिमाना, पश्चिममा सुन सहरी गाउँपालिका छ धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।

0: 4 MHz. जोजोला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्जु बलवन्तसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक ब्रेड बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय त्रिपाली नयाँ बानेश्वर काठमाडौँ फोन 47-81-4780-7624 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
0: समाचार अब विस्तारमा। यस संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै प्रतिनिधि सभा नियमावली मसुदा समितिको प्रतिवेदनमाथि छलफल हुँदैछ। समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदनमाथि छलफल गरियो।
1: विभाजन मुख्य एजेण्डा रहेको उहाँले बताउनु भएको छ। शनिबार बसे भनेको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। पार्टीको 11 अधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकोले आज यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज
0: विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। साथै प्रतिनिधि सभा नियमावली मसुदा समितिको प्रतिवेदनमाथि छलफल हुँदैछ। समितिका

0: बैठकले गर्ने बताइएको छ। यस्तै केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँडको तयारी छ। आजको बैठकले गत फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षाको लागि केन्द्रीय कमिटिको बैठकको मिति समेत तोक्ने जनाइएको छ।
1: कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रुद्रवेणी पूर्तिघाट सड़क खण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका 3 भुरस्तुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही ठाउँका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिनुभयो। राति करिब 10 बजे सत्यवती गाउँपालिका 1 ठूला बगर छल्दी स्थित रुद्रवेणीबाट छेमीतर्फ जाँदै गरेको लु 36/36/27 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रेडीमा गैराती मृत्यु भएको प्रहरीले जनाएको छ।
0: जंगली भ्याकुर खाँदा बागलुङको बडीघाट गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। 8 जना बिरामी परेका छन्। बडीघाट गाउँपालिका 5 खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने भ्याकुर खाँदा हिजो 1 जनाको मृत्यु भएको हो। 8 जना बिरामी परेका हुन्। 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको प्रहरी जनाएको छ। भ्याकुर खाएपछि उनीहरूलाई चक्कर लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने समस्या भएको थियो। बडीघाट गाउँपालिका 5 का द्रुपति कामी, विष्णु घिमिरे, शारदा नेपाने, अभिशन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन्। बिरामीलाई उपचारको लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
1: नेपाल तामाङ घेदुङको संघीय अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित हुनुभएको छ। गैराती काठमाडौँमा सम्पन्न 10 औं महाधिवेशनको बन्द सत्रमा ब्लोन 3 मत पाएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कुमार घिसिङले 98 मत मात्रै पाउनुभयो। सहअध्यक्षमा सरोज मोहन लामा निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष सन्जु ब्लोन 360 मत पाएर विजयी हुनुभएको छ। उपाध्यक्षहरूमा काजीमान थिङ, दिनेश कुमार लो, पासाङ दोर्जे लामा, प्रेम लो तामाङ निर्वाचित हुनुभएको छ। महिला उपाध्यक्षमा दिना लामा, बीना मम्बा तामाङ, महासचिवमा लीला कुमार ग्लान, उपमहासचिवमा निर्मल बहादुर तामाङ, बिलाम मोक्तान र उपमहासचिव महिला श्रमिक लामा निर्वाचित हुनुभएको हो। सचिवमा सुनिल मोक्तान, सुन्दर थोकर तामाङ, हिरालाल तामाङ, उषा वाइबा र संगीता तामाङ पाखरिन निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा तीर्णमा बल, सहकोषाध्यक्षमा सीता सोदेन तामाङ निर्वाचित हुनुभएको छ।
0: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। के अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोलाका कारण 80 जना भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको र 336 जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्युदर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिण सुडानसँग सीमा जोड़िएको छ। प्रारम्भिक बिरामी 1 स्वास्थ्य कर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलने खतरा बढ़ाएको छ। डब्ल्यूएचओले यो अवस्था अझै फैलन सक्ने भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानम घेब्रेयेससले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ।

0: इबोलाको अहिलेको ट्रेन बोन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओले त्यसको औषधि वा खोप नरहेको उल्लेख गरेको छ। डब्ल्यूएचओका अनुसार प्रयोगशालाबाट प्रमाणित भएका अहिले 8 जना संक्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया सुनखानी रहेका मंगा बालु र वामपारा नगर सहितका क्षेत्रमा अरू शंकास्पद बिरामी तथा मृत्युका घटना पाइएका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिसी प्रडक्टहरू
1: अमेरिकन लाइसेन्स संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी दिने समय आज सकिन्दैछ। अहिलेसम्म 7 उजुरी परेका छन्। संसदीय सुनवाई विशेष समितिले वैशाख 26 गते प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार प्रमाण र सबूत सहित उजुरी दिन 10 दिनको समय दिएको थियो। उजुरी दिने समय आज सकिन लागेको हो। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीका अनुसार शनिबार साँझसम्म 7 उजुरी दर्ता भएको हो। राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको असहमतिका बीच संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। संसदीय सुनवाई समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार भोलि समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। त्यसपछि अध्ययनको लागि सबै सदस्यलाई वितरण गरिनेछ। समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधान न्यायाधीश शर्मासँग प्रत्यक्ष सुनवाई गर्नेछ। संवैधानिक परिषदको सिफारिशपछि संसदीय सुनवाईबाट अनुमोदन भइसकेपछि नियुक्तिको बाटो खुल्नेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समय घर्किँदै गएको भन्दै चेतावनी दिनुभएको छ। उहाँले आफ्नो ट्रुथ सोशल मार्फत समय निकै छोटो रहेको भन्दै छिटो अघि बढ़न चेतावनी दिनुभएको हो। उहाँको यो सन्देश युद्धविरामको उपयुक्त प्रस्ताव ल्याउन र अमेरिकाले राखेको प्रस्तावमा सहमति जनाउन दबावमूलक आग्रहमा केन्द्रित देखिएको छ। उता इरानी संचार माध्यमहरूले द्वन्द अन्त्यका लागि तेहरानको पछिल्लो प्रस्तावमा अमेरिकाले उपयुक्त प्रतिक्रिया नदिएको आरोप लगाएका छन्। गत अप्रेलको शुरूमा युद्धविराम घोषणा हुनुभन्दा ठिक अघि ट्रम्पले इरान सम्झौतामा सहमत नभए पूरै सभ्यता समाप्त हुने चेतावनी दिनुभएको थियो। राष्ट्रपति ट्रम्पले यसै हप्ताको शुरूमा तेहरानका मागहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै युद्धविराम गम्भीर संकटमा रहेको चेतावनी दिनुभएको थियो। दुई देशबीचको मुख्य विवादको विषय आणविक कार्यक्रम रहेकोमा ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम 20 वर्षका लागि स्थगित गरेमा आफूले स्वीकार गर्ने संकेत दिनुभएको थियो। यसले आणविक कार्यक्रममा पूर्ण रूपमा बन्द गर्नुपर्ने आफ्नो पुरानो मागबाट ट्रम्प केही पछि हटेको प्रश्न पारेको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग टूमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल अहिले बिहान 9:30 कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा शुरू हुनेछ। सिरिजको पहिलो खेलमा 2 रनले पराजित भएको नेपाल आज बदला लिने उद्देश्य सहित मैदान उत्रदैछ। नेपाल र स्कटल्याण्ड एक दिवस क्रिकेटमा यसअघि 11 पटक खेलेका छन्, जसमा नेपालले 5 र स्कटल्याण्डले 5 जीत हासिल गरेका छन् भने एक खेल नतिजा विहीन सकिएको थियो। लिग टूको अंक तालिकामा 7 स्थानमा रहेको नेपालले अहिलेसम्म 26 खेल खेलेर 9 जीत र 15 हार बिहोरेको छ भने 2 खेलमा अंक बाँड्दा 20 अंक हासिल गरेको छ। स्कटल्याण्ड भने 30 खेलमा 16 जीत र 8 हार सहित 38 अंक शीर्ष स्थानमा छ। यस सिरिज अन्तर्गत अब अर्को खेल मे 20 स्कटल्याण्ड र अमेरिका तथा मे 22 नेपाल र अमेरिकाले खेल्ने तालिका रहेको छ।
1: अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेकर ट्याङ सहित हल्कादेखि मध्यम पानी परिरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची।
1: गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु। जंगली भ्याकुर खाँदा बागलुङमा एकजनाको ज्यान गयो। 8 जना बिरामी।
0: इबोला संक्रमण फैलिएपछि डब्ल्यूएचओद्वारा विश्व संकटकाल घोषणा। विश्वव्यापी सतर्कता अपनाउन आह्वान।
1: समय घर्किँदै गएको भन्दै इरानलाई अमेरिकी राष्ट्रपतिको चेतावनी।
2: पक्ष सक्रियताको अभ्यास।
4: AIO
5: Yes, AIO All in one mart The best place for shopping
4: के छ र हो खास त्यहाँ
5: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
4: वाउ कहाँ छ र यो
5: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
2: All in one mart helping make your life easier
6: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिलाउ

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रचित साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुगा 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दाँडामा होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन
2: कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर रोल्पा नगर पालिका 4 लिबाङ चुडीखेत रोल्पा
4: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने जोड्ने दुख्ने ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेसनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
5: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825916770 9848076770 9558743123 समयमै उपचार गरौ स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेसनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको पिसादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: बाजे के भयो, किन गालामा हात?
6: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
13: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
12: अब अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क नम्बर 98-67-0-67-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
12: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
17: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-4412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
13: होइन,
18: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
18: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
14: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
18: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578-43122 र 98578-43123।
14: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
19: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जो बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो खुरी बतास ओचुदुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना ताई आउ ये गिनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेमनादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखा नामले ल भे लागिने सज जिमी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिनुगेको ठयल घेलागी नाते जन धने मे खेप्पा छेपिता उठुबो खोकाई
20: गेछो छान्याला बन्न घेलागीले पुर रङ्गे नौ पुराले चौसो खेल गिरिए
19: वन जङ्गल सर मेरा आयुर्वेदी बाली एमएल एमए ओ छान्याला दिउसोकर पोतर राले पार जगे रहते
20: सलाई लाइटर स्याउला मे सताउने चिज राले जा बाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याले के भाबाय
19: पिकनिक वन भोज बाक मे सचाउसो छिन्ने मेले चाउसो सैदे कि खेनागे वन जङ्गल ओसो छान्नि दैके बारीको चुरोद विधि ओरे बने कोबा
20: नान्थर नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने होमी ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
19: गेछो छानेला खोरेल चाउसी पोलिए होइदे तरिम गाई गेज मेकेलाइजु अब नजिरे बनाए गेम यल गेज मेके नलाए औले नायो के नाइए
20: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा रस चाउसो छिनी ने चाउसो सैलेकी खेले
19: वन जङ्गल मेला कि गेमाइए लागि किनी पाँचजना खरनामदार मिलिदिए भनै चानज मेघे सही
20: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेघे सचाङ्किने हेन अखेम छिन्ने मे चाउस के सही
19: मे लागि निताए गे मने गे बचिए सोनो अरूले मने गे बच या
20: के छ थामला पोयाल मे लागि कि सन्किने गे छ ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
19: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
21: खै जन्मदाता दिनुहोस् त
22: जन्मदर्ता गरेको छैन नि म्याडम
21: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
22: हो र मलाई त थाहा नै थिएन म्याडम
21: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
22: त्यति
21: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
23: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
23: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
24: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। संघीय संसदका दुवै सदनको बैठक आज बसेछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदनमाथि छलफल हुँदैछ। समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजेको लागि आह्वान गरिएको छ। राष्ट्रिय सभा बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो 1 बजे बैठक बस्ने तय भएको पार्टीका केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्य विभाजन मुख्य एजेण्डा रहेको उहाँले बताउनु भएको छ। शनिबार बस्ने भनेको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। पार्टीको 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकोले यस विषयमा केन्द्रित बैठक हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन बैठकले गर्ने बताइएको छ। यस्तै केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँडको तयारी छ। आजको बैठकले गत फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षाको लागि केन्द्रीय कमिटिको बैठकको मिति समेत तोक्ने बताइएको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रूद्र बेनी पूर्ति घाट सड़क खण्डमा गैराती मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङजा कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही ठाउँका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिनुभएको छ। राति करिब 10 बजे सत्यदेवी गाउँपालिका 1 ठूला बगर छल्दी स्थित रूद्रबेनीबाट चेमीतर्फ जाँदै गरेको लु 36P 3627 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र डिरीमा गैराती लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।

पूर्वमा सेती नदी तथा डोटी जिल्ला, पश्चिममा महाकाली नदी, उत्तरमा बैतडी जिल्ला र दक्षिणमा कञ्चनपुर र कैलालीको सिमानासँग जोडिएको डडेलधुरा सड़क यातायातको विकासपछि निकै सुगम बनेको छ। नेपालगंजबाट करिब एक दिनमा डडेलधुरा पुगेर प्राकृतिक सुन्दरताको मनोरञ्जन लिन सकिन्छ। त्यसैले डडेलधुरामा स्थानीय आन्तरिक पर्यटक मात्रै होइन बाह्य पर्यटक बाहिरी देशका पाहुनाहरूलाई पनि पुगाउन सकिने प्रशस्त सम्भावना छ। मानव जातिका लागि हावापानी पनि निकै उपयुक्त रहेको डडेलधुरामा फलफूल र खाद्यान्नको उत्पादन निकै राम्रो हुने गर्दछ। पहाड़ी भूखण्डले भरिएको हुनाले त्यहाँ प्रशस्त रूपमा तरकारी र फलफूल फलाउन सकिने सम्भावना छ। त्यसै गरी व्यावसायिक कृषि कर्म जस्तो हामीले बाख्रा पालन, गाई पालन, भैंसी पालन र माथिल्ला ठाउँमा भेड़ा च्याङ्रा पालन गरेर पनि आमदानी गर्न सकिने त्यहाँको हावापानी र भूबनोट छ। यति मात्र नभई जंगलमा प्रशस्त मात्रामा पाइने फलफूलले पनि डडेलधुराको महत्व झनै बढ़ाएको छ। असोज कार्तिकमा पाइने ओखरले धेरैको मन लोभ्याउने गर्दछ। त्यहाँको यी वस्तुहरू अन्यत्र जिल्लाका मानिसहरूलाई पनि खुबै लोभ लाग्ने गर्छ। भौगोलिक बनावट र हावापानी निकै राम्रो हुने गरेको कारणले डडेलधुरामा पर्यटकीय स्थल पनि प्रशस्तै छन्द प्रशस्तै बनाउन सकिन्छ। तर विडम्बना नै भन्नुपर्छ, डडेलधुरामा रहेका अधिकांश पर्यटकीय स्थल अहिलेसम्म स्थानीय स्तरमै सीमित रहेका छन्। त्यसलाई बाहिर फैलाउनै सकिएको छैन, बाहिरी आम मानिस सामु यसको चिनारी प्रकट गराउनै सकिएको छैन। पश्चिमका अन्य जिल्ला झैं डडेलधुराका धेरै जसो पर्यटकीय स्थलहरूमा पुराना मन्दिरहरू नै हुन्। ती आदिम समयका चिनारी दिने एउटा जीवित संग्रहालय पनि हुन् जसले आदिम मानव सभ्यताको जानकारी पनि दिने गर्दछन्। त्यो सँगै धार्मिक मान्यता, आस्था र विश्वासका केन्द्र पनि हुन्। विभिन्न स्थानमा रहेका मन्दिरहरू बाहेक गुफा, ताल, झरना, डडेलधुराका अन्य पर्यटकीय स्थल पनि हुन्। सुदूर पश्चिमका कैलाली र कञ्चनपुर बाहेक अन्य सबै जिल्लाको लागि गेटवेका रूपमा चिनिने डडेलधुराका प्रमुख पर्यटकीय स्थलहरूको नाम लिनुपर्दा उग्रतारा मन्दिर, जहाँ स्थानीयहरूको गहिरो विश्वास छ र अहिले उग्रतारामा विस्तारै अरू जिल्लाका र अन्तका पाहुनाहरू पनि भक्तजनहरू पनि पुग्ने गरेका छन्। उग्रताराकै मात्रै चर्चा गर्ने हो भने यसको चर्चा गरिसाध्यै छैन, यसको महिमा गाइसाध्यै छैन। त्यसै गरी भागेश्वर मन्दिर पनि डडेलधुराको अर्को महत्वपूर्ण धार्मिक स्थल हो। त्यो सँगै परशुराम क्षेत्र, समयजी मन्दिर, आलिताल, अजय मेरुकोट, गाढ झरना, अमरगढ़ी किल्ला, बाघगोठ गुफा अग्रभागमा आउने गर्छन्। महत्वपूर्ण ठाउँहरू हुन् यी। बाहेक डडेलधुरामा अन्य थुप्रै धार्मिक मठ मन्दिरहरू पनि छन्। त्यो सँगै अग्ला डाँडा भन्ज्याङहरू छन् जहाँबाट थुप्रै भूभाग देख्न सकिन्छ। त्यसैले ती ठाउँमा दृश्यावलोकनको लागि भ्यू टावरहरू बनाइदिने हो भने त्यहाँको सम्भावना अनेक छ। अझ त्यहाँका माथिल्ला ठाउँहरूमा यातायातको सहज पहुँच बनाउनको निम्ति अहिले विकास हुँदै गरेको र ठाउँ ठाउँमा नमूनाको रूपमा प्रयोग हुँदै आएको केबल कारको निर्माण गरिदिन सक्ने हो भने अल्का अल्का ठाउँमा मानिसहरूले घुमफिर गर्न पाउनेछन् र त्यहाँबाट देखिने हिमाल, वनजंगल अनि तल मधेसका फाँटहरूसम्म पनि, तराईकासम्म भूभागसम्म पनि विचरण गर्न सकिन्छ। यस हिसाबले पर्यटकीय दृष्टिकोणले डडेलधुरा निकै महत्वपूर्ण छ। त्यो सँगै पर्यटकीय मात्रै होइन, त्यहाँको सांस्कृतिक हिसाबले हेर्ने हो भने त डडेलधुरा एउटा केन्द्रै भन्दा पनि फरक पर्दैन। अझै पनि त्यहाँका कैयौं गाउँहरूमा स्थानीय मौलिक लोकलयहरू गुन्जिरहेका छन् जसलाई रिकर्ड गरेर राष्ट्रिय प्रसारणसम्म ल्याउनै सकेको छैन। त्यहाँका स्थानीय रैथाने जात जातिका आआफ्नै मौलिक वेशभूषा छन्, कला संस्कृति र धर्म कर्म मान्ने शैलीहरू छन्। तिनका बारेमा पनि हामीले अझै जानकारी लिनै सकेका छैनौं। त्यसबाहेक त्यहाँका प्राकृतिक गुफाहरू र प्राचीन मठ मन्दिरहरूको कुरा गरी साध्य नै छैन। ती कुरा डडेलधुरा नपुगी, त्यहाँ नहेरी, त्यहाँ नघुमिकन शब्दबाट, हामीले आकलनबाट, अड्कलबाट, अरूले भनेको सुनेर सबै कहाँ बताउन सक्छौं र त्यसैले डडेलधुरा पुग्नै पर्ने ठाउँ हो, पुग्नै पर्ने जिल्ला हो। त्यहाँ पुगेर सदरमुकामबाट मात्रै सबै कुरा थाहा हुँदैन। त्यसैले डडेलधुराका प्रत्येक पहाड़ी गाउँहरूमा, त्यहाँका ठाउँहरूमा, वन जंगल र त्यहाँका डाँडामा उक्लिनै पर्छ। त्यहाँको प्रत्येक ढुङ्गामा देवत्वको वास छ, प्रत्येक थुम्का थुम्कामा स्वर्गको आभास
पाउन सकिन्छ। त्यसैले डडेलधुरा सधैँका लागि र सधैँका लागि एउटा गन्तव्य नमूना पनि रहेको छ। त्यही भएर गीत गाउने गायक गायिकीहरूले गीताङ्गेहरूले पनि डडेलधुरालाई केन्द्रमा राखेर आफ्ना माया पिरती र भैंस र उमेरका ती फूलहरू यसै गरी फुलाइरहेका छनृ।

माया फाट्यो कुरै कुरामा डोटी हुँदै डडेलधुरामा हामी डडेलधुराको मुख्य बजार सदरमुकाम डडेलधुरा बजारमै बस्यौं भने कहाँ सबै भ्याइन सकेला र त्यसैले जानुपर्छ अनेत्र अनेत्र पनि डोटीबाट मात्रै डडेलधुरा पुगिँदैन डडेलधुरा कैलालीबाट पनि पुगिन्छ बैतडीबाट पनि डडेलधुरा जान सकिन्छ कञ्चनपुरबाट पनि डडेलधुरा जान सकिन्छ उनी भारतको उत्तराखण्डबाट पनि डडेलधुरा थिर्न सकिन्छ डडेलधुरा धेरै जिल्लाको गेटवे अथवा मुख्य ढोकाको रूपमा पनि रहिआएको छ डडेलधुराका धुराहरू धेरै छन् भनेको अल्का डाँडाहरूलाई त्यहाँ धुरा भन्ने प्रचलन छ त्यहाँको स्थानीय जनबोलीमा ती धुराहरू गनिसार्दै छैनन् धुराका धुरा मिलेर डडेलधुरा बनेको छ डडेलधुरा पुगेपछि हामी जाउँ आलिताल आलितालको बारेमा विभिन्न जानकारीहरू फैलिरहेको छ र आलितालको विशिष्टतालाई यसको महत्वलाई यसको सामर्थ्यलाई हामीले प्रयोग गर्ने हो भने यसबाट प्रशस्त आर्थिक आमदानी पनि लिन सकिन्छ बोर्डर जोगबुढा सड़कबाट 4 किलोमिटर टाढा अलितामा सुन्दर आलिताल रहेको छ झण्डै 15,000 वर्ग मिटर क्षेत्रमा फैलिएको सुन्दर तालमा प्रशस्तै माछा पाइन्छन् आकाशमा बादल लागेपछि बाहिर देखा पर्ने माछा नै तालको प्रमुख आकर्षण हो त्यो तालका माछाहरू जब आकाशमा बादल मडारिन थाल्छ त्यही बेला माछाहरू पनि तालको पानीबाट बिस्तारै बाहिरतिर निस्किन थाल्छन् तालको पानीमा ती माछाहरू वरपर देखिन थाल्छन् निकै राम्रो आलिताल भए पनि पर्यटकहरूको आँखामा भने अहिलेसम्म पर्न सकेको छैन भनेको त्यहाँ प्रशस्त पर्यटकहरू पुग्नै सकेको छैन र पुर्याउनै सकिएको छैन किनकि हामीले बनाउनु पर्ने पूर्वाधारहरू बनाउन सकेका छैनौं यसका बारेमा श्रेष्ठ जानकारीहरू हामीले प्रवाह गर्न सकेका छैनौं त्यसै कारण प्रशस्त सम्भावना भइकन यति ठूलो 15,000 वर्ग मिटर क्षेत्रमा फैलिएको आलिताललाई भरमगदूर प्रयोग गर्न सकिएको छैन आलिताल जस्तै अर्को महत्वपूर्ण स्थल हो डडेलधुराको अजय मेरु कोट डडेलधुरा सदरमुकाम डडेलधुरा बजारबाट 3 घण्टाको पैदल दूरीमा पश्चिमतिर उत्तरबाट बगेको सानो खोलाको विशाल यू आकारको मोडाई बीच उठेको थुम्कोमा अथवा धुरामा रहेको तत्कालीन डोटेली राजाहरूको दरबारमा पुग्दा जो कोहीलाई महसुस हुन्छ यस्तो ठाउँमा डोटेली स्वर्णयुगलाई हाँक्ने प्रसिद्ध राजा नागमल्ल कसरी बसेका होलान् चारैतिरबाट डाँडाले घेरिएको अजय मेरुकोटलाई अहिले हेर्दा यो डोटी राज्यको ग्रीष्मकालीन राजधानी हो भनेर विश्वास हुँदैन सुदूरपश्चिमको इतिहासका विज्ञहरूको अनुसार ईसापूर्वको 2 शताब्दीतिर मध्य एसियाबाट उत्तरतिर आएका खसहरू संगठित भएर कर्णाली क्षेत्रको सिन्जामा राज्य सञ्चालन गर्न थालेका थिए त्यसैबेला दक्षिणबाट आएका वैदिक आर्यहरूका कारण उत्तरमा आर्य र खस सम्मिश्रण नयाँ सभ्यताको विकास भएको अनुमान गरिन्छ तत्कालीन शक्तिशाली राज्य मानिने सिन्जा राज्यलाई समेत चुनौती दिन सक्ने गरी अहिलेको सुदूरपश्चिममा स्थापित हुन गएका राजाहरूले अनेकौं सामन्त शोषित राज्य निर्माण गर्ने क्रममा दार्चुलाको उकुमा रहेको दरबार र डडेलधुराको अजय मेरुकोट निर्माण गरेको बताइन्छ किम्बदन्तीहरू यसै गरी स्थानीय गाउँहरूमा प्रचलनमा छ यसै गरी अग्रजले आफ्ना सन्तानलाई सुनाउने गर्छन् सुन्दै सुनाइँदै यी कुरा सर्दै आएको छ 12 शताब्दीको उत्तरार्धसम्म एकीकृत रहेको सिन्जा क्षेत्रमा अहिलेको भारतमा पर्ने कत्युर घाँटीबाट आर्यहरूको आगमन बढ़्यो यिनै कत्युर वंशी आर्यहरूले 13 शताब्दीको पूर्वार्धमा प्रभाव जमाउँदै विक्रम सम्वतको 1414 सिन्जासँग युद्ध गरी रणथम्बकोट कब्जा गरेर यसलाई अजय मेरुकोट नाम दिएर आफूहरूलाई रैकाको उपाधि दिई शासन गर्न थाले रे त्यसको नयाँ र पुरानो नाम दुवैले आफ्नो अवस्थितिलाई परिभाषित गर्दछ इतिहासकार डाक्टर देवी प्रसाद ओझाका अनुसार डोटेली राजाका नागमल्ल कुशल शासक मानिन्छन् र उनको पालामा डोटी राज्यमा भएका विकास निर्माणले डोटी राज्यको सम्झना गराउँछ दरबारभित्र भएका विद्रोहका कारण पछि गएर शाहीहरूले राज्यको अजय मेरुकोटमा शासन गरेर आन्तरिक संघर्षको फाइदा उठाई सन् 1737 मुगल सरदार माजिब खानले डोटी राज्यमाथि आक्रमण गरेका थिए बाह्य आक्रमणपछि डोटी राज्यमा राज्यका दरबारियाहरू एक भएर कैलालीबाट मजिब खानलाई भगाई डोटी राज्यको संरक्षण गरेको पाइन्छ 4 दशक भन्दा बढ़ी अजय मेरुकोटबाट शासन गरेका डोटेली राजाहरूले यस क्षेत्रमा निर्माण गरेका
देवस्थलहरू, स्नानघर र पानी पधेरो ढुङ्गे कलाका अनुपम उदाहरण हुन् जुन अहिले पनि हेर्न अहिले पनि देख्न सकिन्छ। खोलाको किनारमा रहेको विश्रामस्थल र पूर्वपट्टि रहेका देवल र पानी पधेरोको स्थिति प्रतिदिन दयनीय बन्दै गइरहेको छ। यसलाई सुधार्नुपर्ने, संरक्षण गर्नुपर्ने अहिलेको टटकारो आवश्यकता छ। कलात्मक पार्टी वरिपरि स्थानीय बासिन्दाले कब्जा गरिसकेका छन्। त्यसैले यो इतिहासको जीवित दस्तावेजलाई, जीवित संग्रहालयलाई सबैले संरक्षण गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकार, स्थानीय निकायहरू लगायत आम सर्वसाधारणको यो एकजुट भएर गर्नुपर्ने काम, अजयमेरुकोटका प्राचीन स्थापत्यहरू, ऐतिहासिक सामग्रीहरूलाई संरक्षण गर्दै जोगाउँदै यसको उपादेयतालाई हामीले आम नेपालीहरूमा पुर्याउनु पर्दछ। अनि इतिहासका जानकारहरूलाई पनि यो विषयमा थाहा हुनुपर्दछ र आफ्ना विद्यार्थीहरू, इतिहासका अध्ययनकर्ताको लागि पनि यस्ता महत्वपूर्ण स्थलको बारेमा चिनारी दिनुपर्छ र हामीले यदि विगत बिर्स्यौं भने हाम्रो वर्तमान पनि सकिन्छ र वर्तमानलाई पनि सही उपयोग गर्न सक्दैनौ। त्यसैले हाम्रा पुर्खाहरूको, हाम्रा अग्रज पूर्वजको बारेमा पढेर तिनले बनाएका सामग्रीहरू, तिनले रचेका कृतिहरू, तिनले बनाएका तिनै नमूनाहरूलाई जोगाई हामीले त्यसलाई बहुआयामिक उपयोग गर्न सकिन्छ। तिनैमा पर्छ डडेलधुराको अजय मेरुकोट पनि, जसलाई राज्यले प्रमुख महत्वका स्थलहरू मध्येमा राखेर यसको संरक्षण गर्नुपर्ने आवश्यकता छ। अहिले त स्थानीय प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि आफ्नो स्थानमा भएका महत्वपूर्ण स्थलहरूको संरक्षण गर्ने प्रयास गरिरहेका छन्। हामी त आशा गर्दछौ सबैको गठजोडले, सबैको हातेमालोले यस्ता महत्वपूर्ण स्थलहरूको भरपूर संरक्षण र यसको फाइदाका लागि सदुपयोग पनि अवश्य हुनेछ। हामी डडेलधुराबाट, डडेलधुरा बजारबाट वरपरका धुराधुरा पुगिरहेका छौं। अजय मेरुकोट पछि अन्य स्थलमा जानै बाँकी छ, उग्र तारामा स्थिर राख्नै बाँकी छ, अनि त्यो सँगै अमरगढ़ी किल्लाका भित्रभित्र गएर हेर्नै बाँकी छ। सुसेलीमा आज समग्रमा डडेलधुरा छ, त्यहीँका भाकाहरू, त्यहीँका सुस्केराहरू पनि हामी यहाँलाई सुनाइरहेका छौं।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाले, अरू सामान पनि पुऱ्याउनु छ.
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ.
3: नमस्कार.
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन.
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको.
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
4: थाहा छ, त्यसैले त यही लिन आएको.
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल.
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
4: सुरक्षा घरको
3: जीवन.

0: रेडियो चौहान संसार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
1: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतपारे र पालमदेखि देउरा र चप्पासम्म
3: सुशेली
4: सुशेली
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली
4: सुशेली
3: सुशेलीमा तपाईलाई फेरि स्वागत छ। आज हामी घुम्दै घुम्दै जिल्ला डडेलधुरामा छौं, जुन सुदूरपश्चिम प्रदेशमा पर्दछ। यो साबिकको महाकाली अञ्चलको एउटा जिल्ला हो जुन पहाड़ले भरिएको छ। डडेलधुराको सदरमुकाम डडेलधुरा बजार यहाँको प्रमुख बजार हो र अहिले त विकासका सम्भावनाहरू थपिँदै जाँदा, विकासका प्रविधिहरू गाभिँदै जाँदा अनेत्र ठाउँमा पनि बजार विस्तार भएको छ र यातायातले डडेलधुरालाई छोएपछि डडेलधुराको विकासमा दूरगामी महत्व र दूरगामी फरकपना देखिएको छ र स्थानीयहरूले आफ्ना उत्पादनहरूलाई बजार लगेर बेच्न पाएका छन्, जसको आय आमदानीले घर गृहस्थी चलाउन सकिएको छ। यति त गर्न सकिएको छ, तर योभन्दा धेरै सम्भावना छ डडेलधुरासँग र डडेलधुराका स्थानीयसँग, किनभने अहिलेसम्म जानकारी नै आउन नसकेका मौलिक गीत संगीत, मौलिक संस्कृतिहरू डडेलधुरामा छ। मौलिक स्थानीय ठेट बाजागाजाहरू डडेलधुरामासँग छ। त्यो सँगै त्यहाँको माटोमा यति धेरै फलफूल र तरकारी उत्पादन हुन सक्छ कि त्यो पहाड़ी भूमनटमा कहिल्यै सुक्खा लाग्दैन भनेको, कहिल्यै मरण जाँदैन, कहिल्यै लाएको खेतबाली नोक्सानीमा पर्दैन। त्यसैले अन्न अनाज उत्पादनको निम्ति, तरकारी फलफूल उत्पादनको निम्ति पनि डडेलधुरा प्रमुख स्थल हो भनेको, कृषि उत्पादनबाट जिल्लाको समग्र विकास गर्न सकिन्छ। त्योभन्दा अर्को पक्ष, अर्को सन्दर्भ त्यहाँको पर्यटन पनि हो। त्यहाँ धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूलाई प्रयोग गरेर प्रशस्त पर्यटकहरू पुर्याएर आर्थिक आमदानी गर्न सकिन्छ। डडेलधुराका ऐतिहासिक स्थलहरूको बारेमा हामीले सम्झिने हो भने थुप्रै थुप्रै स्थलहरू छन्। त्यो मध्ये राष्ट्रिय महत्व पाएको गरिमामय स्थल हो अमरगढ़ी किल्ला, जसका बारेमा तपाईँ हामी सबैले धेरथोर सुनेका छौं, पढेका छौं र जानेका छौं, तर पूर्ण रूपमा पढेका छैनौं, जानेका छैनौं र त्यो बारेमा हामीले प्रशस्त जानकारी अरूलाई दिन सकेका पनि छैनौं, किनभने यसका बारेमा अझै विस्तृत अध्ययन, उत्खनन र जाँच पड़ताल हुनै सकेको छैन। त्यसैले अमरगढ़ी किल्ला पुरातात्विक अध्ययनको पनि, पुरातात्विक खोजको पनि एउटा अर्को स्थल हो। डडेलधुरा जिल्लाको सदरमुकाममा पर्ने अमरगढ़ी किल्ला समुद्री सतहबाट झण्डै 2100 मिटरको उचाइमा रहेको छ। ऐतिहासिक एवं धार्मिक रूपले प्रसिद्ध अमरगढ़ी किल्ला भित्री भागमा उग्र भैरवको मूर्ति स्थापना गरिएको छ। अमरगढ़ी किल्लाको निर्माण विक्रम सम्बत 1847 भएको शिलालेखहरूबाट स्पष्ट हुन्छ। विक्रम सम्बत 1847 भदौ 31 गते नेपाल एकीकरणको दौरानमा पुगेका गोर्खाली फौज र डोटेली फौजको बीचमा युद्ध भएको शिलालेखमा लेखिएको छ। त्यो युद्धमा डोटेलीहरूको हार भएपछि यो राज्य विशाल नेपाल अधिराज्यमा एकीकरण हुन पुग्यो। त्यसपछि यस क्षेत्रभन्दा पश्चिमका राज्य कब्जा गर्नको लागि एउटा किल्लाको आवश्यकता महसुस गरी विक्रम सम्बत 1847 यो अमरगढ़ी क्षेत्रमा प्रथम प्रशासक अमरसिंह थापाले अमरगढ़ी किल्लाको निर्माण गर्न लागेका हुन्, जुन अहिलेसम्म पनि तीनै राष्ट्रिय विभूतिको नामबाट प्रसिद्ध छ। अमरगढ़ी किल्लाको निर्माण ठूला ठूला ढुङ्गाहरूबाट भएको छ। ऐतिहासिक पर्यटकीय स्थल खुल्ला गर्न नसक्दा डडेलधुरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू किल्ला नहेरी फर्कने गरेका छन्। यही किल्लाबाट अमरसिंह थापाले त्यस वरपरका अन्य राज्यहरूसँग पनि लड़ाई लड़ेका थिए। किल्लाबाट भारतको कुमाऊ राज्यको केही स्थान र डडेलधुरा, डोटी र बैतडीका आधा भन्दा धेरै भूभाग देख्न सकिन्छ। त्यसैले अग्लो स्थानबाट वरपरका थुप्रै ठाउँ विचरण गर्ने, हेर्न सक्ने ठाउँ पनि हो अमरगढ़ी किल्ला। अहिले अमरगढ़ी किल्लामा शमशेर दलगण दहब्यारेक अन्तर्गत एउटा सेनाको टुकड़ी रहेको छ। आकर्षक शैलीमा निर्माण गरिएको अमरगढ़ी किल्ला अमरगढ़ी नगरपालिकाभित्र रहेको छ। किल्लाकै नामबाट स्थानीय नगरपालिकाको नाम पनि अमरगढ़ी राखिएको छ। यसरी अमरगढ़ी किल्लाको ऐतिहासिकता अझै खोज्ने हो भने, अझै हामीले संरक्षणको काम गर्ने हो भने यसबाट स्थानीय फाइदा मात्रै हुँदैन, राष्ट्रिय फाइदा पनि हुन्छ। र इतिहासका यी जीवित दस्तावेजलाई हामीले अझै पल्टाउने हो भने, अझै खोतल्ने हो भने यसबाट अझ नयाँ नयाँ जानकारीहरू, पुराना सन्दर्भका ती कुरा जस्ताको तस्तै जिउँदो रूपमा हामीले पाउन सक्छौ। त्यसैले के चाहिँ छैन भनेर खोज्नु पर्दछ। सबै थोकले भरिएको डडेलधुरा सुदूरपश्चिमको एउटा महत्वपूर्ण हिस्सा पनि हो, जुन इतिहासका हिसाबले, धर्मका हिसाबले र प्रकृतिको हिसाबले महत्वपूर्ण छ। त्यसैले त पश्चिमका डडेलधुराका स्थानीयहरू जहाँ पुगे पनि आफ्ना ठाउँलाई, आफ्ना गाउँलाई, आफ्नो वनपात फूल पत्करलाई, ढुङ्गा माटो र पानीलाई, त्यहाँको धरती र आकाशलाई यसै गरी सम्झिरहेका छन्।

कर्मभूमि जहाँ भए पनि जन्मभूमि हो मेरो पश्चिम नेपाल, कर्मभूमि जहाँ भए पनि जन्मभूमि हो मेरो देश नेपाल। राजेन्द्र भट्टले लेख्नु भएको, सुरेश साई र टीकापुनले गाउनु भएको गीत झैं समग्र सुदूरपश्चिमका स्थानीयहरूले आफ्नो माटोलाई, आफूले टेकेको बाटोलाई, अनि आफूले राखेको ढंगोलाई, आफूले रोपेको फूल बिरूवालाई, अनि त्यहाँको वन जंगललाई कहिले भुल्दैनन्। हुन त हामी सबै नेपालीहरू आफ्ना स्थलहरूलाई, आफ्नो देशलाई यसै गरी सम्मान प्रकट गर्दछौ। हामी डडेलधुरा भित्र छौं, डडेलधुराको मुख्य बजार। डडेलधुराबाट उकालै माथि गएपछि विभिन्न धुराहरू, अग्ला डाँडाहरू पाइन्छन् र त्यहाँका प्रत्येक डाँडाको आफ्नै विशिष्ट महत्व रहेको छ र तिनलाई अझै ऐतिहासिक र पुरातात्विक अध्ययन गर्ने हो भने अझै पुराना तथ्यहरू फेला पर्न सक्छ। कार्यक्रममा हामी एकैछिन उग्र तारा पुग्दैछौ। सदरमुकाम डडेलधुरा बजारदेखि 5 किलोमिटर टाढा बैतडी बझाङ दार्चुलालाई जोड्ने दशरथ चन्द राजमार्गको छेउमा प्रसिद्ध शक्तिपीठ उग्र तारा भगवतीको मन्दिर रहेको छ, जसमा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्ष पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्छ। त्यो मेलामा वरपरका स्थानीयहरू सबै जुट्ने गर्छन्। उग्र तारा भगवतीलाई आसुरी शक्तिमाथि दैवी शक्तिको र असत्यतामाथि सत्यको विजयको रूपमा लिने हुँदा सुदूर पश्चिमेलीहरू यो उग्र तारा मन्दिरको विशिष्ट महत्व राख्ने गर्छन्। मनका आकांक्षा पूरा गर्ने र सन्तान नभएकाहरूका लागि सन्तान दिने जनविश्वास पनि उग्र तारासँग स्थानीय भक्तजनको छ। रोजगारका लागि घर छाडेर परदेशिएकाहरू पनि नोकरी छाडेर या छुट्टी मागेरै भए पनि मेलाका बेला घर फर्कने गर्दछन्। धेरै वर्षदेखि नभेटिएका आफन्तहरू समेत त्यही दिन भेटिने हुँदा अधिकांश बुढापाकाहरू भेटघाटको लागि पनि मेलालाई लिने गर्छन्, मेलामा पुग्ने गर्छन्। देवीको प्रतिमूर्ति र वस्त्रले सजिएको खम्बालाई नचाउँदै घुमाउँदै लगिने गाजले मन्दिरको वरिपरि रहेका तीनवटा जुजु नेउटा अनि नचन टाकुरी र भुत्याउ बुङ्गा प्रकृति टाकुरामा गएर देवीले भागेश्वर, मालिका दुर्गा र शिखर जस्ता धार्मिक स्थलतिर फर्केर अभिवादन गर्ने मेलाको प्रमुख आकर्षण मानिन्छ। त्यसलाई तत्कालीन डोटी प्रदेशलाई एकता र आपसी सम्बन्ध बनाइराख्न देवीले यो अभिवादन दिने गरिएको बुढापाकाहरूको भनाइ छ। मन्दिरमा कार्तिक शुक्ल पक्ष पूर्णिमाका दिन मात्र नभएर बडा दशैंको महाअष्टमीमा रागाको बलि दिने तथा चैत्य दशैंमा बोकाको बलि दिई मेला मनाउने प्रचलन रहिआएको छ। मन्दिरको उत्पत्तिबारे प्रमाणिक आधार नभेटिए पनि बुढापाकाको अग्रजको भनाई अनुसार मन्दिरको पूर्वतिर बस्ने जातिले गोरु जोत्ने बेला ती भगवतीलाई पाएर संरक्षण गरेको किम्बदन्ती त्यहाँ सुन्न पाइन्छ। उग्र तारा धार्मिक मेलाका रूपले मात्र प्रसिद्ध नभई डडेलधुराको मुटुमा रमणीय स्थलमा रहेको हुँदा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। यसको विकासको लागि नेपाल सरकारले ध्यान दिन सकेमा उग्र तारा क्षेत्र पर्यटकीय क्षेत्र मध्ये एउटा महत्वको बन्नेछ। सुदूरपश्चिम क्षेत्रमा भगवतीका सात बहिनी रहेको जनविश्वास अनुसार सबै जिल्लाका मानिसहरू उग्र तारा भगवतीको दर्शन गर्ने गर्दछन्। प्रसिद्ध उग्र तारा देवी सँगै त्यो क्षेत्रमा रहेका शक्तिपीठहरू बढीमालिका, शैलेश्वरी, त्रिपुरा सुन्दरी, दिलासैनी, मेलौली र निंगलासैनी मन्दिरमा तिथि अनुसार धार्मिक मेला लाग्ने गरेको छ। सातवटै भगवतीलाई एउटै रूपमा श्रद्धा गर्ने परम्पराका कारण सिंगो सुदूरपश्चिम क्षेत्रका बासिन्दाहरू उग्र तारा भगवती मन्दिरमा दर्शनको लागि लालायित हुने गरेको धार्मिक अगुवाहरू बताउने गर्छन्। त्यही देखिन्छ यी धार्मिक सँगै सांस्कृतिक सम्पदाहरू त्यहाँको भो मस्टो देउडा लगायतका खेल र त्यहाँ गीतहरू र त्यहाँका किम्बदन्ती झै लाग्ने यथार्थहरूको बारेमा अझै हामीले भित्र पस्यौं भने धेरै कुरा छन्। त्यसैले डडेलधुरा जस्तै अरू स्थलहरू पनि थुप्रै छन् जसका आफ्नै महिमा र महत्व छ। त्यसैले हामीले बनाउनु पर्छ आआफ्ना ठाउँहरू, हामीले बनाउनु पर्छ आआफ्ना गाउँहरू। हाम्रो गाउँ बन्यो, हाम्रो ठाउँ बन्यो भने हामी त्यसै नै स्वर्गानुभूति गर्न सक्छौ। यही अनुभूतिको लागि आआफ्ना तर्फबाट मेहनत गर्दैछौ। डडेलधुरा यति नै, त्यहीको जन्मथलो, त्यहीको ढुङ्गा माटो सम्झाउने एक गीत सुनाउँदै आजलाई सुशेली टुङ्ग्याउँछु। नमस्कार।

0: संसारमा रोल्पाले आवाज यो रेडियो जलजला एफएम छानेको थोपको चार मेगाहर्ज
1: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 9645 78 232।

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुको नमस्कार। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अहिले केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुँदैछ। समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्दैछ। राष्ट्रिय सभा बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डोमा दिउँसो 1 बजे बैठक बस्ने तय भएको पार्टीका केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्य विभाजन मुख्य एजेण्डा रहेको उहाँले बताउनु भएको छ। शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। पार्टीको 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकोले आज यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन बैठकले गर्ने बताइएको छ। यस्तै केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँडको तयारी छ। आजको बैठकले गत फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षाको लागि केन्द्रीय कमिटिको बैठकको मिति तोक्ने बताइएको छ। काली गण्डकी करिडोर अन्तर्गत गुल्मीको रूद्र बेनी पूर्तिघाट सड़क खण्डमा गैराती मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङजा काली गण्डकी गाउँपालिका 3 भोस्तोङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही टाउका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभयो। राति करिब 10 बजे सत्यादेवी गाउँपालिका 1 ठूला बगर छल्दी स्थित रूद्र बेनीबाट चेनीतर्फ जाँदै गरेको लु 36P 3627 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते दुवैको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गैराती मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली भ्याकुर खाँदा बागलुङको बडीघाट गाउँपालिकामा 1 जनाको मृत्यु भएको छ। 8 जना बिरामी परेका छन्। बडीघाट गाउँपालिका 5 खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने भ्याकुर खाँदा 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। भ्याकुर खाएपछि

उनीहरूलाई चक्कर लाग्ने, हात खुट्टा लुलो हुने, मान्ता हुने समस्या भएको थियो। बडीघाट गाउँपालिका पाँचका दूरपति कामी, विष्णु घिमिरे, शारदा नेपानी, अभिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी परेका छन्। उनीहरूको बुर्तीबाङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। र प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी दिने समय आज सकिन्दैछ। शर्मा विरूद्ध अहिलेसम्म सातवटा उजुरी परेका छन्। संसदीय सुनवाई विषय समितिले वैशाख 26 गते प्रस्तावित प्रधान न्यायाधीश शर्मा

0: शर्माको नाम सिफारिश गरेको थियो। संसदीय सुनाई समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार भोलि समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
6: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
7: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
6: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
7: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
7: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
7: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
6: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाजे, के भयो? किन गालामा हात?
11: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
10: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर, हाम्रा सेवाहरू
10: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
12: नदुखाइ दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
12: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
12: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।

0: थप जानकारी का लागि प्रोप्राइटर विष्णु खड्का संपर्क नंबर 9840741 9095914
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
7: अब के गर्ने रे सिध सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
9: हजुर हाम्रा सेवाहरू
10: दाँत बाँध्ने
9: दाँत सफा गर्ने
10: दाँतमा सिमेन्ट गर्ने
9: दाँत नभएको ठाउँमा दाँत रोप्ने
10: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
9: फिक्स दाँत लगाउने
11: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
12: सम्पर्क नम्बर 9867-0067-467
13: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
0: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
14: हरे कृष्ण कृष्ण ए होला कि बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
15: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
14: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
15: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
14: ए हो र बाबु
15: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
14: ए
15: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
14: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
5: नेपाल सरकार विज्ञापन बोर्ड
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
16: यतातर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
17: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
16: शिक्षक सेवा आयोग का प्रावि निमावी मावी र शिक्षक लाइसेंस
17: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
17: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
16: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ

0: के भयो? के पो हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छैन
1: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
2: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
2: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858443122 र 9858443123
2: B&B डेन्टल क्लिनिक घोराही 15 दाम
3: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
4: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
3: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्यो
4: ल अब तैले नै हेर म त घर खोज्दै दिक्क भइसके
5: होइन रात दिन खोज खोज के को झगडा हो यो
4: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
5: ए रमेश त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
3: हो यस्तै घर हो हामीलाई चाहिएको
4: ओहो साँच्ची यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
5: ल सिधै फोन गर्न मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर नत्र फेरि छुट्ला
6: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना जुँ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो भुरी बतास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये दिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
8: वन
7: जङ्गल सर मेरा आइरिबानी एमएल एमए छामेला सुपर पोटोकालै पार जगेर हटे
8: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै जा बाङ्जा र यामा देने पोल घेने या इतौ चिज्र रहे वन जङ्गल याल के भए या
7: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने तै के बारीको चुरो विधि ओरेको नै कोबाजे
8: लाङखाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसङ्गी लिए
7: गेसो छामेल खोरेल चाउसी पोलिए होलिदे तरिम गाई गेजम निके लैजु अब नजिरे बनाए गेम ल गेजम निके नलाए औलेम नायो के नाइए
8: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली कुचिउला चिउली यात्रा सताउँछु छिमी ने चाउसो सैलेकी खेले यहाँ
7: वन जङ्गल मेलाकी के नाइए
8: कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
0: के भयो के को हल्ला खल्ला हो यो
9: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए

0: बाधाहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविदितद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-04-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: ल उसो भए, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो।

0: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्दै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
0: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्ताहन गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने

0: फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ चुडीखेत रोल्पा।
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाछ र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर
5: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
6: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
7: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 9645 78 232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चुपुलन सँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसद बैठकभित्रै श्रम संस्कृति पार्टीको पर्चासहित प्रदर्शन, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने माग।
0: हिमालयको सचिवालय बैठक बस्दै नेताहरूको कार्यविभाजन हुने, समसामयिक विषयमा छलफल गरिँदै।
1: गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, जंगली भ्याकुर खाँदा बागलुङमा एकजनाको ज्यान गयो, आठजना बिरामी।
0: युक्रेनले रूसको राजधानी मस्कोमा गरेको आक्रमणमा तीनजनाको मृत्यु, आफ्नो आकाशमा प्रवेश गरेका तीनवटा ड्रोन खसालेको साउदी अरबको दावी।
1: र सन्दीप रामिसानेद्वारा सर्वाधिक छिटो 150 विकेटको विश्व कीर्तिमान कायम, स्कटल्याण्ड विरूद्धको खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची बन्द।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकमा आज हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखका अगाडि प्रचारसहित प्रदर्शन गरेको छ। संसद बैठक शुरू हुनासाथ पार्टीका सांसदको छातीमा प्रधानमन्त्री संसदप्रति जवाबदेही बन्नैपर्छ लेखिएको पर्चा टाँसेर प्रदर्शन गरेका हुन्। प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छरेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गर जस्ता नारा पर्चामा लेखिएको थियो। यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने बताउनु भएको हो। सभामुख अर्यालले मर्यादामा बसेर विरोध गर्न आदेश दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ। प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदनमाथि पनि छलफल हुँदैछ। समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्दैछ। राष्ट्रिय सभा बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा दिउँसो 1 बजे बैठक बस्ने तय भएको पार्टीका केन्द्रीय कार्यालय सचिव डाक्टर विष्म राज अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्य विभाजन मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ। शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। पार्टीको 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकोले आज यसैमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन बैठकले गर्ने बताइएको छ। यस्तै केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँडको तयारी छ। आजको बैठकले गत फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षाको लागि केन्द्रीय कमिटिको बैठकको मिति तोक्ने समेत जनाइएको छ।
0: कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रूद्रवेणी पूर्तिघाट सड़क खण्डमा गैराती मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही छाउँका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिनुभयो। राति करिब 10 बजे सत्यवती गाउँपालिका 1 ठूला बगर छल्दी स्थित रूद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु 36/36/27 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गैराती मृत्यु भएको प्रहरीले जनाएको छ।
1: जंगली भ्याकुर खाँदा बागलुङको बडीगाड गाउँपालिकामा एकजनाको

0: बिहार गाउँपालिका पाँच खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने भ्याकुर खाँदा हिजो एकजनाको मृत्यु भएको हो। आठजना बिरामी परेका छन्। 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। भ्याकुर खाएपछि उनीहरूलाई चक्कर लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने समस्या देखिएको थियो। बडीगाड गाउँपालिका पाँचका दुर्पति कामी विष्णु घिमिरे, शारदा नेपानी, अभिषन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुत्तरी घिमिरे र खिमानन्द घिमिरे बिरामी परेका छन्। बिरामीलाई उपचारको लागि बर्तिवाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
1: नेपाल तामाङ गेदुङको संघीय अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित हुनुभएको छ। गैराती काठमाडौँमा सम्पन्न 10 महाधिवेशनको बन्द सत्रमा ब्लोन 306 मत पाएर विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी कुमार घिसिङले 98 मत प्राप्त गर्नुभयो। सहअध्यक्षमा सरोज मोहन लामा निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष सन्जु ब्लोन 360 मत पाएर विजयी हुनुभएको छ। उपाध्यक्षहरूमा काजीमान थिङ, दिनेश कुमार लो, पाचाङ दोर्जे लामा, प्रेमलो तामाङ निर्वाचित हुनुभएको छ। महिला उपाध्यक्षमा दिना लामा, बिना मम्बा तामाङ, महासचिवमा लीला कुमार ग्लान, उपमहासचिवमा निर्मल बहादुर तामाङ, बिना मोक्तान र उपमहासचिव महिला श्रमिक लामा निर्वाचित हुनुभएको छ। सचिवमा सुनिल मोक्तान, सुन्दर थोकर तामाङ, हिरालाल तामाङ, उषा वाइबा र संगीता तामाङ पाखरिन निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा तृणमा बल, सहकोषाध्यक्षमा सीता सोदेन तामाङ निर्वाचित हुनुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टा लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी दिने समय आज सकिन्दैछ। समितिमा अहिलेसम्म 7 उजुरी परेका छन्। संसदीय सुनवाई विशेष समितिले वैशाख 26 गते प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागि स्पष्ट आधार प्रमाण र शपथसहित उजुरी दिन 10 दिनको समय दिएको थियो। उजुरी दिने समय आज सकिन लागेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार साँझसम्म 7 उजुरी दर्ता भएको छ। राष्ट्रसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको असहमतिका बीच संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिमा समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार भोलि समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। त्यसपछि अध्ययनको लागि सबै सदस्यलाई वितरण गरिनेछ। समितिले उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधान न्यायाधीश शर्मासँग प्रत्यक्ष सुनवाई गर्ने कार्यक्रम हुनेछ। संवैधानिक परिषदको सिफारिशपछि संसदीय सुनवाईबाट अनुमोदन भएपछि नियुक्तिको बाटो खुल्नेछ।
1: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण 80 बढ़ी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको र 336 जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन।

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गांव पालिका पांच नाराबांग क्षेत्र भित्र रहेका पूर्वमा माबांग र जयमाको सिमाना उत्तरमा सुनसहरी गांव पालिका सात जेलबांग खिबांग स्यारीको सिमाना पश्चिममा सुनसहरी गांव पालिका छ धुम्सीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर खर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन
3: दुखेको छ त? खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7141 9095 94 1452
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
8: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन।

0: वसन्त युक्त थापुरनायम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
2: आया मम्मी दादू क्यों मत खाना खाना नहीं सब्जी ना
3: है ना यो छोरी ले क्या भन्छे दादू क्यों भने रा हैरान पारी सकी भने जहाँ लगे पनी इसको दांत कहिले ठीक ना होने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
4: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
4: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सोनो भोरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिएने सोनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख
2: वन
1: जङ्गल सर मेरा आइरुली बानी एमएल एमए छेला लिउसोकर पोटरालाई पार जगे रहते
2: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालै जबाङजा र यामा देने पोल गेने या इतौ चिस्र रहे
1: पिकनिक वन भोज बाँसो छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरोट विधि ओरेको नै कोबाजेङ्गे माथि।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
6: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
9: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
13: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
12: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
13: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खत खत के को झगडा हो यो?
13: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सातदुर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
12: हो, यस्तै घर हो हामीलाई चाहिएको।
13: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
15: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: यस सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका साथ जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।

0: कि फिस्टर र फिस्टुलाबाट थलिनु भएको छ। यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पायल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
0: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोरहाई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाषा र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
2: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 98654483383।
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने।

0: चिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म

0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
2: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98 67 0 67 467। एक पटक सम्झिने पर्ने ठाउँ 7 हेवन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुन्चादी पसलको छेउमा।
2: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
4: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षक।

0: अन्त यो कथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
2: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
3: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
4: ए के किन ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
4: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-04-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
8: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
8: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
8: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
8: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
10: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खत खत के को झगडा हो यो?
10: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
10: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
12: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
13: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
15: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
14: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
15: सम्पर्क मोबाइल 98578121105,
14: 98479802,
15: 98095826005
14: र 98103940।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
9: होइन, के भाषा र तपाईँलाई
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराहे दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003, 98654483383।
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
10: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
9: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीँबाट गएर ल्याउनु न।
10: लौ उसो भए, म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सही दाना में होला दाना हाल दे नानी
1: खाई यो मत दाना से छैन कोई ले देखि भन्दा छ दाना छैन कहाँ बाट ल्याउने हो भनेर कि बुढाले सुन्ने काम नउन्दन भने त्यो दिमाग खराब
0: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमाग चोरी खेल्न जिते रुपा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847505171 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडिखेल रोल्पा

0: के तपाईको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ, चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-6770, 98-478-076-77, 98-588-43-123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ, स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक, स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो। घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात फटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन गलामा
3: दुखेको छ त? खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 14 652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
3: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनु।

0: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना जो बेला खेमरिदे गरम ओगोदिरी जेऊ बेला सुनो फुरी कता ओचुदिरी जेऊ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज संभावना ताई आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम नादे वातावरण मिले ने लखेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिंगे को ठेल मेला की नाते जन धने में खेपा छेती ताऊ वो होकाई
1: गेछो छानियाला बल्ल मेला किने पुरा रङले गाउँ पुराले चौसो खेल गिरिए
0: वन जंगल सर मेरा आयुरी बानी एमएल एमए ओ छानियाला लिउ सोकर पोकर राले पार जगे रहते
1: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतौ चीज र रहिदे वन जंगल याले के भाबाय
0: पिकनिक वन भोज बाको मे सचाउसु छिनि मेले चौसो सैदे कि खनाले वन जंगल ओ छ छानि दैके बानीको चुरोद विधि ओरे बनै कोबा
1: नाङथार नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ले छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
0: गेछो छामेला खोरे ल चाउसी पोलिए होइदिदे तरिन गाई गेज मेकेलाई जु अब नजिरे बनाए गेम यलो गेज मेके नलाए औले लायो के नाइए
1: वन जंगल छ जुडिसी हो गेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिले के खेले यहाँ
0: वन जंगल मेला दुगे माइए लागि किनी पाँचजना खरनामदार मिलिदिए भनै सानो जन मेघे सही
1: बतास उचुलिजु बेलाको हिजिमकेको टल मेघे सताङ्गिने हेनोखेम छिन्ने मे चाउसके सही
0: मे लागि निताए गे मने गे बचिए सुनो अरूले मने गे बचैया
1: के छ थामला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खोज के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ फर्कदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिलो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
12: सम्पर्क मोबाइल 98578121105,
11: 98479802,
12: 98095826005
11: र 98103940।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
6: होइन, के भएको छ र तपाईँलाई?
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003, 98654383।
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीँबाट गएर ल्याउनु न।
7: लौ उसो भा, म सामान लिन गइहाले।
13: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
14: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
13: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
14: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडेखेल रोल्पा।

0: प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: त जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरु के गर्नु पर्छ
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खाछ
0: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने

0: लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाइ, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
1: नेशनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र

0: मिले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खचखच के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
9: अनुहारको चाहे फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
7: सेतो पानी बग्ने यौनी चिलाउने गन्नाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
7: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
9: सम्पर्क मोबाइल 98578211105
7: 98479802
9: 98095826005
7: र 98103940
10: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
11: होइन के भाछ र तपाईलाई
10: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
10: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
11: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003 98654483
11: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
10: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
11: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
10: ल उसो भए म सामान लिन गइहाले
11: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
10: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578303504
11: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी
1: खै योमा त दाना छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ, टुडेखेल, रोल्पा।

0: के तपाईको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ, चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम।

0: तैकुलागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन गर्दछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईको पनि रहन्छ कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ हामी यति बेला सामुदायिक रेडियो चलचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यदि मात्र होइन तपाईले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ हामीलाई सामाजिक सञ्जाल फेसबुकबाट पनि सुन्दै हुनुहुन्छ नेपाली अक्षरमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ यो क्रममा तपाईँलाई जानकारी गराए 9868309940 नम्बर तपाईँका लागि हामी खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला र आजको कार्यक्रममा सहभागिताका लागि 9868309940 फोन गर्नुहोला अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु र सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिङ्री प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी रेडियो पारिणी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो नृसिंहमा 107.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तनघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलिङबाट अनिश पाठक यसै क्रममा रेडियो मोती 88.4 MHz छाप सेङ्जाबाट हामीलाई कृष्ण बस्यालले साथ जान भएको छ रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडिया भरले साथ जान भएको छ सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चडाई रेडियो फेमस एफएम 94.3 MHz कोहरपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट प्रतीक गुरूङ रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काव्य प्लाञ्चोकको सिपानीबाट नकुल घर्तीले साथ दिइरहनु भएको छ यसै क्रममा हामीलाई रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बाट यति बेला बिनु राईले साथ दिइरहनु भएको छ रेडियो आफ्नो एफएम चौरधारी रुकुम पश्चिमबाट भने हामीलाई मनिषा दागीले साथ दिइरहनु भएको छ 90.4 MHz बाट यसै क्रममा रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो सरोवर 92.5 MHz हिटौडाबाट रेडियो सडुङ्गाना रेडियो लालीगुराँस 105.2 MHz धनकोटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ

याद रहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज घुराई दाङबाट नवीना सुनारले साथ दिइरहनु भएको छ। रेडियो मुर्तिचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीको आज हामी सोमबारी बसाईमा छौं र सोमबारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म जानकारी गराउँछु। आजको बसाई अन्ताक्षरी खेल्ने बसाई हो र अन्ताक्षरी खेल्ने बसाईमा सहभागिता जनाउन सक्नुहुन्छ। अन्ताक्षरीको बसाईको आफ्नै एउटा नियम छ, त्यो नियम अनुसार तपाईले सहभागिता जनाउनु पर्ने हुन्छ। गीत गाउँदाखेरि गीतको ठेगोबाट गाएर अनि एक टुक्का पूरा गाउनु पर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराए, गीतको ठेगोबाट शुरू गर्नुपर्ने हुन्छ र एक टुक्का पूरा गाउनु पर्ने हुन्छ। पहिला गीतको ठेगो गाउनु पर्यो अनि एक टुक्का पूरा गाउनु पर्यो। जस्तै उदाहरणका लागि तपाईलाई य बाट परेको छ भने तपाईले यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादू छारा हो बस्यौ दिलभित्र भनेर एउटा ठेगो गाइसकेपछि अनि मात्रै टुक्का गाउनु होला। यो कुरा म तपाईलाई जानकारी गराउँछु। आउनुहोस् भयो कार्यक्रमको बारेमा जानकारी। पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुनेछ, त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्ने हुन्छ र जुन अक्षर अन्तिममा बाँकी हुन्छ त्यही अक्षरबाट हामीले अन्तिममा गीत बजाउनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भन्ने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: योगी प्रसादवाला फेरि पनि स्वागत गर्छौं। देवीघरती र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं। कार्यक्रम लोकसारथी लेख्नु भए पनि तपाईले नेपाली अक्षरमा कार्यक्रम लोकसारथीलाई फेसबुक लाइभको माध्यमबाट सुन्न सक्नुहुन्छ। तपाईले फेसबुकमा गएर नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नु पर्यो। तपाईले त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ र कार्यक्रमलाई शेयर गर्नुहोला, कार्यक्रममा कमेन्ट गर्नुहोला। कमेन्ट गर्ने साथीहरूको नाम र शेयर गर्ने साथीहरूको नाम हामीले यहाँबाट वाचन गर्नेछौ। आउनुहोस् यो त भयो कार्यक्रममा फेसबुकको माध्यमबाट कसरी सुन्ने र कसरी कार्यक्रममा आफ्नो नाम भनौँ न कमेन्ट गर्ने अर्थात कमेन्ट गर्ने भन्ने कुरा जानकारी अब तपाईहरूको बीचमा यति बेला पहिलो साथीलाई स्वागत गर्छु। 9867340 40 नमस्कार हजुर। नमस्ते नमस्कार, को बोल्नुभयो, कहाँबाट? रूपा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ। के छ रूपाजी धनकुटातिरको हालखबर? धुम्मा धुम्मा छ, मौसमको कुराकानी गर्नुपर्दा होइन। कुन रेडियोबाट हामीलाई यति बेला सुन्नुभयो? ए रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज के गर्नुपर्छ, तपाईँलाई जानकारी छ हजुर? आज अन्ताक्षरी खेल्ने हो। आज तपाईँ पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ?
1: ल
0: गाउनुहोस्।

0: मनै छोरी लाने माया गर्दछ होइन? डाँडे पिपलुमा चल्यो बतास मनै चोरी लाने माया कता छ भनेपछि छ अक्षर छोड्नु भयो अब आउने साथीको लागि हुन्छ। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, फेरि आउनु होला, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा रूपा राई आउनु भएको थियो यता धनकुटाबाट, रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दैछु भनेर जानकारी गराउनु भएको छ। पालो तपाईँको हो, छ अक्षरबाट गीत गाउनको लागि अर्का सहभागी। नमस्कार हजुर,
1: नमस्ते।
0: को बोल्नु भएको कहाँबाट? गुल्मीको रेसुङ्गा नगरपालिकाबाट बिन्दु कुवर बोल्दै हुनुहुन्छ। के छ बिन्दुजी, गुल्मीको रेसुङ्गा नगरपालिकातिरको हाल खबर?
1: यतातिर त घाम अस्ताइसकेको छ भन्नुपर्छ, रोल्पातिर कस्तो छ बताउनुहोस्।
0: यतातिर पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: जानकारी छ।
0: कुन माध्यमबाट हामीलाई सुन्नुभयो तपाईँले? ल ठिक छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले, कुन अक्षर भएको छ तपाईँलाई जानकारी छ? ल हुन्छ, छ अक्षरबाट गीत गाउनुहोस्।
1: आफ्नो गीत गाउने प्रयास गर्छु,
0: सुरु गर्नुहोस्।
1: छोडेर गइहाले ओ बाँचेको छु धन तिम्रो जिन्दगीमा छैन म हुन पनि भैन म आशाही मिल्छला मनमा बस्छु भन्न गरेर मिलेको दिन

के तो उठना तिम्रो जिंदगी मा छैन मा हुन पनि भएन मा आछैनी मिल्छाया मनमा बसु भन्न तिम्रो जिंदगी मा छैन मा हुन पनि भएन मा।

0: अझै नि मिल्छ र मनमा बस्छु भन्न होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: अब म शेयर गर्ने साथीहरूको नाम वाचन गर्छु हामीलाई यति बेला बिन्दु कुँवरले कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ मनिषा आरसीले कार्यक्रमलाई शेयर गर्नुभएको छ दिवेश खत्रीकोले कार्यक्रम शेयर गर्नुभएको छ सञ्जु मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ भने कृष्ण प्रसाद शर्माले पनि कार्यक्रमलाई धेरै ठाउँमा शेयर गरेर साथ दिनुभएको छ भने विपना राईले पनि कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु अब एकजना साथीसँग कुराकानी गर्छु त्यसपछि अब न अक्षरबाट परेको छ अब आउने साथीले न अक्षरबाट गीत गाउन पाउनुहुनेछ एकजना साथीसँग कुराकानी गर्छु त्यसपछि कमेन्ट वाचन गर्नतर्फ लाग्नेछु यो कुरा म तपाईँलाई जानकारी गराए 9868 39 40 को नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौं र शेयर गर्नुहोला साथीहरू सामाजिक सञ्जाल फेसबुकमा तपाईँ कार्यक्रम लोकसारथी को फेसबुक एकाउन्टबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रमलाई शेयर गर्नुहोला र कमेन्ट गर्नुहोला तपाईँको कमेन्टहरू पनि वाचन गरिनेछ छ अक्षरबाट गाएर गइसक्नु भएको छ बिन्दु कुँवरले भने न अक्षरबाट गीत गाउनको लागि तपाईँले हामीलाई फोन गर्नुहोला म तपाईँलाई आग्रह गर्छु भन्दै के छ साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट विमला घरती मगर सुनसारीबाट के छ विमलाजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक ठाक छ यति बेला के गर्दै हुनुहुन्छ भर्खरै विद्यालयबाट आउनु भएको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ थाहा होला के अरे तपाईँलाई होइन ल हुन्छ अब आज कुन गीत गाउनुहुन्छ शुरू गर्नुहोस् फोन काट्दिनु होला है यहाँ उहाँले नियम बिगार्नुभयो मैले के भनेको छु थेगोबाट सुरु गर्नुहोस् अनि मात्रै टुक्का गाउनुहोस् उहाँले नबाट आउने गीतलाई लबाट गाइरहनु भएको छ लालुपाते त्यो एउटा कमजोरी भयो अनि पहिला नरौ मायालु गाएर अनि मात्रै टुक्का गाउनु भएको भए असाध्यै राम्रो हुन्थ्यो तर उहाँले यो चाहिँ गर्नु भएन है कार्यक्रमको नियम अनुसार सहभागिता जनाउनु होला यति बेला के छ अर्को साथी हुनुहुन्छ अब म कमेन्ट वाचन गर्छु नबाट गीत गाउनको लागि आउनुहोला म तपाईँलाई आग्रह गर्छु र हामीलाई कमेन्ट गर्ने साथीको नाम म वाचन गर्दैछु दिलदुखी रियाले हेलो सर दिलदुखी रिया तापले जुनबाट मिस यु भन्नुभएको छ सबै साथीहरूलाई सम्झिनु भएको छ धेरै साथीहरूको नाम लेख्नु भएको छ यसै क्रममा टुपेन्द्र खड्काले हजुर नमस्कार म टुपेन्द्र खड्का दैलेखबाट कार्यक्रम लाइभबाट सुन्दैछु एकदमै राम्रो छ भन्नुभएको छ यसै क्रममा विपना राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ सबैलाई सम्झिएको छु भन्नुभएको छ रामजी घिमिरेले नमस्कार म पनि आइहै चितवनबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु जानकी थापाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा निरुषा छेत्रीले नमस्कार दाई म पनि सुन्दैछु रोल्पाको मान्छे हाल घोराहीबाट दामी छ कार्यक्रम सबैमा मिठो सम्झना भन्नुभएको छ विष्णु आचार्यले नमस्कार हजुर भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु हामीलाई यसै क्रममा सानी माले दाई नमस्ते भन्नुभएको छ उहाँको नाम तपाईँको नाम नेपाली अक्षरमा प्रश्नसँग लेखेर पठाइदिनु होला या नाम उच्चारण गर्न सकिएन प्रेम विश्वकर्माले म पनि आए दोलखाबाट भन्नुभएको छ यसै क्रममा हामीलाई दिपेश खत्रीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ तेजेन्द्र योगीले पनि नमस्ते म मलेसियाबाट सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। सागर सागरले पनि कार्यक्रम मिस यू अल भन्नुभएको छ, अर्थात सम्झना सबैमा भन्नुभएको छ। प्रेरणा मगरले पनि दर्शन नमस्ते म पनि सुन्दैछु भन्नुभएको छ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर,
1: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
1: म उर्मिला भोजपुरबाट।
0: भोजपुरबाट उर्मिला बोल्दै हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ उर्मिलाजी। कार्यक्रममा के गर्छौ, जानकारी छ कि छैन? ल तपाईँलाई कुन अक्षर परेको छ यो पनि जानकारी छ?
1: न अक्षरबाट
0: ल न अक्षरबाट गाउनुहोस्।
1: नजाऊ भनी रोए म मानिनौ, दुवै गयो फर्कनै जानिनौ।
0: आउनु भएको थियो, मैले के भनेको छु थेगोबाट सुरु गरेर अनि मात्रै टुक्का गाउनुहोस्, तर हामीले दिएको अक्षर उहाँले थेगोमा होइन टुक्कामा पारिदिनु भयो। कृपया त्यस्तो नगर्नु होला, नियमलाई त पालना गर्नुहोस्। मैले पटक पटक भनिरहेको छु होइन, यो नियमको बारेमा पटक पटक जानकारी गराइराखेको छु। तपाईँले कुनै पनि खेल खेल्नुहोस् होइन, कुनै पनि खेलमा सहभागी हुनुहोस्, नियम बिनाको अनुशासन बिनाको खेलाडी लगाम बिनाको घोडा जस्तै हुन्छ होइन। त्यो कारणले गर्दाखेरि नियमलाई आधार बनाएर कार्यक्रममा सहभागिता जनाइदिनु होला म तपाईँलाई आग्रह गर्छु। अब म 9868 6040 फोन डायल गर्दै गर्नु होला, म कमेन्ट वाचनतर्फ लाग्छु। हजुर नमस्ते म पनि सुन्दैछु, लोकसारथी खद्दरबाट भन्नुभएको छ। मनिषा आरसीको कमेन्ट मैले वाचन गरे, हामीलाई नानु पोको छोरीले हेलो नमस्ते दाई म पनि सुन्दैछु भोजपुरबाट भन्नुभएको छ। मामुको छोरी यति बेला अञ्जली बैजाली मगरले म पनि सुन्दैछु सुनसहरीबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा सुशान्त सेन्चुरीले नमस्ते दाजु म प्युठान लिबाङको मान्छे हाल बुरानो मिलेक युएबाट, कार्यक्रम एकदम राम्रो रमाइलो छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु सुशान्तलाई। मनिताले पनि कार्यक्रम नमस्ते म वाट्सएप के भन्नुभयो उहाँले रामेछापबाट सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। जोङ छेत्रीले भन्नुभएको छ, उहाँले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा नमस्कार दाई सन्ध्या आरामै हुनुहुन्छ, म पनि सुन्दैछु रेसुङ्गा नगरपालिका गुल्मीबाट बिन्दु कुमार छेत्री, राम्रो लागेको छ कार्यक्रम सम्पूर्णमा मिठो माया अनि सम्झना भन्नुभएको छ। मिठु चेपाङले नमस्कार म पनि सुन्दैछु केटीएमबाट मिठु चेपाङ भन्नुभएको छ। मिठु चेपाङलाई धेरै धेरै धन्यवाद। नमगायिका मिठु चेपाङले कार्यक्रम सुन्दै, हेलो वीरेन्द्र सर नमस्ते सन्चय हुनुहुन्छ म पनि सुन्दैछु भारतबाट सम्पूर्णलाई मिठो सम्झना भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हामीलाई श्रीधरले हेलो दाई मलेसिया बाट कार्यक्रम सुन्दैछु नेपाल घर अर्घ खाँची हो भन्नुभएको छ। यसै क्रममा हामीलाई देवन किशोर अन्जानले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। हुन्छ कार्यक्रममा अब के छ, फोन आएको छ आएको छैन भन्नुभएको छ। नबाट गीत गाउनको लागि फोन डायल गर्दै गर्नुहोला, हामी भाइ एउटा गीत राख्छौ, गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। तपाईँ भने फेसबुकमा कमेन्ट गर्नुहोला र सेयर पनि गर्नुहोला, सेयर गर्ने साथीहरूको नाम पनि मैले वाचन गर्नेछु, कमेन्ट गर्ने साथीहरूको नाम पनि मैले वाचन गर्नेछु र कमेन्ट पनि वाचन गर्नेछु। यति बेला गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। न अक्षरबाट गीत गाउनको लागि यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: गणेश खत्री बोल्दै हुनुहुन्छ, गुल्मी चन्द्रकोट तीनबाट, होइन? के छ? एकदम सन्चै छु। के छ तपाईँको हालखबर? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ, होइन? हुन्छ, आज कुन अक्षर परेको छ लगाउनुहोस्। पाइन्छ, तर थ्रीकोबाट सुरु गरेर एक टुक्का पुरा गाउनु पर्यो। रोइला पनि पाइन्छ, सबै खालको पाइन्छ।

0: नजरैको भरा जानता मेरो के छ र हैन हुन्छ कार्यक्रममा आउनु भएको छ मिठो गीत गाउनुभयो र अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छ हामीलाई पूर्ण बहादुर मगरले कार्यक्रमलाई सेयर गर्नु भएको छ धेरैभन्दा धेरै साथीहरूलाई सेयर गर्नु पर्यो सेयर गर्ने साथीहरूको संख्या कम भइराखेको छ है सेयर गर्नु पर्यो साथीहरूले र सेयर गर्नुभयो भने तपाईँको सेयर गर्ने साथीहरूको नाम पनि हामी वाचन गर्नेछौ र कमेन्ट गर्ने साथीहरूको नाम पनि वाचन गर्नेछौ कमेन्ट गर्ने अनि सुन्ने सबै साथीहरूले कार्यक्रमलाई सेयर एउटा सेयर मात्रै गरिदिनु भयो भने पनि सबै माझ कार्यक्रम पुग्नका लागि सहज हुनेछ यो कुरा म तपाईँलाई जानकारी गराए यति बेला र अक्षरबाट गीत गाउनको लागि साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो पटाफट फोन डायल गर्नुहोला र अक्षरबाट गीत गाउनका लागि आउनुहोला ठेकुबाट शुरू गरेर एक टुक्का पूरा गाउनुका लागि आउनुहोला नियमलाई ख्याल गरिदिनुहोला म तपाईँलाई आग्रह गर्छु यदि तपाईँले नियमलाई ख्याल गर्नुभयो भने तपाईँले मजाले कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ अर्थात कार्यक्रममा गीत गाउन पाउनुहुनेछ यो कुरा म तपाईँलाई जानकारी गराए 9868309940 नम्बरमा अब कमेन्ट वाचनतर्फ लाग्छु ब्याकग्राउन्ड टोन अलिक कम गर्नु ल प्राविम मित्र र यति बेला कमेन्ट छ हामीलाई रमाइलो कार्यक्रम भन्नुभएको छ सानो मुखिया हुनुपर्छ सायद होइन र यति बेला हामीलाई अङ्कित सिंहले हेलो दाजु दर्शन नमस्ते म पनि सुनिराखेको छु गुल्मीबाट मलाई अङ्कित भनेर चिन्ने नचिन्ने सबैलाई सम्झेको छु भन्नुभएको छ विनोद बडुवालले हेलो हजुर नमस्ते म पनि सुन्दैछु रामेछाप सल्लीबाट विनोद बडुवाल हो नि कार्यक्रम सुन्दैछु भन्नुभएको छ यसै क्रममा धेरै राम्रो छ कार्यक्रम म पनि सुन्दैछु ल भन्नुभएको छ दिपेन्द्र बीएमले यति बेला फोन आएको छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट तनहुँबाट बोलेको भन्नुभयो नामै भन्नुभएन फोनै काटिदिनुभयो कृपया फोन काट्ने गरी सहभागिता नजनाइदिनुहोला है अनि आउने बेलामा म तनहुँबाट मात्रै भन्नुभन्दा तनहुँबाट यो नाम गरेको व्यक्ति बोल्दैछु भनिदिनु भने असाध्यै राम्रो हुन्छ है म तपाईँलाई आग्रह गर्छु 9868309040 फोन डायल गर्नुहोला अर्को साथी हुनुहुन्छ के छ साथी हुनुहुन्छ नमस्कार हजुर कृपया मिस कल नगर्नुहोला साथीहरू मिस कल गर्नको लागि हामीले नम्बर छोडेका होइनौ फोन गर्नको लागि नम्बर छोडेका हौ र तपाईँलाई र अक्षरबाट गीत गाउन आउँछ भने फोन डायल गर्नुहोला अन्यथा कार्यक्रमलाई सुनेर पनि साथ दिन सकिन्छ मिस कल गर्नुपर्छ भन्ने नै छैन है तसर्थ तपाईँले सकिन्छ फोन गर्नु सकिँदैन मिस कल चाहिँ नगरिदिनुहोस् त्यति बेला साथी नमस्कार हजुर प्रेरणा मगर बागलुङबाट अनि के छ प्रेरणाजी खबर तपाईँको अनि कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ जानकारी छ कि छैन तपाईँलाई अब त्यही तपाईँले सुन्नु भएकै रहेछ र अक्षरबाट गीत गाउनुहोस् ल

ومن أرسل

0: अहो यति नै हो
1: हजुर
0: ल यो बाटो पार्नु भएको छ अब आउने साथीको लागि होइन त हुन्छ फेरिको बसाइमा आउनुहोला बिदा गर्छौ नमस्ते प्रेरणा मगेर आउनु भएको थियो बागलुङबाट उहाँले य अक्षर पार्नु भएको छ अब आउने साथीको लागि 9868309440 य अक्षरबाट गीत गाउनको लागि आउनुहोला यति बेला हामीलाई मुस्कान केसीले कमेन्ट गर्नु भएको छ हेलो हाई दर्शन नमस्ते मिस अल फ्रेन्ड अर्थात सबै साथीहरूलाई सम्झेको छु भन्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु सौरभ केसीले हेलो दादा नमस्ते बागचौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ नवीन श्रेष्ठले लेख्नुहुन्छ दिवाकालीन नमस्कार दाई खोटाङबाट सुन्दैछु नवीन श्रेष्ठ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा नमस्ते हजुर भन्नुभएको छ हामीलाई निशा थुकरले नमस्ते हजुर भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ दर्शन नमस्ते म टिकाराम सुनवार रामेछाप घर भैहाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ निशुट झाँक्री मगरले सुन्दैछु ल मनी भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा पूर्ण बहादुर मगरले लेख्नुहुन्छ दिवाकालीन नमस्कार हजुर मेरो घर रुन्टीगढी 9 म अहिले मलेसियामा छु सम्झिनु पर्दा भनेर मलाई पूर्ण बहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अभागी सृजनाले लेख्नुहुन्छ हेलो दर्शन नमस्ते म सृजना विश्वकर्मा घर धनकुटा हाल कुवेत साथीहरू सम्झिनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु र अब के छ साथी आउनु भएको छ आउनुहोला साथीहरू फटाफट फोन डायल गर्नुहोला य अक्षरबाट गीत गाउनका लागि भन्दै अब गीत राख्छु तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: कमलाई मा कम्युनिट गर्नु भएको छ यति बेला साथी नमस्कार हजुर
1: नमस्कार दादा
0: को बोल्नु भएको आबाट
1: म गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छी
0: मुना घिमिरे कान्छी हैन
1: हजुर हजुर
0: गोर्खा कुन ठाउँबाट
1: हजुरकोटबाट
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो कुन माध्यमबाट हामीलाई सुन्नुभयो तपाईँले बन्दीपुर एफएमबाट सुन्नुभयो होला आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ थाहा छ तपाईँलाई ल यो अक्षरबाट गीत गाउनुहोस् बुढो एक क ख ग य भनेको छु त मैले य भने ए भने छैन यो य या ये यी अब केबाट गाउनुहुन्छ
1: त्यस्तै छ कहानी परदेशीको भन्ने गीत गाउन मिल्छ नि
0: यो यस्तै छ कहानी हुन्छ
1: गाउनुहोस् मेट्दैन गाउँ देशीको यो भन्छौ घरको छानो तिम्रेर छाला सुन्दर माथि चाहिँ फर्की आउ

0: पत्याउने यति नै
1: अहिलेसम्म कोही छैनन् पत्याउने होइन नानी मायालाई पत्याउने मान्छे कोही भएनन् हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अब न अक्षर पार्नु भएको छ क्यारे होइन हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते
0: नमस्ते
1: 51 मिनट गइसकेको छ अब आउनु भयो भने साथीहरू अन्तिम एकजनासँग हामी कुराकानी गर्न सक्छौ न अक्षरबाट गीत गाउनका लागि फोन गर्नुहोला साथीहरू आउँदै गर्नुहुन्छ म कमेन्ट वाचन गरिहाल्छु किनभने साथीहरू आउनुभयो भने कमेन्ट गर्ने समय कमेन्ट वाचन गर्ने समय रहन नरहन सक्छ सन्तोष गुरुङले कमेन्ट गर्नु भएको छ म पनि सुन्दैछु है तनहुँ दमौलीबाट भन्नुभएको छ यति बेला मिडिया प्रेमी राई अनिसाले पनि कार्यक्रम सुन्दैछु इटहरीबाट भन्नुभएको छ सबैलाई सम्झना भन्नुभएको छ अब दुईवटा कमेन्ट छन् त्यो कमेन्टहरू म वाचन गरिदिइहाल्छु देलु यम्फू राईले हेलो गुड आफ्टरनुन म पनि सुन्दैछु मोरङबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र अन्तिम कमेन्ट छ बसन्ती खड्काले दाई म पनि सुन्दैछु रोल्पाबाट है भन्नुभएको छ साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्ते नमस्ते
1: को बोल्नु भुकाबाट
2: दाङबाट खुपिल्टेकेसी
1: दाङ कुन ठाउँबाट तपाईँको वास्तविक नाम के पो भन्नुभएको थियो अरे मैले त बिर्सेँ कि
2: कतिपल्ट भन्ने वास्तविक रेशम हो रेशम
1: ए रेशम केसी रेशम केसी लास्टमा खुपिल्टे होइन
2: हजुर
1: खुपिल्टो परेको बाटो जस्तै खपिल्टे तपाईँ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ खुपिल्टे रेशमजी आज कुन अक्षर परेको छ जानकारी छ
2: न अक्षर जस्तै लाग्छ
1: ल न अक्षरबाटै गाउनुहोस्
2: नरे ताउनु सानो कुरैमा आज मोगली धरौ भोलि त बसमा सरर गुटुल गुटै तुलसी पुरैमा टिकट क्याटे कहाँ त जाने सन्चै छौ के कस्तो छ सान्नले नरिसाउन सानो कुरैमा आज मोगली झरौ भोलि त बसमा तरर गुटुल गुटै तुलसी पुरैमा कहाँ त जाने सन्चै छौ के कस्तो छ सन्नले नरिसाउन सानो कुरैमा आज मोगली झरौ भोलि त बसमा तरर गुटुल गुटै तुलसी पुरैमा
1: ल हुन्छ फेरिको बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते अब अन्तिममा म अक्षर छोड्नु भएको छ म अक्षरबाट माया दिएकै हो भन्ने गीत छोड्दै हामी कार्यक्रमबाट बिदा हुनुपर्ने हुन्छ र यति बेला हामीलाई भावना मगरले लेख्नुहुन्छ हेलो दायद नमस्ते म पनि सुन्दैछु भन्नुभएको छ कहाँबाट भन्नुभयो उहाँले इन्डियाबाट हो सबैमा सम्झना भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा 48 सेयर भएको छ कसले सेयर गर्नुभयो त भन्ने कुरा भावना मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा धेरै ठाउँमा भावना मगरले नै कार्यक्रमलाई सेयर गर्नुभएको छ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु र अन्तिममा जाँदा जाँदै तपाईँलाई कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ जसका लागि 98644 फोन गर्नुहोला 9864417298 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुर्थोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। नेपाल विश्व स्वास्थ्य संगठनको 79 औं विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ। स्विजरल्याण्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार जेनेभास्थित पालडे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्रमा अझै नेपालका तर्फबाट स्वास्थ्य मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। स्वास्थ्य मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न 12 उपसमिति गठन गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज 12 उपसमिति गठन गर्नुभएको हो। उहाँले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डाक्टर गोपाल दहित सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि विपद व्यवस्थापन उपसमितिमा मानबहादुर थापा पूर्व तयारी उद्धार तथा पुनर्स्थापनाका लागि मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अंसारीलाई जिम्मेवारी दिनुभएको छ। यसै गरी सूचना प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा इन्जिनियर दिपेश विष्ट निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत पूर्वाधार विकास अवधारणा उपसमितिमा इन्जिनियर अमृत गेवाली उद्यमशीलता नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा र शिक्षालय नीति उपसमितिमा डाक्टर कृष्ण प्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ। यसै गरी विज्ञान केन्द्र उपसमितिमा प्रकाश रामेछानी जातीय विभेद विरूद्ध सचेतना उपसमितिमा एलिजा ढकाल डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रीन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। उहाँले आन्तरिक आचार संहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा माफी मागेको छ। मन्त्रालयले इरानको स्थानीय अदालतमा झा विरूद्ध मुद्दा विचाराधीन रहेको र झा रिहा भएको भन्दै यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले सार्वजनिक गरेको विज्ञप्तिप्रति माफी मागेको हो। मन्त्रालयले झा हाल इरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरानबीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनुभन्दा अगावै जनवरीको शुरूमा झा सहित अन्य 6 जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्यूसियम टापुबाट नियन्त्रणमा लिएको थियो। त्यसअघि गत अप्रेल 15 इरानका लागि नेपाली अन्टररी कन्सल सहाराम सायन्तियाले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र उनको रिहाई पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाउनु भएको थियो। सोही गलत सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरवा रूपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जग्गाको नयाँ श्रेष्ठता कायम गरी नामसारी गर्ने परियोजनार्थ सेवाग्राहीसँग 2 लाख रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि खाम्चालाई पक्राउ गरेको थियो। नायब सुब्बा खाम्चाले घुस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिमाना र कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन
2: दुखेको छ त? खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो। दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्पा में जानुहोस् निको हुना।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दात सुविधा बनाउने,
5: नदुखै दात निकाल्ने,
1: दुखीको दात जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 3918 98095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष

0: थाहा छ।
1: अब के गर्ने?
2: अब के गर्ने रे? सिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
1: आया मम्मी दादु, क्यों म त खाना खान नि सक्दिन।
8: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: हाम्रो लागि माइलका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुनो बेला खेमृदे गरम ओगोद्री जेउ बेला सुन फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाले वातावरण मिले बेला खेप्ता असर चुने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मुक्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज गिने गिने लापरवाही सुन चाउसो खेलगेमा दुख हिमुगेको ठेल मेलाकी नाते जन धनी मे खेप्पा छुटी ताउ खोकाई
1: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले अनुगमन दिने व्यवस्था
0: चौसौला खोले लिएजु अब नजिरे बनाए गेम गेजम लिएके
1: वन जङ्गल जुलिसी घेम बारी ल बाली माली चिउला चिउली झ्याक्रा चाउसो छिने चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेलाइ गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी थिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो

0: फोन आयो।
1: दीदी
2: डिविजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ले वा बोक्रा जित्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले उनी कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्थान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोबर चाहियो नि।
6: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
5: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
6: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
7: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
6: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरे छु, राम्रो घर पाइने होइन।
0: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
5: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
6: ओहो साथी, यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
0: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479197 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
7: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095826605
7: र 98103940।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जोलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन। जे सुधै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुन लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
6: होइन, के भाछ र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो यदि तपाईलाई पनि समस्या छ भने तपाईकै शहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हातखुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
7: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
6: ल बुढा तपाईलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यही बाटो गएर ल्याउनु न
7: ल उसो भए म सामान लिन गइहाले
6: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
6: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
9: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
9: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
10: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
9: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना ठेगाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
9: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
9: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
9: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
10: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

आदरणीय रोल्पावासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौं। रोल्पा नगरपालिकाको कारणले

0: यो निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुनिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सही दाल में होला दाना हाल दो नानी
1: खाई युवा तो दादा से कोई ना कोई ये देखी बंदा से दाना से ना कहाँ बदले आओगे और बने का ये बुरा ले तू ने कम ना उन्नत बने तो दिमाग खराब
0: ओहो बुशुक के दिल से तू जल जल दिमाग तू नहीं खेलना जी कोई रुदा इस तरह बारे दाना ले रहा हो तो
2: लौका गिरिला सब चल्ला लेखाने दाना पाइने रहेछ
1: दुनु जमाई दाना लिनु
2: लाला जन्दा
3: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेट्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9857 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान टुडीखेल रोल्पा
4: के तपाईको हातको औलाहरु दुख्ने र सुन्निने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने जोड्ने दुख्ने ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
5: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825916770 9848076770 9558843123 समयमै उपचार गरौं स्वस्थ जीवन बाँचौं सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं
6: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा
4: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz राम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू, प्रतिनिधि सभामा नयाँ नियमावली पेश। अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएको परराष्ट्रले माफी माग्यो। नेप्सी सामान्य घट्यो, कारोबार रकम 2.5 अर्ब पनि पुगेन। करदाता सम्बन्धी कार्यक्रम खुमेल रोल्पामा सम्पन्न, वैशाख महिनामा रोल्पामा 19 मुद्दा दर्ता, ट्राफिक कार्यवाहीबाट 1,65,000 राजस्व संकलन, रूकुम पश्चिम मालफत्र आयोजना पूरा गर्न सरकारलाई सांसद शर्माको ध्यान आकर्षण। दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्री आचार्यसँग छलफल, ऐरावतीमा सञ्चालित हेफर परियोजनाको फिल्ड स्तरीय समीक्षा। र ट्रम्प फर्किए लगतै चीन जाँदै पुटिन, स्कटल्याण्डलाई हराउँदै नेपाल लीग 2 को 5 औं स्थानमा उक्लियो।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिवाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0941 र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिवाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिवाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू सम्बन्धी प्रसंगबाट। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 जना पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 जनाले 9,99,716 रूपियाँ, पशुपति सहकारीका 7 जनाले 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनाले 3,00,000 68,035 रूपियाँ गरी कुल 14,00,000 रूपियाँ फिर्ता पाएका छन्। यसअघि घोषणा गरिएका अनुसार समितिले आजदेखि 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितहरूलाई पैसा फिर्ता दिने काम शुरू भएको हो। 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई कर्मैसँग रकम फिर्ता गर्दै लैजाने समितिले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। ती मध्ये धेरै जसो साना बचतकर्ता रहेका छन्। 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा धेरै रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 रूपियाँ भन्दा धेरै बचत गर्ने 18,000 जना रहेको समितिले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले मिनी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावली नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाब दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू

0: छात्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाई भइ नसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सृजना भएको अन्य प्रति क्षमा मागेको हो। त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झा अवैध सामान तस्करी एवं ओसार पसारको आरोपमा पक्राउ परेका थिए। अमेरिका, इजरायल र इरान बीच भएको गएको फेब्रुअरी 28 तारीकमा द्वन्द शुरू हुनु अगाडि नै झा सहित 6 विदेशीलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो। हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.03 अंकले घटेर 2730.91 बिन्दुमा झरेको छ। आज बैंक, विकास बैंक, जलविद्युत लगानी अन्य बाहेक सबै समूहको सूचक घटेको छ। आज 132 कम्पनीको शेयर घटेकोमा 119 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज निर्फा ऊर्जा ऋण पत्रको शेयर 5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन इंगुआ हाइड्रो पावरको शेयर 8% भन्दा धेरैले बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.9 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीका 58,28,000 किता शेयर 2.45 अर्ब रूपैयाँमा किनबेच कारोबार भएको छ। तपाईंले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि करदाता सम्बन्धी कार्यक्रम खुमेल रोल्पामा सम्पन्न। वैशाख महिनामा रोल्पामा 19 मुद्दा दर्ता, ट्राफिक कार्यवाहीबाट 1,65,000 राजस्व संकलन, रूकुम पश्चिमालापत्र आयोजना पूरा गर्न सरकारलाई सांसद शर्माको ध्यान आकर्षण लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9905-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ट्ज।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, नगरपालिकाभित्र रहेका करदाताहरूलाई करदाता सम्बन्धी कार्यक्रम खुमेल रोल्पामा सम्पन्न भएको छ। कार्यवाहक वडाध्यक्ष लीला बहादुर रोखाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापा घरतीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, कोष तथा लेखा नियन्त्रक हुमबहादुर सारूमगर, राष्ट्रिय मावि खुमेलका प्र महेन्द्र रोका, वडा सदस्य प्रेमा थापा, वडा सदस्य तिला नेपाली, करदाताहरू, नगरपालिकाका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन राजस्व शाखा प्रमुख

बहादुर केसीले गर्नुभएको थियो। कार्यक्रमको उद्देश्य शहीद स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकारी घिमिरेले राख्नु भएको थियो। कार्यक्रममा राष्ट्रिय मावि खुमेल रोल्पाको हलमा सम्पन्न भएको हो। कार्यक्रममा कोष नियन्त्रक हुम बहादुर शारू मगर र नगरपालिका राजस्व शाखा प्रमुख हरिबहादुर केसीले प्रशिक्षण दिनुभएको छ। कार्यक्रममा खुमेल सादुबाटो पोखरा लम्पुजा लगायतका क्षेत्रबाट व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसाय कर प्रणाली दर्ता प्रक्रिया नवीकरण प्रक्रिया हाल रोल्पा नगरपालिका र खुमेल वडाभित्र रहेका व्यवसायी करदाताहरूको अवस्था लगायतका विषयमा प्रशिक्षण दिइएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले वैशाख महिनाको आफ्नो विस्तृत मासिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयमा आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जिल्लाको समग्र सुरक्षा अवस्था, दर्ता भएका मुद्दा, महिला तथा बाल बालिका सम्बन्धी निवेदन, सवारी दुर्घटना, ट्राफिक कार्यवाही र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका गतिविधिको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत तथ्याङ्क अनुसार वैशाख महिनाभर जिल्लाभर जम्मा 19 मुद्दा दर्ता भएका छन्, जसमध्ये 12 प्रतिवादी पक्राउ परेका उहाँले बताउनु भएको थियो। कार्यक्रम कार्यगत रूपमा सबैभन्दा बढ़ी इलाका प्रहरी कार्यालय घरती गाउँमा 7 मुद्दा दर्ता भएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पामा 5, इलाका प्रहरी कार्यालय होलिनीमा 4 र ईपरका सुलीचोरमा 3 मुद्दा दर्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ। दर्ता भएका प्रमुख मुद्दाहरूमा झुण्डेर आत्महत्याका 6 र भवितव्य ज्यानका 4 रहेका छन्। त्यस्तै जबरजस्तीकरणीका 2 तथा कर्तव्य ज्यान, बैंकिङ कसुर, अभद्र व्यवहार, सवारी ज्यान, फुटकर ज्यान, भेदभाव तथा अन्य अपमान जन्य व्यवहार र सवारीबाट भवितव्य 1-1 मुद्दा दर्ता भएको उहाँले बताउनु भएको छ। वैशाख महिनामा कुनै पनि पुराना फरार प्रतिवादी भने पक्राउ नपरेको जानकारी दिनुभएको छ। वैशाख महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घरेलु हिंसा र अन्य हिंसा गरी जम्मा 21 निवेदन दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। घरेलु हिंसा सम्बन्धी जम्मा 14 मुद्दा निवेदन परेकोमा 6 छलफल मार्फत मिलापत्र गराइएको, 1 अदालत पठाइएको र 7 निवेदन चालू अवस्थामा रहेको उहाँले बताउनु भएको छ। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष खुबिना सुनारी बगर, नागरिक दैनिक रोल्पाका प्रतिनिधि दिनेश सुवेदी लगायत रोल्पा जिल्लामा संचालित मीडियाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। रूकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनि जिल्लामा अलपत्र अवस्थामा रहेका आयोजनाको पूर्णताको माग गर्नुभएको छ। आज संसदको शून्य समयमा बोल्दै उहाँले जिल्लामा विभिन्न आयोजनाहरू अलपत्र अवस्थामा रहेको भन्दै उक्त आयोजनाहरूको पूर्णताका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो हो। संघीय सरकारको माताहतमा रहेका जिल्लाका अति आवश्यक आयोजनाहरू समयमै सम्पन्न नहुँदा जनताले स्वास्थ्य बिहोर्नु परेको भन्दै उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको चौरजारी भेरी पुल, ठुरी भेरीको रगदा र सारेभेरीको मेघा सड़क पुल अलपत्र परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। त्यस्तै मुसिकोट चौखाबाङ सड़क समेत अलपत्र अवस्थामा रहेको भन्दै उहाँले अलपत्र अवस्थामा रहेका यस्ता अन्य आयोजनाको समयमै निर्माण सम्पन्न गर्न सरकारलाई ध्यान आकर्षण गराउनु भएको हो। उहाँले स्वास्थ्य बीमाको रकम उपलब्ध गराउन समेत सरकार समक्ष माग गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले जिल्लाका अस्पताललाई 11 करोड़ भुक्तानी नगर्दा अस्पताल संचालनमा समस्या भएको भन्दै उहाँले तत्काल दावी रकम भुक्तानी गर्न समेत सरकारको ध्यान आकर्षण गराउनु भएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्वेत नारायण आचार्यले किसान उत्पादन गरेको दुग्ध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यान आकर्षण गराउनु भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखरी दाङमा दुग्ध विकास संस्थान लुम्बिनी
दुग्ध परिवितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग आज भएको छलफलमा मुख्यमन्त्री आचार्यले दुध सहज रूपमा खरिद गर्नुपर्ने र किसानलाई समयमा नै भुक्तानी गर्न ध्यान आकर्षण गराउनु भएको हो। सो अवसरमा दुग्ध वितरण आयोजनाको क्षमता विस्तार सम्बन्धी प्रस्ताव पेश गरेको थियो। मुख्यमन्त्री आचार्यले उत्पादन हुने सामग्री विविधीकरण गरी उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले दुग्ध विकास संस्थानका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध परियोजना आयोजना भुटोलले क्षमता विस्तार आयोजना प्रस्ताव गरेको छ। आयोजना प्रमुख कृष्ण प्रसाद अर्यालले प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्ताव अनुसार आयोजनाको संकलन उत्पादन युटिलिटी ढुवानी तथा बजारीकरण क्षमता विस्तार गरी दैनिक 25,000 लिटर दुग्ध व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। हाल आयोजनाले फलास सिजनमा दैनिक 15,000 देखि 20,000 लिटर र लिन सिजनमा 7,000 देखि 10,000 लिटरसम्म संकलन गर्दै आएको जनाएको छ। दुग्ध विकास संस्थानले हाल देशभर करिब 800 दुग्ध उत्पादक सहकारी मार्फत दैनिक 1,50,000 लिटर दूध खरीद गर्दै आएको छ। यसबाट करिब 1,00,000 कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने 10,000 भन्दा बढ़ी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। बुटवलमा 2046 सालमा स्थापना भएको लुम्बिनी दुग्ध वितरण आयोजनाको संकलन क्षेत्र रूपन्देही नवलपरासी नवलपुर कपिल वस्तु र गुल्मी रहेका छन्। आयोजनाले बुटवल भैरवा पाल्पा नवलपरासी नारायणघाट र पोखरामा दुग्ध तथा दुग्ध पदार्थको बजारीकरण गर्दै आएको छ। आयोजनाले पुराना मेसिनरी सीमित प्रशोधन क्षमता बजारीकरणका साधनको अभाव तथा उत्पादन विविधीकरणमा समस्या रहेको उल्लेख गर्दै नयाँ उपकरण तथा पूर्वाधार विस्तारको आवश्यकता उलाएको छ। प्रस्तावित आयोजना अन्तर्गत खुवा बनाउने मेसिन बाइलर होमोन नाइजर अटोमेटिक बेटर प्याकिङ मेसिन दही फिलिङ मेसिन आइसक्रीम तथा कुल्फी प्लान्ट डेलिभरी भ्यान र 20 टन क्षमताको बटर कोल्ड स्टोर स्थापना गर्ने योजना समावेश गरेको छ। प्रस्तावित कार्यान्वयनपछि दुग्ध प्रशोधन क्षमता प्रति घण्टा 3,000 लिटरबाट 5,000 लिटर पुग्ने लाभान्वित कृषि परिवार 6,000बाट 8,000 पुग्ने तथा दैनिक दुग्ध खपत 5,000 लिटरबाट 8,000 लिटर पुग्ने अपेक्षा गरिएको छ। प्युठानको ऐरावती गाउँपालिकामा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको फिल्ड स्तरीय समीक्षा गरिएको छ। ऐरावती गाउँपालिका 5 को पकला पिकनिक पार्कमा हिजो आइतबार परियोजनाको फिल्ड स्तरीय समीक्षा गरिएको हो। मल्लरानी गाउँ ग्रामीण विकास सरकार केन्द्रका अध्यक्ष निरजला कर्माचार्यको अध्यक्षता तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा परियोजनाका संयोजक सामाजिक परिचालक र फिल्ड प्राविधिकको प्रस्तुतिकरण रहेको थियो। उनीहरूले परियोजनाले यस आर्थिक वर्षमा गरेका गतिविधि उपलब्धि र चुनौतीका विषयहरू प्रस्तुत गरेका छन्। 2079 माघ 16 गतेदेखि परियोजना लागू भएको गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनु भएको छ। 48 महिने परियोजनामा गाउँपालिकाले 4,90,00,000 र हेफर प्रोजेक्ट नेपालले 2,10,00,000 रूपियाँ लगानी गर्ने सम्झौता भए अनुसार काम भइरहेको छ। साथै हेफर इन्टरनेशनल नेपाल संघको साझेदारीका स्वस्थ माटो परियोजना समेत सञ्चालन भएको छ। कार्यक्रममा प्रमुख अतिथि ऐरावती गाउँपालिकाका अध्यक्ष नवीन विक्रम शाहले परियोजनाका उपलब्धिलाई दिगो बनाउन ऐरावती सामाजिक महिला उद्यम सहकारी स्थापना गरिएको उल्लेख गर्दै दिगोपनका लागि पालिका प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले परियोजना सञ्चालनका क्रममा आएका चुनौतीलाई छलफलको माध्यमबाट समाधान गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठको स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन परियोजना संयोजक नारायण लाल श्रेष्ठले गर्नुभएको छ।
अब देश बाहिरको समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगतै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति शी जिनपिङको नियन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यसअघि ट्रम्पले यही मे 13 देखि 15 सम्म चीनको भ्रमण गर्नुभएको थियो। झण्डै 1 दशक पछि भएको अमेरिकी राष्ट्रपति चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नु हुने भएको छ। भ्रमणमा पुटिन र शी जिनपिङले त्रिपक्षीय सम्बन्ध, चीन र रूस बीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तरिका र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने चीनिया विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दुई देशले उच्च स्तरीय संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइराखेका खबरमा उल्लेख छ। रूससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिममा देशहरूका लागि चिन्ताको विषय बनेको छ। विशेष गरी रूसले युक्रेनका आक्रमण शुरू गरेदेखि दुई देश नजिकैका छन्। शी र पुटिन बीच 40 भन्दा धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका द गार्जियनले लेखेको छ। सन् 2022 यता चीन र रूसको द्विपक्षीय व्यापार कीर्तिमानी स्तरमा पुगेको छ। रूसले कुल निर्यातको 1/4 भन्दा धेरै हिस्सा चीनले ओगटेको छ। अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपाल स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेलले नट आउट, 74 ईशान पाण्डेले 55 रन बनाए। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलका पाण्डेको यो पहिलो अर्ध शतक हो। तेस्रो विकेटका लागि रोहित र ईशानले 104 रनको साझेदारी गरे। स्कटल्याण्डका मार्क वाटले 2 विकेट लिएका छन्। यसअघि किर्तिपुरको त्रिवे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। स्कटल्याण्डका ब्रान्ड म्याकमुनले 74, माइकल इङ्लिन्सले 51 रन बनाएका छन्। नेपालका ललित राजवंशीले 4, सन्दीप लामिछानेले 3 विकेट लिएका छन्। यो जितसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 औं स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा छ र अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो स्थानमा रहेको छ। किर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। आजको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी समेत बनेका हुन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू, प्रतिनिधि सभामा नयाँ नियमावली पेश। अमृत झारिया भएको भनी गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो। निश्चित सामान्य घट्यो, कारोबार रकम 2.5 अर्ब पनि पुगेन। करदाता सम्बन्धी कार्यक्रम रुखुमेल रोल्पामा सम्पन्न। वैशाख महिनामा रोल्पामा 19 मुद्दा दर्ता, ट्राफिक कार्यवाहीबाट 1,65,000 राजस्व संकलन। रुकुम पश्चिममा अलपत्र आयोजना पूरा गर्न सरकारलाई सांसद शर्माको ध्यानकर्षण। दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे मुख्यमन्त्री आचार्यसँग छलफल। ऐरावतीमा संचालित हेफर परियोजनाको फिल्ड स्तरीय समीक्षा। र ट्रम्प फर्किए लगतै चीन जाँदै पुटिन, स्कटल्याण्डलाई हराउँदै नेपाल लीग दुईको 5 औं स्थानमा उक्लियो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट
jalzalapress.com तथा facebook.com/radiojalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेल समक लागि प्राविधिक साथी रीतालाई धन्यवाद दिदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईको मनको आवाज रेडियो जलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरी रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाई जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: प्रदेश तथा जिल्ला स्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचार प्रसार गरेर स्थानीय हस्तकला उद्यमीहरूलाई बजार पहुँचमा सहयोग पुर्याउनका साथै हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजन गर्न लागिएको बताइएको छ। साथै जिल्ला संघहरूको सबलीकरणमा सहयोग पुर्याउनु, हस्तकला उद्योग व्यवसायबाट आय आर्जन र रोजगारीको अवसर वृद्धि गर्नु, स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्नु, हस्तकला उत्पादन र परम्परागत परिकारको व्यावसायिक विकासमा सहयोग गर्नु, स्थानीय कला संस्कृति र परम्परागत शिल्पको संरक्षण र प्रवर्धन गर्नु, आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग गर्नु रहेको समेत उहाँसँगको भनाई छ। मेलामा हस्तकला प्रदर्शनी तथा बिक्री, सांस्कृतिक कार्यक्रम, स्थानीय उद्योगी कलाकार, कालीगढ़को शिव प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकारको स्वाद पस्कने कार्यक्रम पनि छ। मेलामा काठमाडौँ उपत्यका भित्रका जिल्ला सहित पूर्वको संखुवासभा, काठमाडौँ नजिकै मकवानपुर, त्यसदेखि पश्चिमको दाङ, सुदूरपश्चिमको बाजुरा, पूर्वकै ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रे पलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ आदि जिल्लाबाट त्यहाँका स्थानीय जिल्ला संघले भाग लिने बताइएको छ। मेलामा मेड इन नेपाल र मेड इन नेपालको अवधारणा अनुसार यो मेक इन नेपाल र मेड इन नेपालको चाहिँ अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुका 70 स्थल राखेर वस्तु तथा सेवा प्रदर्शन गर्न लागि हो। यही महिनाको 8-10 गतेसम्म काठमाडौँमा यस्तो प्रदर्शनी हुनेछ जसमा हस्तकला सामग्री प्रदर्शन हुनेछ। यसले हस्तकलालाई अझ प्रवर्धन गर्नेछ। यसले स्थानीय सिप भएकाहरूलाई जागरको अभिवृद्धि गर्नेछ। कार्यक्रमका पहिलो सहभागी, हेलो,
1: नमस्कार जोजुलपा।
0: नमस्कार जोजुलपा, स्वागत छ तपाईँलाई।
1: हजुर, धेरै धेरै धन्यवाद छ।
0: को बोल्नुभयो, परिचय सुनाइदिनुहोस् न।
1: म यहाँ निवरत सुनाबाट।
0: ए, राजेन्द्र नकर्मी।
1: हजुर हजुर,
0: आराम हुनुहुन्छ राजेन्द्र?
1: आरामै छ हजुर, आरामै छ।
0: सब कुरा भोक्तभोगी कुरा छँदैछन्। आजलाई खुसी ल्याउनु भयो कि बेखुसी सुनाउनुहोस्?
1: अब खुसीकै कुरा सुनाउनु पर्छ। अरू अरू के अलिअलि पहिला प्राचीन कालमा भएका कुराहरू पनि छन् होइन?
0: हजुर,
1: अब हजुरले भन्नुभयो भौतिक वस्तु विकासको लागि जति पनि प्रबन्धक छ अहिले यो अवस्थामा चाहिँ नि, पहिला 35 अगाडि चाहिँ टुटखेलमा चाहिँ अब त्यो बेलाको कुरा हो, सम्झिनु पर्दाखेरि जति पनि उद्योगहरू छन् त्यो उद्योगहरू चाहिँ वर्षको एकचोटि टुटखेलमा ल्याएर देखाइन्थ्यो होइन? अब आजकल त्यो चाहिँ नि उद्योग त धेरै चाहिँ नभएको कारणले हो,
0: वर्षको एकफेर चाहिँ त्यस्ता उत्पादन देखाइन्थ्यो
1: देखाइन्थ्यो त्यो अब वीरेन्द्र सरकार हुँदाखेरि होइन? त्यो जन्मोत्सवमा चाहिँ उहाँको चाहिँ अनि प्राइज पुरस्कार पनि दिन्थ्यो है। त्यसपछि चाहिँ त्यस्तो चाहिँ नि अब विकास लक्ष्यहरू हामीले देख्न पाएन, के कति चाहिँ उद्योगहरू छ थाहा पनि भएन अहिले है। त्यो पनि परनिर्भर त भयो, विदेशबाटै ल्याएर चाहिँ सामान उपभोग गर्ने भयो होइन? अहिले अब हाम्रो देशमा एउटा सानो सियोको कुरा आउँछ, सियो बनाउन सके छैन है, तर ठुल्ठुला भाषण सुनिन्थ्यो। अब चाहिँ नयाँ युगले चाहिँ के गर्ने हो, अब जेएनजी आन्दोलन पछि चाहिँ नयाँ सरकार बन्नेछ, बनिसक्यो। यो बेला चाहिँ विज्ञान तर्फ पनि अब वैज्ञानिकहरूलाई चाहिँ एउटा ठाउँ मन्त्रालयको चाहिँ अहिले व्यवस्था गरिएको छ होइन? अहिले यो अवस्थामा चाहिँ हामीले जेएनजी जति पनि युवा वर्गहरू बाहिर पठाउने भन्दा पनि यहीँ चाहिँ उहाँलाई चाहिँ के तरिकाले उहाँले वैज्ञानिक तर्फ चाहिँ लाग्दाखेरि उहाँले सिकाइतिर चाहिँ ज्ञान प्राप्त गर्न सकिन्छ, यो चाहिँ हामीले उहाँलाई ठाउँ दिनै पर्छ। जानु त विदेशतिर पनि जानुपर्छ, तर विदेश गएर पनि तपाईँको काम आफूले सिकेर आफ्नै देश फर्केर चाहिँ नि अब आफ्नो देश विकासको लागि पनि अब यो विचार ल्याउन पाएको भए अब उहाँलाई पनि आफ्नो देश आफ्नो राष्ट्रलाई चाहिँ माया दया चाहिँ हुने हो कि धेरै चाहिँ पलायन भएर चाहिँ विदेशतिर जान्छ, आखिरमा चाहिँ यहाँ अहिलेको अवस्था अब बुढाबुढीहरू आमा बाबालाई धेरै दुःखको अवस्था छ, एउटा दुईटा छोराछोरी हुन्छ त्यो पनि विदेशतिर लागेपछि त गाउँ घर सहरतिर सबै ठाउँमा चाहिँ धेरै समस्या छ।

0: त्यसले गर्दा अत्यन्त महत्वपूर्ण कार्यक्रम छ। म समय लिएर यहाँलाई यो विषयमा राख्ने अनुमति पनि चाहन्छु पछि। धन्यवाद।
1: नमस्कार। पुष्पराज सापकोटा काठमाडौँबाट, उहाँ सामाजिक क्षेत्रमा र विशेषतः सचेतना अभिवृद्धिमा आफ्ना अनुभवहरू सेयर गर्न निरन्तर हुनुहुन्थ्यो र आज उहाँले टेलिफोन गरिकन यति कुरा सुन्न सुनाउन पायौं। सबैलाई धन्यवाद छ र सबैप्रति हामी आभारी छौं। यसै गरी हाम्रो यो समयलाई उपलब्धिमूलक बनाउनु पर्दछ। विषयवस्तुको गम्भीरताले कहिलेकाहीँ समय कम बेसी लाग्न सक्छ, यसमा अन्यथा कसैले पनि नलिनुहोला। म्याग्दीको बेनी नगरपालिका 5 गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती शुरू भएको छ। अहिले यहाँहरू सबैलाई थाहा छ, पहिला हिमाली क्षेत्रहरूमा हुने स्याउ त्यसको जातले, त्यसको चाहिँ नि यो कृषि अनुसन्धानले, वैज्ञानिकहरूको परीक्षणले तल्ला क्षेत्रहरूमा पनि स्याउ चाहिँ सर्दै सर्दै आएको छ र अहिले हिमालभन्दा तलका फेदीतिरका भूभागहरूमा पनि ठूलो मात्रामा स्याउ खेती भएको छ। हामीले त्यो म्याग्दीको कुरा सुनाइरहेका छौं। प्रवीण कृषि तथा पशुपन्छी फार्म मार्फत 30 रोपनी खेत र पाखो बारीमा स्याउ खेती शुरू भएको हो। फार्मका संचालक यादव पौडेलले स्याउ खेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा स्याउ खेती शुरू गरेको बताउनुभयो। 6 वर्ष सरकारी जागिर गरेपछि 7 वर्ष इराकमा बिताउनुभएका उहाँले बुटवल र काठमाडौँमा केही समय हिमालभन्दा तलका फेदीतिरका भूभागहरूमा पनि ठूलो मात्रामा स्याउ खेती भएको छ। हामीले त्यो म्याग्दीको कुरा सुनाइरहेका छौं। प्रवीण कृषि तथा पशुपन्छी फार्म मार्फत 30 रोपनी खेत र पाखो बारीमा स्याउ खेती शुरू भएको हो। फार्मका संचालक यादव पौडेलले स्याउ खेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा स्याउ खेती शुरू गरेको बताउनुभयो। 6 वर्ष सरकारी जागिर गरेपछि 7 वर्ष इराकमा बिताउनुभएका उहाँले बुटवल र काठमाडौँमा केही समय अहिले हिमालभन्दा तलका फेदीतिरका भूभागहरूमा पनि ठूलो मात्रामा स्याउ खेती भएको छ। हामीले त्यो म्याग्दीको कुरा सुनाइरहेका छौं। प्रवीण कृषि तथा पशुपन्छी फार्म मार्फत 30 रोपनी खेत र पाखो बारीमा स्याउ खेती शुरू भएको हो। फार्मका संचालक यादव पौडेलले स्याउ खेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा स्याउ खेती शुरू गरेको बताउनुभयो। 6 वर्ष सरकारी जागिर गरेपछि 7 वर्ष इराकमा बिताउनुभएका उहाँले बुटवल र काठमाडौँमा केही समय हिमालभन्दा तलका फेदीतिरका भूभागहरूमा पनि ठूलो मात्रामा स्याउ खेती भएको छ। हामीले त्यो म्याग्दीको कुरा सुनाइरहेका छौं। प्रवीण कृषि तथा पशुपन्छी फार्म मार्फत 30 रोपनी खेत र पाखो बारीमा स्याउ खेती शुरू भएको हो। फार्मका संचालक यादव पौडेलले स्याउ खेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा स्याउ खेती शुरू गरेको बताउनुभयो। 6 वर्ष सरकारी जागिर गरेपछि 7 वर्ष इराकमा बिताउनुभएका उहाँले बुटवल र काठमाडौँमा केही समय

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: बाजे के भयो, किन गालामा हात
3: दुखेको छ त? खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू। आज तीनवटा सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87% गणना सम्पन्न। पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।

0: प्राप्त गरौं। प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल आजबाट शुरू भएको छ। यही वैशाख 11 गतेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना गर्ने संविधानको तीन खम्बे अर्थनीति र समाजवाद उन्मुख लक्ष्यलाई समेट्न सक्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पाँच सिद्धान्त र पाँच प्राथमिकता समेटेर रोजगारीको सृजना, शिक्षामा सुधार, स्वास्थ्य, पूर्वाधार विकास, डिजिटल रूपान्तरण तथा सामाजिक न्यायका विषय उल्लेख गरी ल्याइएको सिद्धान्त र प्राथमिकतामा सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले देशमा बेरोजगारी र युवा पलायन बढ़िरहेको, किसानले समयमा नै मल र बिउ नपाउने अवस्था रहेको, सहज स्वास्थ्य सेवा र पहुँच नरहेको तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग वन्य विषय प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद बासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना, पूर्वाधार निर्माण, शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड़ दिँदै संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपण हटाएर समन्वय बढ़ाउन सुझाव दिनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले देशको अर्थतन्त्र कता कुन मोडमा कसरी जाने भनेर स्पष्ट रूपमा आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका खुशबु ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी वर्षका लागि पूरा गर्न सकिने खालका व्यवहारिक विषयमा ध्यान पुग्न नसकेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने, उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको 1% विनियोजन गर्न आग्रह गर्नुभयो। छलफलमा सांसदहरूले उद्योगी व्यवसायीको विश्वास जगाउने, कृषिमा व्यवसायीकरण गर्ने, मुलुकको समग्र अर्थतन्त्रको विकास गर्ने, सुकुम्बासी र अव्यवस्थितको समस्यालाई आवासको ग्यारेन्टी सहित आवश्यक सम्बोधन बजेटका सिद्धान्त तथा प्राथमिकताले गर्न सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ गराउने गरी नियमावली निर्माण गरिएको बताउनुभयो। सभापति पराजुलीले नियमावलीले संसदीय व्यवस्थालाई अझ उत्तरदायी, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउने गरी आएको नियमावलीमा व्यवस्थालाई हटाएर जानुपर्ने बताउनुभयो। छलफलमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्ष बाधक र शत्रु नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षलाई स्थान दिएको छ कि छैन भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार्य नहुने बताउनुभयो। श्रम संस्कृति पार्टी का सांसद आरएन राई ने संसद को नियमावली विशेष कानून का रूप में मानी संविधान भन्दा माथि राख्न नमिल्ने भन्दै नियम 259 संशोधन गर्नुपर्ने बताउनुभयो। राष्ट्रीय स्वतंत्र पार्टी का सांसद यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिश विरूद्ध दायर दर्पिक निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा आपत्ति जनाउनु भएको हो। रासोपाका सांसदहरू ढकाल र बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले न्यायाधीशले कर्तव्य पालनाका सिलसिलामा गरेका न्यायिक कार्यका विषय संसदमा उठाइएको र अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूको अभिव्यक्ति आएको भन्दै विरोध गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कार हत्या मानव तस्करी अन्त्य वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले मानव तस्करबाट कुवेत पुगेर हराइरहेकी नेपाली महिला शर्मिला दर्जीको खोजी गर्न सरकारको ध्यान आकर्षण गराउँदै कुवेत लगायत विभिन्न खाड़ी मुलुकसम्म फैलिएको मानव तस्करीको कार्य रोक्न माग गर्नुभयो। सांसदहरूले भूमिगत विद्युत विस्तार तथा खानेपानी विस्तार गर्ने सम्झौता भएका कम्पनी तथा ठेकेदारहरूले कार्य सम्झौतामा र कार्यक्षेत्रमा निर्माण सामग्रीहरू असरल राख्ने सड़क सुरक्षालाई व्यवस्था गर्ने र खनेका खाडलहरू समयमा नै मर्मत नगर्दा दुर्घटना बढ़ेको तथा जनधनको क्षति भइरहेको भन्दै ध्यान आकर्षण गराउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अर्यालले बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न भागमा नेपाल टेलिकमको टावर विद्युत समस्याका कारण मानिसहरू प्रविधिको प्रयोगबाट वञ्चित हुनु परिरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल शुरू भएको छ। बैठकमा नेपाली कांग्रेसका सांसद नायर दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सृजना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नहेरी साझेदारका रूपमा हेरिनुपर्ने सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना प्रस्तुत गरिएको विनियोजन विधेयकमा कुनै ठोस आर्थिक मार्गचित्र नभएको बताउनुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिकरणलाई समेट्न नसकेको स्थानीय अर्थतन्त्रलाई ध्यान नदिएको भन्दै विधेयकले उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। त्यसै गरी जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीबाट विस्थापित महिला बाल बालिका र वृद्ध वृद्धालाई सम्बोधन गर्ने गरी सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम

0: को रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देशीय सहकारीका 156 र पशुपति सहकारी तथा साना बचतकर्ताले जम्मा गरेको 7 जनाको बचत फिर्ता भएको हो। आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रकम फिर्ता गर्नुपर्नेछ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले सड़क निर्माणमा गुणस्तरीयता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सड़कहरूको स्तर उन्नति र सुरक्षा अभिवृद्धि वैकल्पिक राजमार्ग विकास आयोजना र शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलने खतरा बढ़ेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कंगुबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढ़ाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको सचिव देवकोटाले बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा सरकारको कामको समीक्षा पार्टी सदस्यता नवीकरण र विस्तार पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरियताक्रम संविधान संशोधनका विषय पार्टी कार्यालय भवन निर्माण लगायतका प्रस्ताव पेश भएको जनाइएको छ। बर्दियामा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको छ। भारतको कर्तनिया घाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको संख्या बढ़ेसँगै मानव वन्यजन्तु बीच बढ़न सक्ने द्वन्द कम गर्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: भारतको कतनिया घाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गको रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ़दो क्रममा छ। प्रायजसो वन्यजन्तुको समस्या रहेको खाता क्षेत्रमा बाघ चितुवा लगायतका वन्यजन्तुलाई धपाउन कृत्रिम गन्ध मार्फत नयाँ प्रविधि परीक्षण भइरहेको छ। अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता करिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाए मानव बस्तीमा छिर्ने बाघ तथा चितुवा धपाउन सहज हुने अनुमान गरिएको छ। खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ,
2: खाता क्षेत्रमा नयाँ प्रविधिहरू परीक्षण गरिरहेको छ। त्यो परीक्षणले के देखाउँछ भने बाघ गन्धले क्रस गरेको देखिएन। यो भन्दा पहिला पनि अफ्रिकामा गरेको फिजिलहरू हेरेका छौँ, त्यसमा बाघले रिस्पोन्स गरेको देखाएर त्यो गरी यो काम पनि यस क्षेत्रमा गर्ने र गाउँ बस्तीका मान्छेहरूलाई कसरी सुरक्षित गर्ने भनेर एउटा परीक्षण भइरहेको छ।
1: खाता जैविक मार्ग मानव वन्यजन्तु द्वन्दका दृष्टिले अति नै संवेदनशील मानिन्छ। उक्त क्षेत्रमा मानव वन्यजन्तु बीच सह अस्तित्व बनाउन गत वर्षदेखि नै नयाँ गन्ध प्रविधि पाइलटिङको रूपमा परीक्षण शुरू गरिएको थियो। तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरत प्रसाद भट्ट,
3: विशेष गरी चितुवाको र मानवको द्वन्द्व कम गर्नको लागि कृत्रिम गन्ध राखेर मानवको बस्तीमा बाघ अथवा चितुवा नछिरोस् र उनले चाहिँ मानवसँगको द्वन्द्व कम गरोस् भन्ने हेतुले चाहिँ हामीले यो कार्यक्रम यो वर्षमा हामी गरेका छौँ।
1: प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाहरूले आफ्नो पिसाब मार्फत आधार क्षेत्र निर्धारण गर्छन्। सो क्षेत्रमा अन्य बाघहरू छिर्दैछन्। गन्ध सुकेपछि अर्को बाघको आधार इलाका

0: भएका सम्झेर अरू बाघ अगाडि नबढी फर्कने गर्छन्। त्यसैलाई कपी गरी गन्ध प्रविधि भित्राइएको हो। तराई भूपरिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाह,
1: जुन हाम्रो बाघ अथवा चितुवाले प्राकृतिक रूपमै आफ्नो वासस्थानलाई सिन्धो लगाएर एउटा विशेष प्रकारको गन्ध छोडेर आफ्नो टेरिटोरी मार्किङ गर्ने काम गर्छ, ताकि त्यहाँ चाहिँ त्यो गन्धको कारणले गर्दाखेरि अन्य कुनै अर्को बाघे अथवा चितुवा चाहिँ त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने जुन प्राकृतिक प्रणाली छ, त्यसलाई हामीले चाहिँ नकल गर्दै गन्ध संकेत निष्कर्षमा हामी राष्ट्रको क्याम्पको मार्फतबाट जनावरको चाहिँ यो बाटोमा मुभ गर्दाखेरि उसको प्रतिक्रियालाई हामीले अध्ययन गर्छौँ।
0: बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढी प्रभावित क्षेत्र मध्ये एक मानिन्छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानवीय तथा आर्थिक क्षति हुने गरेको छ। यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीय वासीमा आशा जगाएको छ। सरला सिवेदी, रेडियो नेपाल, बाँके।
2: भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले दशैंसम्म सबै सुकुम्बासीले जग्गा धनी पूर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र रूपन्देही एकमा मतदातासँग कुराकानी गर्दै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास शुरू गरेको र त्यसलाई थप प्रभावकारी बनाएको छ। गुनासो लिने मात्र होइन समाधान पनि गर्ने उद्देश्यका साथ मन्त्रालयले हटलाइन नम्बर 1151 थप प्रभावकारी बनाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै गुनासो सुन्ने र तुरन्त सम्बोधन गर्ने शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको खोजीमा पछिल्लो समय गाउँका मानिस शहरतर्फ सर्न थालेपछि गाउँमा खेती गर्ने तथा पशुपाल्नेहरूको संख्यामा कमी आएको छ। खेतीपाती तथा पशुपालनमा युवाहरूको आकर्षण हराउँदै गएको भए पनि बझाङका गाउँहरूमा भने बुढापाका तथा केही युवाहरू खेतीपाती र गाई भैँसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
3: समयको परिवर्तनसँगै जीवन अवस्थामा सुधार भएर खेती किसानी गर्ने मान्छेहरू घट्दै गइरहेको बेला बझाङ जिल्लाका केही गाउँ बस्तीमा भने अझै ग्वाला गोठालाहरू भेटिने गरेका छन्। गाई गोरु भैँसा पालेर ग्वाला गोठाला जाने युवाहरूको आकर्षण नभए पनि अझै गाउँका बुढापाखादेखि केही युवा महिला पुरूषहरूले पुर्ख्यौली खेतीपाती गर्ने र गाई गोरु भैँसी पालेर जीवन गुजारा गर्दै आइरहेका छन्। गाई भैँसीसँग ग्वाला गोठाला आएका थलारा रेगम गाउँका किसानहरू,
4: गाई भैँसी पाले मलजल चाहियो खेतीपाती लगाउनको लागि, एक भैँसी दुई बल्ल दुई बाख्रा छन्, भैँसी नहुने घरै छैन।
5: आमा बाबुले हामीलाई पढाउन सकेन, बाबु बाजेले कमाएको आउँछ कमाई खाएपछि मलजल चाहियो, भैँसी पाल्नु पर्यो, एक हल बल्ल पनि चाहियो। अहिले छोरा नाति यताउति इन्डियातिर गएर सोझा गर्न लाग्यो।
6: गाई भैँसानो पाल्न त पाल्दैन, बल्ल पाल्नु छाडियो भैँसले ट्याउटेर लाग्यो भने।
3: आफ्नो विगतको अनुभव सुनाउँदै एकजना पशु सेवाका प्राविधिक रामचन्द्र जोशी,
7: हाम्रो बुवा बाजेसँग मेरै घरमा 4-5 भैँसीहरू थियो मेरो बाजेको पाला, अहिले मेरो पाला पुग्दासम्म एउटा गाई पनि नभएको अवस्थामा हामी बसेको छु। यता मान्छेहरूले सबले गाउँ गाउँ छोडेर सब तराईतिर गए, विस्थापित भयो, त्यसपछि पशुपालनको संख्या एकदम घट्दो क्रममा छ।
3: पशु सेवा तथा भेटनरी अस्पतालका निमित्त कार्यालय प्रमुख जयबहादुर खड्का पनि खेती किसानी र पशुपालन गर्ने किसान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ।
8: बेरोजगारी किसानहरू सबै इन्डियातिर विदेशतिर गएका छन्, खेतीपाती गाई भैँसी भेला कम छ।
3: पुर्ख्यौली जीवनशैली धानी रहेका साना किसान वर्गका यस्ता खेती किसानी गर्ने किसान र गाई गोरु सँग खर्कतिर बस्ने ग्वाला गोठालाहरूको आत्मसम्मान र प्रोत्साहनका लागि तिनै तहका सरकारले नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानको परराष्ट्र मन्त्रालयले पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता भइरहेको जनाएको छ। इरानले 14 बुधे माघ सहितको नयाँ प्रस्ताव पाकिस्तान मार्फत अमेरिकी अधिकारीहरूलाई पठाइसकेको इरानको अर्ध आधिकारिक समाचार एजेन्सी तस्निमले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको शान्ति वार्ताका लागि समय घर्काउँदै गएको भन्दै केही समय अघि चेतावनी दिनुभएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत जुनसुकै अवस्थाको पनि समय हुने बताउनुहुँदै इरानलाई चाँडो निर्णय लिन भन्नुभएको थियो। विश्व स्वास्थ्य संगठनले कंगोपछि छिमेकी युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुर्लभ भाइरस का कारण फैलिएको यस प्रकोपमा हालसम्म 300 भन्दा बढी शंकास्पद संक्रमित र 88 जनाको मृत्यु भइसकेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोला प्रकोप हालको अवस्थामा कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगे पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ। अब आर्थिक समाचार।
9: इस आर्थिक समाचार को साथ में नेपाल बैंक लिमिटेड, नेपाल को पहिलो बैंक।
10: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रूपमा आउने र सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौं ऐन संशोधन, सूचना प्रविधि र डिजिटलाइजेशनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड़ दिने उल्लेख गर्नुभयो। नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विकृषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका लागि स्रोत निर्माणमा जोड़ दिनु आवश्यक छ भन्नुभयो। रेमिटेन्स माथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेशन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिनुभयो। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 87.08% गणना सम्पन्न भएको छ। थापा थली स्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गणनाको हालसम्मको प्रगतिको अवस्थाको बारेमा जानकारी गराइएको हो। कार्यालयका उपप्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले दुई गतेदेखि शुरू भएको आर्थिक गणना आगामी असार 7 गतेसम्म जारी रहने जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
11: शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले हराउँदै नेपाल आईसीसी विश्वकप लिग 2 को अङ्क तालिकाको 5 स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। नेपालले सोमबार जितको लागि 195 रनको लक्ष्य 38.1 ओभरमा 4 विकेटको नोक्सानीमा पूरा गर्यो। ईशान पाण्डे र कप्तान रोहित कुमार पौडेलको शानदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 दुई स्थान फड्को मारेको हो। नेपालले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको हो। जिससँगै 27 खेल खेलेको नेपालले 22 अङ्क पुर्याएको छ। यससँगै नेपालले नामिबिया र क्यानाडालाई पनि उसिनेको छ। एक खेल बढी खेलेको नामिबियाको 22 र 3 खेल कम खेलेको क्यानाडाको 21 अङ्क छ। नेपालका कप्तान रोहितले अपजित 74 रन बनाए। दोस्रो नम्बरमा आएका ईशानले उनीसँगै तेस्रो विकेटका लागि 104 रनको साझेदारी गरेका थिए। ईशानले 55 रन बनाए। ओपनर आसिफ शेख 29 र कुशल भुर्तेल 28 रनमा आउट भए। नेपालका लागि ललित राजवंशीले 4, सन्दीप लामिछाने 3 तथा नन्दन यादव, सुनपाल कामी र दिपेन्द्र सिंह गैरीले समान 1 विकेट लिएका थिए।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 18.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 36.7 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू। आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 को हालसम्म 87% गणना सम्पन्न। पाकिस्तान को मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई र आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।
12: सीधा कुरा, प्रश्न विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
13: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
14: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
15: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाथ पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
16: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
17: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
17: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207054 र 98479394412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
18: बाजे, के भयो? किन जालामा हात?
19: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
18: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
20: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुली चौर रोल्पामा जानुहोस् निको हुन।
21: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
18: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
20: हजुर, हाम्रा सेवाहरू।
18: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
22: नदुखाई दाँत निकाल्ने,
18: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
22: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
18: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
22: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
18: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
22: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98407 3018,
18: 98095-14652।
21: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
23: एकका बढ्दै प्रधान न्यायाधीश सिफारिश विरूद्ध 16 उजुरी सुनवाईको तयारी।
24: चारित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले, उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
23: एमालेमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, राजनैतिक समीकरण फेरिने संकेत, समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता शुरू, पीड़ितलाई राहत दिन ऋण असुली तीव्र,
0: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर
23: गर्दैछौं। सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, लक्ष्यको 57% मात्र बिरामी पहिचान, बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार, आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर।
1: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौं।
23: र स्कटल्याण्डमाथि नेपालको शानदार जीत, लीग दुईमा 5 स्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
23: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन समसंसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो

0: कार्यपालिका व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एण्ड ब्यालेन्स गर्ने हो तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन. न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो. यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु.
1: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए. उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो. संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ. यसलाई कसरी लिन सकिन्छ सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी.
2: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो. प्रधान न्यायाधीशले यो दर्पणका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो. अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ. अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिश भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई. यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ. यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन. अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो.
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ. बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ. संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्. समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ. यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ. प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ. उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो.
3: समितिमा अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ. अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ. आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै. भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्ययोजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ. उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ.
1: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उप डाक्टर शर्माको जवाब र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ. सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्. आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार

0: अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
1: सत्ता पक्षका माननीयजीहरूले नियम 38 कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ। पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
0: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित

0: विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय, संसद बैठक छोडेर बाहिर रहेको घटना तथा अत्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफदार गणेश प्रसाद भट्टले सीआईएमसँग बताउनुभयो।
1: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेसन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर गर्नेछौँ।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएमसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी, जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
3: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएको थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
0: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जितसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
4: गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
5: हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ। होइन हामी बुटोलियामा पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
6: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ, केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गराएका छन्।
4: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड़ कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
9: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोटबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
9: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँ मध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई लिसो खर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
12: विश्व खर्ककी पुतली बिक लामो समयदेखि ढाड, घाँटी र घुँडाको दुखाइबाट पीड़ित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ।
13: घुँडा दुख्ने, ढाड दुख्ने, घाँटी दुख्ने, औषधि गर्न यस्तो डाक्टर आएर सुविधा गरिदिएमा त धन्यवाद भन्न पर्यो। हामीले राम्रो गर्न पर्यो बाबुलाई, डाक्टर दाजुलाई, अब के गर्न, हामी त बुढी मान्छे।
12: अर्का स्थानीय बीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो।
5: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ। होइन हामी बुटोलियामा पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
12: वडा कार्यालयले चालु आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असलदेखि शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म 475 जनाले सेवा लिएका छन्। ती मध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ। हाड जोड्ने, महिला तथा स्त्री रोग, जनरल फिजिसियन, आँखा, छाला तथा यौन रोग, नाक, कान, घाँटीका सेवा शिविरमा पाइने विश्वखर्क स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो।
6: हाड जोड्ने तथा जोड्ने प्रकारको विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, जनरल फिजिसियन, छाला रोग तथा यौन रोग विशेषज्ञ, नाक, कान, घाँटी। हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ। औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ। केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गराएका छौँ। युआरले फिजियोथेरापी सेवा पनि निशुल्क हुन्छ। पार्वको जाँच, पिसाबको जाँच पनि निशुल्क गर्ने गराएका छौँ अहिलेसम्म।
12: वडा अध्यक्ष कमल केसीका अनुसार मानसिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिँदै आएको छ। यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ।
14: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु। एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु।
12: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ। भूमाकान्त पोखरेल, सीआईएन रेडियो दुर्कोट, गुल्मी।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
15: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनमै नगरिकन हामी उछिनेर जान सक्दैनौ।
4: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
16: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ़दै गएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ, साथी लील प्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
15: मानव निलगाई बनेलको कुराहरू छ अनि मानव वन्यजन्तु द्वन्दको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ। त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यस प्रकार चाहिँ के छ भन्दा सजिलो कुरा कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ, त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै
17: भनेको। विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने
15: सायद त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कानूनहरू 20-25 वर्षदेखि त्यही कानून लागू भइरहेछ जसले गर्दाखेरि कानूनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानूनको किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन। त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनको कानूनमै नगरिकन हामी उछिनेर जान सक्दैनौँ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानूनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ। वन विकासको बाधक बन्ने छैन।
17: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको पालना
15: अब अटोमेसन रहेछ। यो कानूनले हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानूनलाई नै कानूनको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेका थिए, अब त्यो काम चाहिँ रोकिन्छ।
17: तपाईँले कर्मचारीमा कस्तो पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ अहिले?
15: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँहरू छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै साथमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन, यो देश कर्मचारीको पनि हो होइन। त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन। एउटा फ्यामिली भएर काम गर्छौ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने
17: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
15: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, माफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या। हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछ।
17: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ, तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ। यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला। तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्यारे, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
15: छ। अब ससुराबाट हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकालिटिज पनि हेर्नु पर्यो होइन, प्र्याक्टिकल र टेक्निकालिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त। यो नेतृत्व गरिरहेको सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त। सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
4: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढेको छ। कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन्। विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्। सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेना सँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीले विज्ञापन गरिदिएपछि चीजको बिक्री बढ्यो, 3 दिनमा 300 किलो खपत, 5 लाखको कारोबार।
0: भारतको कडाईले 3 सातादेखि नेपाली चिया निर्यात ठप्प, चिया गोदाममै थन्किँदा दैनिक जलाधारी कामदार प्रभावित।
1: कायम मुकायम प्रधान न्यायाधीशको आदेश कर्मचारीले नमान्दा न्याय सेवा प्रभावित। इरानमा रहेका अमृत रिहा भएको गलत सूचना बारे परराष्ट्र मन्त्रालयले माफी माग्यो।
0: युद्ध अन्त्यका लागि इरान सामु अमेरिकाका 5 शर्त, सम्झौताका लागि नआए कडा आक्रमण गर्ने ट्रम्पको धम्की।
1: र विश्वकप लिग टूमा स्कटल्याण्डलाई हराउँदै नेपाल 5 स्थानमा उक्लियो। आईपीएल क्रिकेटमा हैदराबाद विरूद्धको खेलमा चेन्नई ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज यति बेला चर्चामा छ। गत शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत डीडीसीको याक चीज खाँदै गरेको तस्विर सार्वजनिक गरिदिएपछि यसको चर्चा चोलिएको हो। डीडीसीका अनुसार काठमाडौँको लैनचोर न्यू रोड बिक्री काउन्टर तथा डिलर रोडबाट पछिल्लो 3 दिन हिजोसम्म 298 किलो 700 ग्राम याक चीज बिक्री भएको छ। 3 दिनमै करिब 5,37,000 रूपियाँको कारोबार भएको डीडीसीले जनाएको छ। डीडीसीका अनुसार देशभरको तथ्याङ्क अझै संकलन भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार याक चीजको माग 25-30% बढ़ेको छ। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले अहिले याक चीजको बिक्री केही मात्रामा बढ़ेको बताउनुभयो। उहाँले यसका ग्राहकहरू सीमित रहेको बताउँदै दीर्घकालमा यो कति लामो टिक्छ भन्ने हेर्न बाँकी रहेको बताउनुभयो।
3: बिक्री केही मात्रामा बढेको चाहिँ अब त्यो पोस्ट पछि चाहिँ मान्छे चाख्नलाई चाहिँ चाख्ने हिसाबले होला। अब कतिन्जेल टिक्छ भन्ने कुरा हो क्या। अब 2 दिन 4 दिन त्यो चाहिँ त्यो चाख्ने हिसाबले यस्तो पनि रहेछ भनेर कसैले थाहा नपाउँदाको हकमा कसैले किनेर लिएर चाहिँ बिक्री बढेको हो भने त्यो चाहिँ क्षणिक होला होइन नहोला। यस्ता रेगुलर ग्राहकहरू त हामीसँग जहिले पनि अब सीमित हुन्छन्। केही चाहिँ बढेको छ त्यो कुरा सही नै हो। अब यो कति लामो टिक्छ भन्ने कुरा चाहिँ बाहिर छ नि त।
0: डीडीसीले उच्च हिमाली क्षेत्रमा चौरीको दूधबाट याक चीज बनाउँदै आएको छ। बजारमा चीजको अभाव रहेको हल्ला फैलिए पनि डीडीसीले त्यसलाई अस्वीकार गरेको छ। सूचना अधिकारी गौतमको अनुसार डीडीसीसँग पर्याप्त मौजात छ। उच्च हिमाली क्षेत्रमा सीमित 6 देखि 7 महिनामा मात्र उत्पादन हुने भएकाले याक चीजको उत्पादन चुनौतीपूर्ण रहेको सूचना अधिकारी गौतमको भनाइ छ।
3: यसको उत्पादन पनि 6 महिना मात्रै हो। मङ्सिरदेखि चैतसम्म यो बन्दै हुन्छ। किनभनेदेखि हिमाली क्षेत्रहरूमा हिउँ पर्ने, यसको गाई बस्तुको चरानहरू जुन छ नि चरण पनि नहुने हुनाले त्यतिखेर चाहिँ कम्प्लिटली यो बन्द हुन्छ। अनि यो वैशाखदेखि कार्तिकसम्म चाहिँ यो उत्पादन सिजन यही हो। अन द स्पट उतै चिज बनाएर त्यो चिजहरू यहाँनिर केकको रूपमा यहाँ यता ल्याउँछौँ, काठमाडौँ ल्याउँछौँ।
1: करिब 3 सातादेखि चिया निर्यात ठप्प हुँदा व्यवसायी चिन्तित बनेका छन्। नेपाली चियामाथि भारतले अघोषित नाकाबन्दी लगाएपछि व्यवसायी चिन्तित बनेका हुन्। 18 दिनसम्म निर्यात प्रक्रिया अवरूद्ध भएर चिया गोदाममै थन्किँदा समेत सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको व्यवसायीको गुनासो छ। राम्रो गुणस्तरको चिया उत्पादन हुने यही बेला गुणस्तरकै प्रश्न उठाएर भारतले नेपालको तयारी चियाको आयात रोकेको हो। नेपाली चियाको एकमात्र अन्तर्राष्ट्रिय बजार भारततिर चिया पठाउने मुख्य समयमै चिया निर्यातको बाटो बन्द हुँदा कृषक समेत चिन्तित बनेका छन्। समस्या शुरू हुनासाथ उद्योग मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गर्न धेरै प्रयास गर्दा पनि समय नपाएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले दुखी सुपाउनुभयो।
4: पहिला त तपाईँको रोकिएको तीन दिन चार दिन पाँच दिनमा हामी माथिबाट फोन गरिदिँदाखेरि जान्थ्यो, अब अहिले यहाँ अठार दिन भइसक्यो, हामी सबै ठाउँमा पहल गर्न पुगिसक्यौँ होइन, मन्त्रीहरू छ कसैसँग भेट हुन पाउँदैन, अब हामीले भन भनेको ती सचिवजीहरूसँग कुरा गरेको छौँ, अब खोइ अहिलेसम्म गाडी छिरेर पनि केही नतिजा आएको।
1: भारत सरकारले मे एकदेखि लागू हुने गरी चिया आयातमा नयाँ र अव्यवहारिक नीति लागू गरेपछि चिया निर्यात ठप्प छ। नेपालबाट चिया बोकेर भारतीय नाका पुग्ने प्रत्येक गाड़ीबाट नमूना संकलन गर्ने, त्यसलाई प्रयोगशाला परीक्षणका लागि कोलकाता पठाउने र रिपोर्ट नआएसम्म बिक्री गर्न नदिने नियमको मारमा नेपालको चिया परेको चिया उत्पादक संघका अध्यक्ष पराजुलीको भनाई छ। अहिलेको समस्या समाधान नगरिएको नेपालको चिया नगरिएमा नेपालको चिया क्षेत्र नै तहस नहस हुने उहाँले चेतावनी दिनुभयो।
4: भोलि अब नेपालमा चिया इम्पोर्ट गरेर खानुपर्छ। अहिले पहिला जुट तपाईँको नेपालमा उत्पादन हुन्थ्यो, जुट फ्याक्ट्रीहरू चल्दै थियो, अहिले इन्डियाबाट जुट ल्याउनु पर्दैछ नेपाललाई एकदम सिङ्गल चिजमा पनि होइन। भोलि यही चिज आउँछ क्या, यहाँको उद्योग बन्द गरेर उसले अनि हामीलाई एक्सपोर्ट गर्छ चिया। अब इन्डियाबाट निर्वाध रूपमा सामान नेपाल आउनु पाउनु पर्ने भन्ने उनीहरूको धारणा छ होइन, तर हाम्रो चियाहरू चाहिँ एग्रोबेस इन्डस्ट्री सेक्टरलाई चाहिँ उनीहरूले दुःख दिँदैछ क्या।
1: नेपाली चियाको मुख्य बजार भारतमा वार्षिक करिब 1,50,00,000 किलो चिया निर्यात हुने गरेको छ। चिया उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब 1,00,000 श्रमिक आश्रित छन्। निर्यात रोकिएपछि प्रशोधन उद्योगमा काम घटेको र दैनिक ज्यालादारी कामदार प्रभावित भएको उद्योगीहरूको भनाइ छ। 25,000-30,000 चिया खेतीमा आबद्ध कृषक समस्यामा पर्ने देखिएको छ। हाल नेपालभर 20,602 हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। इलामस्थित टी एलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालले भारतले नेपाली चिया लिन आनाकानी गरिरहेको बेला अन्य विकल्प खोज्नुपर्ने बताउनुहुन्छ।
5: भारतको बजार छोडेर चाइनासँग नजिक हुने भने सबैभन्दा राम्रो मार्केट चाइना, एउटा त्यहाँ भनेको भारतको 20 जनाले किनेको एउटै किन्नेहरू पनि छन्, अनि श्रीलङ्का पनि राम्रै भएको हो, अनि अरू राष्ट्रहरू पनि छन् धेरैवटा नभएको के होइन। नेपालको चिया गुणस्तरीय छ होइन, इन्डियाले गुणस्तरीय चिया नेपालको चिया हाल्न खोजेर मात्रै हो र हाम्रो कमजोरी के हो भन्दाखेरि विकल्प नखोजेर मेन चाहिँ भारतले नखोजेका मौकामा चाहिँ खोज्ने हो भने भारतले गएर सहज तरिकाले नेपालको चिया फेरि हामीलाई चाहिन्छ अनि आफै आउँछ ऊ।
1: अहिले भारतको नयाँ नीति पूर्ण रूपमा लागू भए नेपालको कुनै पनि चिया उद्योग टिक्न नसक्ने अवस्था सृजना हुँदा पनि सरकार रमिते बनेको व्यवसायीको आरोप छ। सरकारले भने समस्या समाधानका लागि छलफल भइरहेको बताएको छ। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्र प्रसाद सुवेदीले बताउनुभयो।
0: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू गरेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देशीय सहकारीका 156 जना र पशुपति सहकारीका 7 बचतकर्ताले बचत फिर्ता पाएका छन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। समितिका अनुसार समस्याग्रस्त सहकारी करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5,00,000 भन्दा कम रकम भएका बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत जम्मा गर्ने 18,000 बचतकर्ता छन्।
1: परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झार रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा माफी मागेको छ। मन्त्रालयले इरानको स्थानीय अदालतमा झार विरूद्धको मुद्दा विचाराधीन रहेको र झार रिहा भएको भन्दै यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले सार्वजनिक गरेको विज्ञप्ति प्रति माफी मागेको हो।

0: पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाउनु भएको थियो। सोही सूचनाका आधारमा मन्त्रालयले झार रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जाल मार्फत उक्त कुरा सार्वजनिक गर्नु भएको थियो।
1: नेपाल परिवेशमा विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको परिपूर्ण नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
5: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: सर्वोच्च अदालतकी कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश कर्मचारीले नमान्दा अदालतको काम प्रभावित भएको छ। मल्लले विधि र प्रक्रिया बमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिए पनि कर्मचारीले नटेरेका हुन्। नयाँ प्रधान न्यायाधीश सिफारिश भइसकेको अवस्थामा कायमुकायम प्रधान न्यायाधीश मल्लले गत वैशाख 23 र 25 गते लगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरू दर्ता गर्न आदेश दिनुभएको थियो। कानून व्यवसायीहरूले दर्ता गर्न ल्याएको रिट निवेदन दरपीट गरेको र दरपीट विरूद्ध रिट दर्ता गर्न खोज्दा पनि अदालत प्रशासन नगरेको कानून व्यवसायीहरूको गुनासोपछि उहाँले उक्त आदेश दिनुभएको हो। साथै दर्ता भएका सबै रिट निवेदन जेठ 5 गतेका लागि पेशी चढ़ाउन भन्नुभएको थियो, तर कर्मचारी कार्यकक्षबाटै बाहिरिएका थिए। संवैधानिक परिषदले परम्परा विपरीत प्रधान न्यायाधीशमा नाम सिफारिश गरेपछि सर्वोच्च अदालतमा न्यायाधीशहरू विभाजित हुँदा न्याय सेवा प्रभावित भएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा कामु प्रधान न्यायाधीश मल्ललाई सिफारिश नगरी चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। हाल संसदीय सुनवाईका क्रममा रहनुभएका प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिने समय आज सकिएको छ। आजसम्म 16 उजुरी परेका छन्। अब संसदीय सुनवाईबाट अनुमोदन भएपछि शर्मालाई नियुक्तिको बाटो खुल्नेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल बार एसोसिएशन, कानूनी समुदाय, संचार माध्यम र नागरिक समाज सबैलाई विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। भारतमा सन् 1973 न्यायाधीशहरूको वरिष्ठता मिचिएको घटनामा देशव्यापी कानूनी आन्दोलन भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि आवाज उठाउनुपर्ने उल्लेख गर्नुभयो।
6: हाम्रो न्यायपालिका खतरामा छ, हाम्रो संविधान खतरामा छ, न्यायपालिकाको इन्डिपेन्डेन्स खतरामा छ। एउटा कुरा हामीले के बिर्सनु हुँदैन भने न्यायपालिकाको जुन स्वतन्त्रता हो त्यो भनेको न्यायाधीशको लागि होइन, यो भनेको चाहिँ हामी नागरिकका लागि हो। एउटा न्यायपालिका स्वतन्त्र भयो भने न हामीले जस्टिस हुन्छ, हाम्रो अधिकारको रक्षा हुन सक्छ। त्यस कारण चाहिँ त्यसै नै द इन्डिपेन्डेन्स अफ जुडिसियरी नट द प्रिभिलेज अफ द जजेस देम सेल्फ, यो चाहिँ हाम्रो अधिकारको लागि हो।
1: संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष 2083-84 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथिको छलफल भोलि सकिने भएको छ। दुवै सदनका सांसदहरूले धारणा राख्ने क्रम नसकिएपछि भोलि पनि छलफल जारी रहने भएको हो।

0: सांसदहरूले बोल्ने क्रम सकिएपछि भोलि नै अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले जवाब दिनुहुने कार्यसूची तय भएको छ। गत बिहिबार प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षले अवरोध जारी राखेपछि सत्ता पक्षको बहुमतमा नीति कार्यक्रम पारित गरिएको थियो। आजको प्रतिनिधि सभा बैठकमा भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चा सहित प्रदर्शन गरेको छ। संसद बैठक शुरू हुनासाथ पार्टीका सांसदको छातीमा प्रधानमन्त्री संसदप्रति जवाबदेही बन्नै पर्छ लेखिएको पर्चा टाँसेर प्रदर्शन गरेका थिए। प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छानेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालना गर जस्ता नारा पर्चामा लेखिएको थियो। यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने भन्दै मर्यादामा बस्न निर्देशन दिनुभएको थियो।
1: प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्वपूर्ण र कानून निर्माण गर्ने एउटा महत्वपूर्ण थल हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली हाम्रा प्राक्टिस किसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
0: आजै प्रतिनिधि सभामा नियमावलीमाथि सामान्य छलफल भई संशोधनका लागि समय तोकिएको छ।
2: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो। पूर्व राष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले ठोस जवाफ दिनुभएन।
3: अब उहाँ सदस्यता खुलेपछि नेतृत्व भन्ने कुरो त भोलिको प्रश्न हो। उहाँ कहाँ बस्ने, कता गर्ने, पार्टीले चाहिँ भोलि निर्णय गर्ला। आवाज आइरहन्छ, त्यो आवश्यकताले दिने कुरो हो। पार्टीले आफ्नो निर्णय के सुनाउँछ, के दिन्छ, एउटा पार्टीको सदस्यको हैसियतले सबैले त्यसलाई मानेर जान्छ। भोलि उहाँको सन्दर्भमा पनि त्यही लागू हुन्छ।
2: बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनैतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको भट्टले बताउनुभयो। बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न 11 कार्यसूची एजेण्डा प्रस्तुत गर्नुभएको थियो। ती एजेण्डाहरूमा पदाधिकारीहरूको वरियता क्रम निर्धारण, वर्तमान सरकारको काम कार्यवाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजन रहेका छन्। एमाले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढ़िरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ। यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो। एमाले सचिवालयको अर्को बैठक अब जेठ 8 बस्ने तय भएको छ। सो बैठकमा आज प्रस्तुत गरिएका बाँकी एजेण्डाहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी छ।
0: नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न 12 उपसमिति गठन गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्व प्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न ती उपसमिति गठन गर्नुभएको हो। उपसमितिमा विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रूपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जग्गाको नयाँ श्रेष्ठता कायम तथा नामसारी गर्ने परियोजनार्थ सेवाग्राहीसँग 2,00,000 रूपियाँ घुस लिँदै गएको अवस्थामा आयोगको टोलीले केही समय अघि खाम्चालाई पक्राउ गरेको थियो। नायब सुब्बा खाम्चाले घुस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिमाना र कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: आपको एकमात्र डीटीएच सेवा डिस्क होम टेशन खुशीको कनेक्शन
1: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाल विश्व स्वास्थ्य संगठनको 79औं विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ। स्विट्जरल्याण्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार जेनेभा स्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्य मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल जेनेभा गएको थियो।
2: शेयर बजारमा आज नेप्से परिसूचक झिनोम खरेउरा लागेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक 1.03 अंक खरेउरा लागेर 2730 बिन्दुमा कायम भएको छ। आज कुल 339 कम्पनीको शेयर खरिद बिक्री हुँदा 2,45,00,000,000 रूपियाँको कारोबार भएको छ। कारोबार भएका कम्पनी मध्ये 119 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 132 कम्पनीको ओह्रालो लागेको छ। कुल 18 कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
3: कैलालीको टीकापुर नगरपालिका 8 मौसमी रोगबाट बच्न टोल टोलमा स्वास्थ्य सरोकार समिति मार्फत समुदायमा सचेतना जगाउन थालिएको छ। धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो। 8 वडामा रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानसँग शान्ति प्रक्रिया अगाडि बढ़ाउन प्रमुख 5 शर्त अघि सारेको छ। त्यसमा बम विस्फोटबाट भएको नोक्सान बापत अमेरिका र इरानलाई कुनै क्षतिपूर्ति नदिने उल्लेख गरिएको इरानको समाचार एजेन्सी फार्सले जनाएको छ। इरानले 400 किलोग्राम समृद्ध युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने पनि भनिएको छ। अर्को शर्तमा इरानमा एउटा मात्र आणविक ऊर्जा संयन्त्र सञ्चालन गर्नुपर्नेमा अमेरिकाले जोड़ दिएको छ। यद्यपि उल्लेखित शर्त अमेरिका र इरान दुवैले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार नभए कड़ा आक्रमण गर्ने धम्की दिनुभएको छ। उहाँले इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव नल्याए पहिलेभन्दा धेरै कड़ा प्रहार गर्ने धम्की दिनुभएको हो। समय घर्किँदै गएको उल्लेख गर्दै उहाँले चाँडो सम्झौता नभए इरानमा कोही पनि बाँकी नरहने चेतावनी दिनुभयो। ट्रम्पले इरानसँगको वार्ताका लागि कुनै निश्चित समय सीमा तोक्न भने अस्वीकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो मात्रै ट्रम्पले इजरायल प्रधानमन्त्री बेन्जामिन नेतान्यासँग इरानको परिस्थितिबारे कुराकानी गर्नुभएको थियो। सैन्य विकल्पहरूमाथि छलफल गर्न ट्रम्पले भोलि आफ्नो शीर्ष राष्ट्रिय सुरक्षा टोलीको बैठक बोलाउने तयारी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इरानले युद्ध शुरू भएपछि आफ्नो नजिकै रहेको साँगुरो समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेको छ। यो जलमार्ग बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। यसैबीच इरानले अमेरिकालाई होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी हटाउन आग्रह गरेको छ। अन्यथा ओमान सागरलाई अमेरिकी सेनाको चिहानमा परिणत गरिदिने इरानले धम्की फर्काएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। विश्वकप लीग टू क्रिकेट अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डलाई 6 विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको 5 स्थानमा उक्लिएको छ। जारी श्रृंखलामा दोस्रो जित हात पारेको नेपाल लीग टूको अंक तालिकामा 5 स्थानमा उक्लिएको हो। टीयू मैदानमा आज स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेल सर्वाधिक 74 रन बनाएर नट आउट रहे। ईशान पाण्डे 55 रन बनाएर आउट भए। कुशल भुर्तेल 28, आसिफ शेख 29 रनमा आउट भए। बलिङमा स्कटल्याण्डका मार्क वाटले 2 र ब्रान्डेन म्याकमुलिनले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 39 ओभर 1 बलमा 194 रनमा अल आउट भएको थियो। नेपालका लागि ललित राजवंशीले सर्वाधिक 4 तथा सन्दीप लामिछानेले 3 विकेट लिए। लामिछानेले आजको खेलमा विश्व कीर्तिमान बनाए। स्कटल्याण्ड विरूद्ध शुरूआती 2 विकेट लिएपछि लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमा 150 विकेट लिने खेलाड़ी बनेका हुन्। त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान 1-1 विकेट लिए। स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले 73 र मिचेल इंग्लिसले 51 रन बनाए। जर्ज मुन्सेले 21 र मार्क वाटले 20 रन थपे। अन्य खेलाड़ीले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा चेन्नईले 7.2 ओभरको खेल हुँदा 2 विकेट गुमाएर 73 रन जोडेको छ। प्लेअफ दौड़मा रहेका दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ। 5 पटकको च्याम्पियन चेन्नई हाल अंक तालिकामा 6 स्थानमा छ भने हैदराबाद 3 स्थानमा छ। चेन्नईले आजको खेल कुनै पनि हालतमा जित्नै पर्ने दबावमा छ। हैदराबाद भने चेन्नईलाई हराउँदै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्रीले विज्ञापन गरिदिएपछि चीजको बिक्री बढ़्यो। 3 दिनमा 300 किलो खपत, 5 लाखको कारोबार।
2: भारतको कडाईले 3 सातादेखि नेपाली चिया निर्यात ठप्प। चिया गोदाममै थन्किँदा दैनिक जलाधारी कामदार प्रभावित।
3: कायम मुकायम प्रधान न्यायाधीशको आदेश कर्मचारीले नमान्दा न्याय सेवा प्रभावित। इरानमा रहेका अमृत रिहा भएको गलत सूचनाबारे परराष्ट्र मन्त्रालयले माफी माग्यो।
2: युद्ध अन्त्यका लागि इरान सामु अमेरिकाका 5 शर्त। सम्झौताका लागि तयार नभए कड़ा आक्रमण गर्ने ट्रम्पको धम्की।
3: र विश्वकप लीग टूमा स्कटल्याण्डलाई हराउँदै नेपाल 5 स्थानमा उक्लियो। आईपीएल क्रिकेटमा हैदराबाद विरूद्धको खेलमा चेन्नई ब्याटिङ गर्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो
4: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
5: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
4: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू
7: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
8: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
9: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
10: सम्पर्क नम्बर 98 67 0 67 4 67।
11: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
8: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई हो। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: नेपाल सरकार विज्ञापन हो।
18: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
19: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
18: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
19: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
18: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
19: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हाजी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
18: नेसनल बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
20: फागुनदेखि वैशाखसम्म आग लागे बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
21: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
20: आफ्नो टोल छिमेकमा आग लागे सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
21: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
20: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
21: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊं। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
20: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गु पेला खेमरिदे गरम ओगोदुरी ज्याउ पेला सुनौ, फुरी कता ओचुदुरी ज्याउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए। आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक ताना दे भने जलवायु परिवर्तन ल असर सक्यो सुनौ, माछा नामे ल भे लागिने सज जिने गिने लापरवाही सुनौ, चासो खेलगेमा दुख को ठयल मेला कि नाते जन धनी ने खेपा छेती ताउ होकाई वन जङ्गल सज मेरा आयुर्वेदी बानी एमएल छानेला लिउसोकर पोतरालाई पार बगे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामारेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल गे भए
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले 400 सयदेखि खेनाए वन जङ्गल ओसो छान्ने दाइके बानीको चुरो विधि ओरे बनाई कोबाज
3: नान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसर गिलुए
2: गेसो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेसो निकेलाइजु आब नजिरे बनाए गेम एल गे जम्मे के नलाए अरूले लायो के लागे
3: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिमी ने चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला दुखेमाइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामले शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: पीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिश विरूद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ। बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आईईएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्य पूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिव्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिव्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिव्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिव्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लड़ाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढ़ाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
3: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
4: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
3: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएशनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायममा कायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष समय रत्न तुलाधनको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यजीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको के निष्कर्ष केही यसबारे कुरा?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानून अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्द छ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो दुई तिहाई बहुमत इत्यादि भन्यौँ, पहिला पनि यस्तो दुई तिहाई बहुमत थियो, दुई तिहाई बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानुन हुने, हाम्रो जिब्रोमा कानुन हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौँ त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँको अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन, यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नुभएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
5: तपाईँहरूले पनि यस बीचमा कानून प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
2: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू हटाउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ, प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नुपर्दाखेरि कायम कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन त्यो सही हो भन्ने निष्कर्ष हो?
2: हो, हाम्रो निष्कर्ष त्यही हो। त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल बारसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौ।
5: न्याय हराएको हो अहिले?
2: अहिले विवेक हराएको छ।
5: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
5: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाई नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कड़ाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याम, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
5: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमण बारे चासो र चिन्ता बढ़ेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
7: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौ।
5: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
7: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी छन् अहिले त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले तत्कालै थप केही गरेका छैनौं, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौं। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
5: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।